0: हरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
2: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
3: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरेन्द्रनगर सुर्खेत, फोन नम्बर 0385253552, 98582601 र 98482239324।
4: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत, सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 98586056455।
0: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
0: 198-198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया
7: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा? हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या?
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल।
8: पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने।

0: 175 र 98 84 39 576।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383 590 693।
1: सूचना:
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98 85 40 913 र 97 054 67 993।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98 85 40 719 र 98 85 51 715। सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि

0: पत मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ।
2: रेडियो भेरी एफएम एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
3: काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 13 गते बुधबार, सन 2026 जुलाई 29 तारीक असार शुक्ल पक्षको गुरू पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
4: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली,
3: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
4: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
5: किताब पढाउनु भन्दा अगाडि कसैलाई थाहा थिएन यो चितुवा लोप हुँदैछ भनेर, जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले थाहा पाइसकेको छ विद्यार्थीहरूले अनि अभिभावकहरूलाई पनि धेरैले ज्ञान भइसकेको छ।
3: हर्मुज व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने,
4: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। डीजे बाजा विवादले निम्तिएको झडपमा सरकारबाट भएको बल प्रयोगमा एकजनाको ज्यान गएको घटनापछि सुनसरी र आसपासका क्षेत्र शान्त बनेका छन्। प्रशासनले सुनसरीका 12 मध्ये 8 पालिकाको सम्पूर्ण क्षेत्र तथा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका महेन्द्र राजमार्ग आसपासमा गैरातीबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यससँगै दक्षिणी क्षेत्रका पालिकामा केन्द्रित रहेको थियो। हिजोका घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू विस्तार गर्दै 10 पालिकामा कायम गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरूहा र दुहबी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवाङगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताउनु भएको छ। डीजे बाजाको न्यूमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङको प्रशासनले डीजे बाजा बजाउन रोक लगाएको छ। अर्को सूचना नआएसम्मका लागि मोरङका कुनै पनि स्थानमा उत्सवमा डीजे बाजा बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ। यस्तै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपील गरेका छन्। देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न गैराती अपील गर्नुभएको छ। उहाँले फेसबुक स्टाटस मार्फत अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदिनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बन्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। रासोपाका सभापति रवि लामिछानेले कप्तानगंज घटनाको विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक समेत बोलाउनु भएको छ। सामाजिक एकता कायम राख्न सुनसरीको दुहबीमा स्थानीय बासिन्दाले हिजो सद्भाव र्याली निकालेका छन्। सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्यालीमा सबै धर्मका अगुवा, समर्थक, नेता, कार्यकर्ता, नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता रहेको थियो। र्यालीका सहभागीले देवाङगंज घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्यवाही गर्न सरकारसँग माग पनि गरेका छन्। सुनसरीको कप्तानगंज घटना, त्यसपछि फेरि अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रधानमन्त्रीदेखि दलहरूको अपील रहेको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्।
2: आफहरूमाथि हुँदै आएको कुटपीट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारको घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मुक दर्शक बनेर बस्यो, संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय पनि गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंजको नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ गरेको थियो भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपीट गरेका थिए। संघका अनुसार वीरगंजको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता 2-3 चिकित्सकमाथि कुटपीट वा गाली गलोज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन्। पछिल्लो 10 महिनामा 90 भन्दा बढ़ी चिकित्सकमाथि कुटपीट तथा गाली गलोज र धम्कीका घटना हुने गरेका छन्। डाक्टर तिवारीले भन्नुभयो, सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन्। 10 महिनामा 90 डाक्टरमाथि कुटपीट, चिकित्सकले हड़ताल गर्दै बिरामी हेरेनन्, 3 लाख भन्दा बढ़ी उपचारबाट वञ्चित शीर्षकको खबर कान्तिपुरमा छ।
1: माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनैतिक अवतरणको पहिलो आधार मानिएको 12 बुधे समझदारीका एक हस्ताक्षरकर्ता समेत रहेका कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको हिजो निधन भएको छ। तत्कालीन सात राजनैतिक दल र माओवादी बीच 2062 साल मंगिर सातमा 12 बुधे समझदारी हुँदा श्रेष्ठले तत्कालीन कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गर्नुभएको थियो। विभिन्न दलका नेताहरूले उहाँको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकाको स्मरण समेत गरेका छन्। एक वर्षदेखि पेटको क्यान्सरबाट पीड़ित श्रेष्ठको उपचारको क्रममा ललितपुर जावला खेलमा रहेको एलियस अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको हो। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आज बिहान बस्ने केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई श्रद्धांजलिका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताउनु भएको छ।
2: नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार तीन पटक सुक्खा पहिरो झरेर अवरूद्ध यो सड़कमा सड़क डिभिजन कार्यालय चितवनले रातमा गाड़ी चलाउन रोक लगाएको थियो। खरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीले आग्रह गरेको छ।
1: कहाया कैरनमा प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हिमस्टार गोल्ड मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली, डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 डाक्टरमाथि कुटपीट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह, 12 बुधे समझदारीका हस्ताक्षरकर्ता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन, नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विद्यालयमा दिइने दिवा खाजा बाल बालिकाको पेट भर्ने माध्यम मात्र नभई उनीहरूको पोषण स्थितिमा उल्लेख्य सुधार ल्याएको एक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले संयुक्त रूपमा काठमाण्डौमा सार्वजनिक गरेको प्रतिवेदनले दिवा खाजा कार्यक्रमले देशभरका बाल बालिकाको पोषण स्वास्थ्य र समग्र शारीरिक तथा मानसिक विकासमा दूरगामी सकारात्मक प्रभाव पारेको देखाएका हुन्। नेपालमा राष्ट्रिय दिवा खाजा कार्यक्रमको यात्रा र डब्ल्यूएफपीको वार्षिक कन्ट्री रिपोर्ट 2025 अनुसार सन् 1967 कक्षा कोठाको भोक मेटाउने सामान्य प्रयासका रूपमा शुरू भएको थियो। अहिले देशकै ठूलो पोषण तथा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख छ। सन् 2025 नेपाल सरकारको पूर्ण लगानीमा संचालित यस कार्यक्रमले अहिले सबै 77 जिल्लाका झण्डै 30,00,000 बाल बालिकालाई दैनिक पोषिलो खाजा उपलब्ध गराउँदै आएको छ। प्रतिवेदनले रैथाने खाजा अवधारणाले बाल बालिकाको पोषण सुरक्षामा क्रान्ति नै ल्याएको उल्लेख गरेको छ। विद्यालय दिवा खाजाले 30,00,000 बाल बालिकाको पोषण सुधार शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: प्राकृतिक सम्पदाको प्रयोगसँगै संरक्षणको आवश्यकता पनि बढ़दै गएको छ। कतिपय स्रोतहरू प्रत्यक्ष प्रयोगका कारण कम हुँदै गएका छन् भने विशेष गरी वन्यजन्तुहरू मानिससँगको द्वन्दको चपेटामा छन्। यी सबैको संरक्षणका लागि दिगो उपयोग र प्रकृति मैत्री क्रियाकलाप आवश्यक पर्छ। प्रकृति मैत्री क्रियाकलाप तथा दिगो उपयोगका लागि मानिसलाई समेत सचेत बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ। यसमध्ये बाल बालिकालाई दिने शिक्षा पनि एउटा हो, जसलाई प्रभावकारी मानिन्छ। हिउँ चितुवाबारे संरक्षण शिक्षाको कारण सहित थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: नेपाल सहित विश्वका 12 देशमा पाइने हिउँ चितुवा दुर्लभ प्राणी हो। विश्वमा बढ़ीमा 6,000 संख्यामा रहेको ठानिएको हिउँ चितुवा हिमाली क्षेत्रमा बढ़दो क्रियाकलापसँगै संकटमा पर्दै गएको छ। जलवायु परिवर्तनले पनि यसलाई थप समस्यामा पारेको विज्ञहरू बताउँछन्। यही कुरालाई ख्याल गरेर हिउँ चितुवा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेका छन्। आफूले विद्यालयमा हिउँ चितुवा बारेमा सिक्न पाएको मुस्ताङको जोमसोममा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा 7 पढ्ने छात्र नोआङ लोमो गुरूङ बताउनुहुन्छ।
9: र चितुवाले हिमाली क्षेत्रको इकोसिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
8: संरक्षणका लागि विभिन्न उपायहरू अपनाइन्छ, त्यसमध्ये प्रमुख विधि संरक्षण शिक्षा हो। संरक्षण शिक्षामा पनि विद्यालय स्तरमा दिइने शिक्षाले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ। ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बू आफूहरूले कक्षामा सिकाएको कुरा विद्यार्थी मार्फत घर
10: होइन किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि गाउँघरमा आमा बुवाहरूलाई पनि होइन, अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि किताब पढाउनुभन्दा अगाडि चाहिँ नानीहरूले कसैलाई थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। जब किताब पढाउनु थाले त्यहाँदेखि चाहिँ अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
8: टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकामा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवाबारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा 6, 7 र 8 लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवाबारे पाठ पढेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको ज्ञानमा विकास भएको पाइएको कार्यक्रम प्रमुख अनिल अधिकारी बताउनुहुन्छ।
11: मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भन किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँ चितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन। अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने 7 पढ्नेले चाहिँ म त पहिला हिउँ चितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थे, तर मैले जब यो 6 पढेँ 7 पढिसकेपछि चाहिँ ओहो यो हिउँ चितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो। एउटा
8: हिउँ चितुवा बाघ गैंडा हात्ती लगायत संकटपूर्ण दुर्लभ तथा लोपन्मुख जनावर तथा प्रकृतिका अरू सम्पदाहरू जोगाउन संरक्षण शिक्षा महत्वपूर्ण हुन्छ। त्यस्तो शिक्षा विद्यालय स्तरका बाल बालिकालाई सरल रूपमा दिन सकेमा त्यसको सिकाई र व्यवहारिक प्रयोग दुवै दिगो हुने देखिन्छ।
1: हिउँ चितुवा संरक्षण शिक्षाका बारेमा तयार पारेको रेडियो कार्यक्रम अहिले बिहान 8 बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब सगरमाथाको खबर। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा प्रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिखर सगरमाथा आधार शिविर अर्थात एभरेस्ट बेस क्याम्प खुम्बु हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकले यो प्रस्ताव गरेका हुन्। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न रहेको अध्ययनले आधार शिविरमा हुने आरोहण सम्बन्धी गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ। आरोहण सीजनमा आधार शिविरमा खाना पकाउने, विभिन्न उपायबाट ताप लिने, जेनेरेटरबाट बिजुली उत्पादन गर्ने तथा हिमनदीमै विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले 2000 भन्दा बढ़ी टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: घोषसहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ। अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ। अख्तियारको हिरासतमा हाल 14 जना छन्, जसमध्ये 2 महिला छन्। अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ। पछिल्लो समय धेरै स्ट्रिङ अपरेशन भएकोले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश नेपालले बताउनु भएको छ। पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष शुरू हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ। भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन्। अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ। त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन्। यस पटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन्। थुनामा रहेका मध्ये 12 सरकारी कर्मचारी छन् भने 2 सर्वसाधारण छन्। भरियो अख्तियारको हिरासत शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सूचना यही साउन 16 गते तेस्रो शनिबारको दिन
13: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: California Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: यसलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। डाक्टर भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डाक्टर विभूष श्रेष्ठ र प्राध्यापक डाक्टर विश्वास प्रधानले गर्नु भएको थियो। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका तीनवटै भागको सफल शल्यक्रिया शीर्षकको खबर कान्तिपुरमा छ।
5: अब विदेशको खबर। ओमानले रणनीतिक रूपमा अति महत्वपूर्ण मानिने हर्मुज जलमार्गको व्यवस्थापन गर्न इरान समक्ष एक नयाँ संयुक्त क्षेत्रीय प्रस्ताव प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार पश्चिम एसियाको स्रोतलाई उद्धृत गर्दै हर्मुजमा शैक्षिक शुल्कको व्यवस्था सहितको संयुक्त संयन्त्र बनाउने प्रस्तावलाई अघि सारिएको हो। यो प्रस्तावमा खाड़ी क्षेत्रका देशहरूको समर्थन रहेको दावी छ। यसलाई गएको हप्ता तेहरान स्थित इरानी अधिकारी समक्ष प्रस्तुत गरिएको स्रोतले जनाएको छ। प्रस्ताव अनुसार हर्मुजमा इरानको मात्रै एकलौटी नियन्त्रण रहने छैन। यो प्रस्ताव मलक्का जलमार्ग मोडलमा आधारित रहेको समाचारमा उल्लेख छ। मलक्का जलमार्गलाई तटीय देशहरू इण्डोनेशिया, मलेसिया र सिंगापुरले संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका छन्। प्रस्तावित नयाँ व्यवस्थापन अनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूले दिएको यातायात संचालन सहयोगलाई कोष बनाएर वातावरणीय सुरक्षा, खोज र उद्धार लगायतका सेवाहरूमा खर्च गरिनेछ। नयाँ प्रस्तावमा सहमति भए हर्मुज जलमार्गमा इरानको एकलौटी नियन्त्रण हट्नेछ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले ओमान र साउदी अरेबियाका समकक्षीहरूसँग हर्मुज जलमार्गका विषयमा छलफल समेत गर्नुभएको छ।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्ड सँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग टूको शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
5: अब केही खबर संक्षेपमा। देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो भने एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै धादिङको गजुरीमा 80 मिलिमिटर वर्षा मापन भएको छ। बागमतीका केही ठाउँ, कोशी र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: मुलुकमा लगानी विस्तार गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढ़ाउने तयारी गर्न भन्नुभएको छ।
5: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले हिजोको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जानकारी दिनुभएको हो। उहाँले भ्रमणको मितिबारे भने खुलाउनु भएको छैन।
4: कपिल वस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्।
5: असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ।
4: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाले सन् 2026 लागि विभिन्न क्षेत्रमा 7200 नेपाली कामदार छनौट गर्न लिने कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको दुई दिनमै 20,000 भन्दा बढ़ी आवेदन परेको छ। ईपीएस कोरिया शाखाले असार 11 18 गतेसम्म अनलाइन आवेदन खुलाएको हो।
5: र एमाले र नेकपा बीचको समझदारी अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। हिजो एमालेको समर्थनमा नेकपा का मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। गएको साउन 9 भएको सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् भने मधेस र गण्डकीमा भने अरू दलसँग सहकार्य गर्ने भनिएको छ। कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अन्य प्रदेशमा भने प्रक्रिया अघि बढ़ेको छैन। काया कैरनमा अब पालो उखानको
4: गुरू भएपछि शिक्षाको के दुःख
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुह बीमा सद्भाव र्याली,
5: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
4: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
5: हर्मुज जलमार्ग व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भई इरानको एकलौटी नियन्त्रण हट्ने,
4: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको, घुससहित पक्राउ परेका कर्मचारीले अख्तियारको हिरासत भरिभराउ भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अख्तियार हिरासत भ्रष्टाचार विशेष लेखिएको कक्ष छ, अर्को बोर्डमा रातो अक्षरमा घुसकाण्डले भरिभराउको सूचना छ। त्यो देखेपछि पैसै पैसा र ब्रिफकेस बोकेका एकजना कर्मचारी जस्ता देखिने व्यक्तिले हिरासत कक्षका कर्मचारीलाई सोध्दैछन्, अर्को हप्ताको लागि कोठा रिजर्भ गर्न पाइन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त, शपथ आज।
1: कर्णालीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञको सुझाव।
0: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गयो, सुर्खेतको लेगबेसीमा जीव दुर्घटना हुँदा 12 जना घाइते।
1: र विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलामा नेपाल आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गरूवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले साईलाई कर्णालीको 5 औं मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। साईलाई नेकपाका 14 र एमालेको 10 सांसदको समर्थन सहित हिजो प्रदेश प्रमुख को कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि हिजो साँझ 5 बजेसम्म दावी पेश गर्न समय दिनुभएको थियो। संविधानको धारा 168 उपधारा 2 अनुसार प्रदेश प्रमुख जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। शाही मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने प्रदेश प्रमुखको कार्यालय जनाएको छ।
1: उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली कंग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनैतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कंग्रेसका 5 जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। नेपाली कंग्रेस लुम्बिनी प्रदेश संसद दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। राजीनामा दिने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन यातायात मन्त्री प्रचण्ड विक्रम नेौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा, वन तथा वातावरण मन्त्री देवकृष्ण प्रसाद कलवार रहनु भएको छ। केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कंग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। कंग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठनको तयारी अगाडि बढ़ेको छ। नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालयको बाँडफाँड तथा सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेतृत्वबीच छलफल भइरहेको बताइएको छ।
0: कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 82-83 मात्रै प्रदेशभर 302 जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। विजयनगरमा आयोजित कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपाय विषयक पत्रकार अन्तर्क्रियामा प्रस्तुत तथ्याङ्कहरूले मानसिक स्वास्थ्य सेवा अझै पनि पहुँचभन्दा टाढा रहेको जनाएको छ। कार्यक्रममा प्रस्तुत नेपाल प्रहरीको विवरण अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी ले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मानसिक रोगप्रति समाजमा अझै रहेको विभेद र गलत सोचका कारण धेरै व्यक्ति उपचारको पहुँचमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका मनोविद लक्ष्मी तामाङले कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ़दो क्रममा रहेको बताउँदै समयमै पहिचान, मनोसामाजिक परामर्श र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी, विशेषज्ञ जनशक्तिको अभाव र सेवा सीमित हुनु अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो। यस्तै मनोरोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले मानसिक रोगलाई लुकाएर राख्नु नै सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो। मानसिक स्वास्थ्य समस्या पनि अन्य रोग सरह नै उपचार योग्य भएकाले लक्षण देखिनासाथ विशेषज्ञसँग परामर्श लिन पनि उहाँले आग्रह गर्नुभएको छ। उपचारमा ढिलाइ हुँदा आत्महत्यासम्म पुग्ने जोखिम लाइनमा बढ़न सक्ने भन्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी, दक्ष जनशक्ति, उत्पादन र समुदाय स्तरको जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनु भएको छ।
1: यसैबीच सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर साईले प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम कार्यान्वयनमा गरिरहेको जानकारी गराउनुभयो। उहाँले सरकारी निकाय, स्वास्थ्य संस्था, स्थानीय तह र समुदाय बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याउनु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काले मानसिक स्वास्थ्य सेवा विस्तार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा समुदायमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम भइरहेको बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसीले मानसिक स्वास्थ्यका विषयलाई संचार माध्यमले अझ जिम्मेवारपूर्ण उठान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले मानसिक रोगप्रति भ्रम, लाञ्छना र विभेद हटाउन तथ्यमा आधारित समाचार र जनचेतनामूलक सामग्री महत्वपूर्ण हुने बताउनु भएको छ। कार्यक्रमका सहभागीहरूले मानसिक स्वास्थ्यलाई अब व्यक्तिगत समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र विकाससँग जोड़िएको गम्भीर मुद्दाको रूपमा लिनुपर्ने निष्कर्ष निकालेका छन्।
0: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकाईले नारायण नगरपालिका 11 मिन्द्यावासिनीका 30 वर्षीय विष्णु कुमारी साईको पहिरोले बगाएको ढुङ्गा लागेर मृत्यु भएको बताउनुभयो। साईले नौमुले गाउँपालिका 1 राईली स्थित कृष्ण आधारभूत विद्यालयमा पढ़ाउँदै आउनु भएको थियो। नौमुले गाउँपालिका 1 तोली स्थित माइती घरको खेतमा काम सकेर फर्कने क्रममा भूते खोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा गम्भीर घाइते हुनुभएका साईको उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उहाँका 6 वर्षका छोरा हुनुहुन्छ। श्रीमान भने विगत 3 वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ।
1: यता सुर्खेतको लेगविचे नगरपालिकामा जीप दुर्घटना हुँदा 12 घाइते भएका छन् भने 5 अवस्था गम्भीर रहेको बताएको छ। जिल्ला प्रहरीकारले सुर्खेतले बिहान 10 बजेतिर हिजो लेगविचे नगरपालिकाको वडा नम्बर 5 र 6 सीमानामा पर्ने हलकण्डरा भन्ने ठाउँमा दुर्घटना भएको बताएको छ। डाँडा गाउँबाट दशरथपुरतर्फ आउँदै गरेको VE-540 नम्बरको मुस्ताङ जीप उकालोमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी कविन्द्र सिंह बोहराले बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जीन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो इस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डीन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56-367 र 98-482-60-422। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858546455।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383590693।
6: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर साई नियुक्त, आज शपथ। कर्णालीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। दार्चुलामा खोला तर्न निर्माण गरेको काठको पुल माचिदा खोलामा खसेर एकजनाको मृत्यु भएको छ। मालिक अर्जुन गाउँपालिका 8 र 3 को सीमाना पर्ने गाड़ खोलामाथि निर्माण गरेको काठको पुल माचिदा मालिक अर्जुन 8 का स्थानीय अन्दाजी 56 वर्षका धनसिंह धामीको मृत्यु भएको हो। स्थानीय बजार मेलले खेतबाट घर फर्कने क्रममा आरबाट भन्ने स्थानमा गाड़ खोला तर्दै गर्दा पुल भाँचेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। धनसिंहको सह पुलभन्दा करिब 300 मिटर तल खोलामा फेला परेको हो। खोला तर्ने क्रम माचिएको यो काठको पुल गत वर्ष मात्रै निर्माण गरिएको हो।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज मनसुनको न्यूनचापे रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भूभाग तथा बागमती गण्डकी र लुम्बिनी त्यसै गरी सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागमा धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागमा थोरै स्थानमा मध्यसम्मको वर्षा र हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
0: कालीकोटमा लगातारको वर्षापछि कर्णाली नदी र तिला नदीको जलस्तर उल्लेख्य रूपमा बढ़ेको छ। पानीको बहाव तीव्र बन्दै जाँदा दुवै नदीको संगम स्थल दोबान क्षेत्र जलमग्न भएको छ। सामान्य अवस्थामा देखिने नदी किनारका भागहरू अहिले पानीले ढाकिएका छन् भने दोबान क्षेत्रमा रहेको सानो संरचना समेत चारैतिरबाट नदीले घेरेको छ। वर्षायामसँगै हिमाली तथा पहाड़ी भेगमा परेको निरन्तर वर्षाका कारण नदीमा पानीको मात्रा बढ़दै गएको हो। कर्णाली र तिला नदीको संगममा पानीको तीव्र वेगले प्राकृतिक सौन्दर्य लाई नै अझ मनोमोहक बनाएको छ। नदी किनारका बस्ती खेतीयोगी जमीन तथा नदी तटीय क्षेत्रका बसोबास गर्ने स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी जनक शर्माले सूचना जारी गर्दै नदी किनारका नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो।
1: सल्यानमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ग्यास डिलर व्यवसायलाई उपभोक्ता मैत्री पारदर्शी र व्यवस्थित वितरण गर्न निर्देशन दिएको छ। जिल्लाभरको ग्यास अभाव भएको गुनासो बढ़ेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा सरकारवालाको बैठक बसेको हो। छलफलमा व्यवसायहरूले चैत महिना यता सल्यानमा एलपी ग्यासको आपूर्ति करिब 60% घटेको बताएका छन्। लामो समयदेखि पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् भने बजारमा मूल्य वृद्धिको असर समेत देखिन थालेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्यास आपूर्ति भएपछि रातिको समयमा सिलिण्डर अनलोड नगर्न प्राप्त भएको ग्यास पालोको आधारमा पारदर्शी रूपमा वितरण तथा वितरणको स्पष्ट अभिलेख राख्न निर्देशन दिनुभएको छ। उहाँले कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास सिलिण्डर भण्डारण नगर्न व्यवसायलाई आग्रह समेत गर्नुभएको छ। उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूले अभावको अवस्थालाई अवसरका रूपमा प्रयोग गरी उपभोक्तालाई मर्का पार्ने कार्य नगर्न व्यवसायलाई आग्रह गर्नुभयो। उपलब्ध हुने ग्यास सबै उपभोक्ताले समान रूपमा पाउने गरी निष्पक्ष वितरण गर्नुपर्ने उहाँले जोड़ दिनुभएको छ।
0: जुम्लाको पातारासी गाउँपालिका चार स्थित लुम गाउँमा रहेको काठे पुल मुआवजा विवादका कारण स्थानीयलाई पुल आउजामा रोक लगाइएको छ। पुल बन्द हुँदा चौर गाउँ छुम तल्फी माथा चौर पेरे धोपीघाट त्यस्तै गढ़ी गाउँ र हुरी महरी लगायतका 8-10 गाउँका स्थानीय समस्यामा परेका छन्। पक्की पुल निर्माण हुने स्थानमा जग्गा परेको 11 स्थानीय जग्गाधनीलाई मुआवजा उपलब्ध गराउने सहमति भए पनि हालसम्म रकम भुक्तानी नभएकाले उनीहरूले विरोध स्वरूप पुरानो काठे पुल बन्द गरेका हुन्। स्थानीयका अनुसार 6 दिनदेखि काठे पुल बन्द हुँदा गाउँबाट सुदूरमुकाम तथा अन्य स्थानमा आउजाउ गर्न कठिन भएको छ। विद्यार्थी विद्यालय पुग्न बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत स्थानीयले शास्ति खेप्नु परेको छ। पुलमा हिँड्न रोक लगाएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ भने पैदल यात्रुलाई समेत वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। पातारासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले पुल निर्माणका क्रममा परेको निजी जग्गाको मुआवजा उपलब्ध गराउने विषयमा पातारासी गाउँपालिका 1, 2, 3 नम्बर वडाको सहमति अनुसार रकम व्यवस्थापन गर्ने निर्णय भएको बताउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
7: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जीवहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
8: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्ट
9: पेसेन्टहरूको शल्यक्रिया सेवा,
7: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
9: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
7: एचसीआरसी अस्पताल चारबाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 08538150 र 08535151।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: सूचना
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769093।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
12: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
12: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
13: सबैको मन सुने
6: रेडियो भेरी एफएम।
12: सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960।

0: भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ। अस्पतालका निर्देशक डाक्टर नीरज भट्टराईले लायन्स क्लब अफ नेपालगंज खजुराको सहकारीमा अस्पताल परिसरमा 15 कोटी अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल्याएको बताउनुभयो। भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामीका आफन्त तथा कुरुवाले बस्न र खानाका लागि भोग्दै आएको समस्या कम हुने अपेक्षा गरिएको बताउनु भएको छ। उहाँले कुरुवाले न्यूनतम शुल्कमा सुरक्षित र सुविधा सम्पन्न कोठा प्रयोग गर्न पाउने भएका छन्। कोठामा टेलिभिजन, अत्याधुनिक एट्याच बाथरूम तथा 24 घण्टा निशुल्क उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइएको छ। कुरुवा घरलाई व्यवस्थित बनाउन अस्पतालले डाक्टर सुभाष मेहताको संयोजकमा 4 सदस्यीय बिरामी कुरुवा घर व्यवस्थापन समिति समेत गठन गरेको छ। पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा क्यान्सर बिरामीको उपचारका लागि खजुरा स्थित क्यान्सर अस्पताल आउने गरेका छन्। खजुराका नागरिक अगुवा महेन्द्र मल्लले अस्पताल सञ्चालनमा आएपछि पश्चिम नेपालका बिरामीलाई उपचारका लागि भरतपुर वा भारत जानुपर्ने बाध्यता धेरै हदसम्म हटेको बताउनु भएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सबै सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न पनि अपील गर्नुभएको हो।
0: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। लगातार तेस्रो हारसँगै लीग 2 को शीर्ष 4 स्थानमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 मा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता पाउने शीर्ष 6 स्थानभित्र रहनु पर्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त, शपथ आज।
0: कर्णालीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञको सुझाव।
1: दैलेखमा पहिरोले खसारेको ढुंगा लागेर एक शिक्षकको ज्यान गयो। सुर्खेतको लेगबेसीमा जीव दुर्घटना हुँदा 12 जना घाइते।
0: र विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दै। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्ट विदा हुन्छौ। नमस्ते।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक।

0: टाइम चेक अहिले ठीक 7 बजेको छ।
1: शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा संचालित एसबीजी एकेडेमी एण्ड रिसर्च सेन्टरका लागि रिक्त हुन आएको विभिन्न पदमा शिक्षक तथा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नागरिकहरूबाट यही साउन 11 गतेदेखि 25 गतेसम्म आइपुग्ने गरी आफ्नो शैक्षिक एवं प्राप्त गरेका अनुभवको प्रमाण पत्र सहित दरखास्त दिन हुन अनुरोध गर्दछौ।
1: विशेष शिक्षक कम्प्युटर विषय कक्षा 1 देखि 5 सम्म आवश्यक संख्या 1 जना आवश्यक न्यूनतम योग्यता कम्प्युटर विज्ञान आईटी वा सम्बन्धित विषय अथवा त्यस क्षेत्रमा स्नातक तह अध्ययनरत माथिल्लो योग्यता भएको प्रथम श्रेणीमा उत्तीर्ण अध्यापन अनुमति पत्र भएको योग्य अनुभवी प्रविधि मैत्री शिक्षणमा दक्ष अंग्रेजी भाषामा दखल भएको व्यक्तिलाई ग्राह्यता दिइनेछ। लेखापाल 1 जना व्यवस्थापन संकायमा +2 वा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत वाञ्छनीय योग्यता दैनिक वित्तीय कारोबार व्यवस्थापन गर्न सक्ने लेखापाल एवं लेखाका अभिलेख व्यवस्थापन गर्न सक्ने मासिक त्रैमासिक वार्षिक वित्तीय प्रतिवेदनहरूका साथै कर्मचारी तलब र बजेट विवरणहरू तयार गर्न सक्ने मासिक शुल्क संकलन गर्ने तथा विभिन्न सप्लायर्सहरूलाई रकम भुक्तानी गर्ने एवं कर व्यवस्थापन सम्बन्धमा ज्ञान भएको व्यक्तिलाई विशेष ग्राह्यता दिइनेछ।
2: रिसेप्सनिस्ट 1 जना आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +2 वा सो सरह उत्तीर्ण नेपाली र अंग्रेजी भाषामा स्पष्ट रूपमा बोल्न लेख्न तथा संवाद गर्न सक्ने कम्प्युटरको आधारभूत ज्ञान एमएस वर्ड एक्सल इमेल इन्टरनेट आदि भएको साथै शिष्ट अनुशासित जिम्मेवार तथा सकारात्मक व्यवहार भएको रिसेप्सनिस्ट प्रशासन वा ग्राहक सेवा क्षेत्रमा 1-2 वर्षको कार्य अनुभव कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन सम्बन्धी ज्ञान टेलिफोन संचालन पत्राचार तथा आगन्तुक व्यवस्थापनको अनुभव नेपाली र अंग्रेजी बाहेक अन्य स्थानीय भाषामा समेत संवाद गर्न सक्ने समय व्यवस्थापन समस्या समाधान र टोलीसँग समन्वय गर्ने क्षमता आकर्षक व्यक्तित्व व्यावसायिक प्रस्तुति र उच्च नैतिक आचरण भएको सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ।
1: दरखास्त फारम भर्ने तरिका र पेश गर्नुपर्ने कागजातहरू दरखास्त फारम विद्यालय वा बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको सेवा केन्द्रहरू वा संस्थाको आधिकारिक वेबसाइट www.bgmcl.com/career डाउनलोड गरी रितपूर्वक भरी संस्थाको पाएक पर्ने सेवा केन्द्रहरूमा निम्न बोमोजिमका कागजातहरू र 300 रूपियाँ दरखास्त दस्तुर सहित यही साउन 25 गतेसम्म कार्यालय समयभित्र बुझाउनु पर्नेछ। आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि फोटो सहितको व्यक्तिगत विवरण सीभी र सम्बन्धित तालिमको प्रमाणपत्रको अनुभव पत्र भर्ना छनौट प्रक्रिया यस पदका लागि योग्यता पुगेका उम्मेद्वारहरूबाट अन्तिम मितिसम्म रितपूर्वक आएका दरखास्त फारमहरू उप आवश्यक कार्यवाही गरी संस्थाको केन्द्रीय कार्यालयमा अन्तर्वार्ता एवं सिप परीक्षण कार्यक्रम आयोजना गरी उत्कृष्ट उम्मेद्वारहरू संस्थाको सेवाको लागि छनौट गरिनेछ।
2: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड विरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-590-426।
3: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: 4 बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: डाभिरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल
4: 4 बाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 081-535-151।
5: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
5: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
0: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
4: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-525-352 98-582-601 र 98-482-29-324।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक स्पीडको अल्टिमेट गोल वायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन।

जयनेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको लेगबेसी नगरपालिका 5 हलक डाँडा स्थित मुस्ताङी जीप दुर्घटना हुँदा जीप चालक सहित जीपमा सवार 15 जना घाइते भएका छन् भने तिनी मध्ये 4 जना गम्भीर घाइते भएका छन्। हिजो बिहान 10 बजेको समयमा डाँडा गाउँदेखि दशरथपुरतर्फ आउँदै गरेको भे 1J 540 नम्बरको यात्रु बोकेको जीप उकालोमा अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका जीपमा सवार सुर्खेत लेगबेसी नगरपालिका 4 बस्ने वर्ष 22 की सुषमा कार्की, सोही ठाउँ बस्ने वर्ष 26 की तुलसरा शिरीष, वर्ष 70 की अमृता कार्की र वर्ष 70 की खगिसरा विक गम्भीर घाइते भएका हुन् भने 11 जना सामान्य घाइते भएका छन्। घाइते सबैजनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। जीप चालक सुर्खेत लेगबेसी नगरपालिका 4 बस्ने वर्ष 23 का दिपेश पुन सामान्य उपचार पछि प्रहरीको नियन्त्रणमा रहेका छन्। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 7 बैरी दह स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो साँझ 5:45 को समयमा शाखादेखि खालकोट तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 02001P7185 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका 7 बस्ने वर्ष 24 का खडक पुन र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 26 का गोपाल घरती मगर घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 103 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लङ्घन गर्दा जम्मा 103 वटा सवारी साधनहरू ट्राफिक कार्यवाही परेका

बचाउँ र अरूलाई पनि बचाउँ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: म पनि त्यही कामको लागि हिँडिरहेछु के, भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएछु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ।

0: फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
2: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा आएको छैन। विदेश त पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
7: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आधा आकाशमा तपाईलाई स्वागत छ म दीपा कोइराला यो कार्यक्रम तपाई हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ कार्यक्रम आधा आकाशमा हामी महिलाहरूका सवालसँग सम्बन्धित भएर छलफल गर्छौं दलित महिलाहरूको हक अधिकारका लागि लामो समयदेखि काम गरिरहेको दलित महिला संघ सुर्खेतले दलित महिलाहरूका हक अधिकार उनीहरूको पारिवारिक सामाजिक अनि आर्थिक समस्या सँगसँगै उनीहरूको जीवन स्तरलाई उकास्नका लागि विभिन्न कार्यक्रमहरू लामो समयदेखि सञ्चालन गर्दै आएको छ सिपमूलक कार्यक्रम रोजगारीमूलक कार्यक्रम र उनीहरूको चेतनाको स्तरलाई वृद्धि गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ लामो समयदेखि यसरी काम गरिरहँदा उनीहरूमा आएको परिवर्तन र अझै गर्नुपर्ने कामहरू के छन् त भनी आज मैले दलित महिला संघका सदस्य मीना विश्वकर्मासँग सोधेको छु
2: दलित समुदायभित्रको पनि दलित महिलाको क्षेत्रमा विगत चाहिँ हामीले संगठित रूपमा चाहिँ 32 वर्षदेखि काम गरिरहेको अवस्था छ होइन अनि अब त्यो काम गरेका कुरा त हामीले विभिन्न समयमा विभिन्न तरिकाले सुनाइ पनि राखेको छौँ र अहिले स्पेसल्ली भन्दाखेरि चाहिँ हामीले अब दलित महिला संघ सुर्खेतले स्पेसल्ली यो जुन महिलाहरू होइन दलित महिलाहरू एउटा यो चाहिँ एउटा हाम्रो समुदायमा तेहेरो रूपमा चाहिँ मारमा परेको एउटा व्यक्तिको रूपमा अथवा समुदायको रूपमा रहेको महिलाहरूलाई चाहिँ सशक्तिकरण गरेर उनीहरूलाई चाहिँ हरेक कुरामा आर्थिक सामाजिक राजनैतिक होइन शैक्षिक अनि पारिवारिक कुरामा चाहिँ उनीहरूलाई नेतृत्व तहमा पुर्याउनको लागि चाहिँ हामीले विभिन्न खालको कामहरू गरिराखेको छौँ हामीले विगत लामो समयदेखि हामीले नेपालभरि नै काम गरिराखेको छौँ र अहिले कर्णाली प्रदेशमा पनि हामीले सबै जिल्लाहरूका दलित महिलाहरूलाई संगठित गरेर होइन जिल्ला पालिका जिल्ला र प्रदेश हुँदै यसरी नेटवर्कहरू पनि तयार गरेर काम गरिराखेको छौँ र ठ्याक्क दिदीले भन्नुभएको उपलब्धिको कुरालाई हेर्दाखेरि चाहिँ पछाडि जति बेला हामीले सुरुवाती चरणमा एउटा दलित महिला संघको जुन भिजन होइन मिसन जुन तयार गरेर काम गरेको थियो त्यसलाई फर्केर हेर्दा त हामीले एकदमै माथि उच्च तहमा पुगिसकेको जस्तो त्यो खालको उपलब्धि प्राप्त गरेको जस्तो लाग्छ अब अहिले नेपालकै कन्टेस्टमा हेर्दाखेरि अहिले चाहिँ प्रत्येक ओडामा पनि हाम्रो दलित महिलाहरूको प्रतिनिधित्व छ केही पालिकाहरूमा पनि दलित महिलाहरूले प्रतिनिधित्व गरिराख्नु भएको छ प्रदेशमा पनि गरिराख्नु भएको छ सँगसँगै संघीय स्तरमा पनि महिलाहरूले चाहिँ राजनीतिमा पनि फट्को मारेको अवस्था छ भने शैक्षिक हिसाबमा पनि अहिले हाम्रो नेपालमा हाम्रो दलित महिला संघमै नेपालमा पहिलो पीएचडी गर्ने महिला हाम्रो एकजना म्याम हुनुहुन्छ यसरी चाहिँ यो लेभलबाट हेर्दाखेरि अहिले त धेरैजनाले गर्ने शैक्षिक रूपमा पनि महिलाहरूलाई विभिन्न तरिकाले काम गर्दै आइरहेको छ र आय आर्जनको आर्थिक हिसाबमा पनि उहाँहरू जुन लेभलबाट हिजो एउटा महिलालाई हेर्ने दृष्टिकोण र अवस्थाहरू थियो त्योबाट धेरै नै सुधार भएको अवस्था छ
1: अब जस्तो सबै ठाउँमा यो दलित महिलाहरूमा मात्र नभइकन अन्य ठाउँमा पनि देखिन्छ होइन एउटा जो मान्छे अगाडि बढ्यो उसलाई धेरैवटा कुराहरूले सहयोग पुर्याउँदै माथि माथि माथि पुग्दै जान्छ तर जसका लागि आवश्यक हुन्छ ऊ सधैँभरि तल बसिरहने अवस्था रहन्छ होइन त्यो अब दलित समुदायमा पनि झनै छ भन्नु पर्यो होइन त्यस्तो समुदायलाई त्यस्ता व्यक्तिहरूलाई त्यस्ता महिलाहरूलाई माथि उठाउनका लागि ठ्याक्कै कसरी चाहिँ काम गर्न सक्यो भने त्यसले सफलता हासिल गर्न
2: अब यसमा त सबैभन्दा पहिला त जसले चाहिँ केही गर्ने इच्छा राख्दछ होइन अनि जसलाई जुन विषयमा चासो हुन्छ चासो देखाउने मान्छे हरेक ठाउँमा ऊ अगाडि जान्छ होइन अब हामीले कतिपय अवस्थामा हुन त त्यसलाई हामीले राम्रो हो भनेर मैले भन्न खोजेको त होइन तर जुन समुदायबाट प्रतिनिधित्व गरिरहेको छ अनि एउटा मान्छेले चाहिँ धेरै फाइदा लिइरहेको छ तर मुख्य मान्छेहरूले फाइदा लिन पाइरहेको छैन भन्ने कुरा चाहिँ यो वास्तविक कुरा हो तर यो वास्तविक कुरालाई चाहिँ कस्तो छ भने अवस्था पनि त्यस्तो नै छ कि अर्कोजनालाई तयार गरेर अगाडि ल्याउन पनि असजिलो अर्कोजनालाई प्राप्त गर्ने सेवा सुविधाको हिसाबले नै अर्को मान्छेले त्यो काम त्यो लेभलको काम गर्न नसक्ने भएको हिसाबले पनि अब दोहोरो तेह्रो भूमिकामा मान्छेहरू ले त्यो एउटा सहभागिता र आफ्नो नेतृत्व प्राप्त गरेको अवस्था छ होइन तर जो चाहिँ पीडमा परेको छ जसले अहिलेसम्म सहभागिताको अवसर नै प्राप्त गर्नुभएको छैन त्यो लेभलको व्यक्तिहरूलाई काम गर्नको लागि चाहिँ हामीले दलित महिला संघको कुरा गर्दा चाहिँ हामीले एकदमै ग्रासरुट लेभलबाटै काम गरेका छौँ हामीले चाहिँ सब फिल्ड स्तरमा टोल सबैभन्दा धेरै दलित समुदाय भएको टोलहरूमा दलित महिलाहरूलाई संगठित गरेर महिला समूहहरू गठन गरेका छौं। फेरि ट्याक्क अब दलित महिला संघले चाहिँ दलित महिलाहरूलाई मात्रै संगठित गरेको अवस्था छैन। अहिले चाहिँ त्यो दलित महिलाहरू भएको क्षेत्रमा चाहिँ यदि त्यहाँ अरू महिलाहरू पनि हुनुहुन्छ, उहाँहरू त्यहाँ आउने इच्छामा हुनुहुन्छ र हुन्छ नि
1: उहाँहरूलाई
2: छ भने चाहिँ हामीले अहिले चाहिँ हामीले हाम्रो समूहहरूलाई दलित महिला समूह भनेर चाहिँ हामीले त्यसरी तयार गरेका छैनौँ। अहिले चाहिँ महिला समूह, महिला पैरवी समूह होइन, अगुवा महिला अभियन्ता, महिलाको साझा थलो होइन भनेर यसरी विभिन्न क्याटेगोरीमा टोल, ओडा, पालिका हुँदै अनि प्रदेश स्तरसम्मको नेटवर्कहरू बनाएको छ होइन। त्यो नेटवर्क भनेको कस्तो हुन्छ भने अनि समुदायको जुन 25-30 जनाको एउटा समूह छ, त्यो समूहमा हामीले विभिन्न समय मासिक रूपमा मिटिङहरू बस्ने, अब त्यस पछाडि हामीले आय आर्जनमा तपाईँहरू अगाडि बढ्नुहोस् भन्नु, त्यो आय आर्जन सुरु गर्नलाई पनि उहाँहरूसँग पैसा नभएको अवस्था छ, त्यसमा हामीले बिउ पुँजीहरू उहाँहरूलाई प्रदान गर्ने अनि त्यो रकमहरू व्यावसायिक रूपमा चाहिँ व्यवस्थित तरिकाले अगाडि लैजानको लागि चाहिँ तालिमहरू प्रदान गर्ने, उहाँहरूलाई हामीले फेडोबाट, दलित महिला संघबाट मात्रै नभइकन अन्य ओडा, पालिका, प्रदेश स्तर लेभलमा पनि कनेक्सन गराउने, त्यसपछि ओडा स्तरको नेटवर्कमा पनि त्यो समूहबाट 1-2 जनालाई प्रतिनिधित्व गराउने, फेरि ओडाबाट पनि पालिकामा गराउने, पालिकाबाट प्रदेशमा गराउने गरेको छौं। त्यसरी चाहिँ हामीले एकदमै फराकिलो होइन जरा को रूपमा चाहिँ हामीले त्यसरी निर्माण गरेर जस अहिले हामीले सुर्खेत जिल्लामै हाम्रो 100-150 वटा त हाम्रो समूह नै छ अनि त्यो समूहलाई चाहिँ अब हामीले सुरुमा स्थापना गरेर 2-3 वर्ष चाहिँ हामीहरूले नै उहाँहरूलाई सहजीकरण गर्ने गर्छौं र त्यस पछाडि चाहिँ हामीले समुदायमै हस्तान्तरण गर्ने, ओडामा हस्तान्तरण गर्ने, उहाँहरू एउटा संस्था, एउटा परियोजना होइन कुनै व्यक्तिमा डिपेन्ड हुनुहुन्न कि उहाँहरूले त्यो समूहलाई चाहिँ आफैले बनाएर काम गरिराखेको अवस्था छ होइन। अब यसरी हेर्दाखेरि चाहिँ मलाई चाहिँ म आफै पनि त्यो समुदायको भएको हिसाबले चाहिँ जति बेला मलाई यो समुदायमा विभेदका घटनाहरू थियो होइन, विभेदको कारणले मान्छेहरूले भोगेका जीवनशैलीहरू थियो, त्यो अवस्थाहरूलाई र अहिलेको अवस्थालाई तुलना गर्दा त म बाल्यकालमा हुने बेलाको परिस्थितिमा भएका अहिले मान्छेहरूको अवस्था चाहिँ एकदमै फरक छ।
1: अब समुदायलाई हेर्दाखेरि पहिला र अहिलेको तुलनात्मक रूपमा पनि हेर्दा छुवाछुतको अवस्था पनि कम छ र त्यो सँगसँगै आय आर्जन र आर्थिक उपार्जनमा पनि दलित समुदाय पहिलाभन्दा धेरै माथि पुगिसक्यो भन्नु पर्छ।
2: अब यस्तो छ, ठ्याक्कै फेरि हरेक कुरामा अगाडि नै छ, विभेद हटिसक्यो भन्ने अवस्था चाहिँ छैन है दिदी।
1: अब पहिला भाँडा कुडा छुइयो भन्ने
2: त्यो धारा छैन, अब यस्तो छ, पानी भर्नलाई पहिला एउटै धारामा 100 जनाको घर जान पुरै एउटा टोल भरिको मान्छेले भर्नु पर्थ्यो, अहिले घर घरमा धारा छ, पानी भर्ने बेला विभेद भएन होइन। अनि अब पहिला मान्छेहरू मेलापात धेरै कामहरू गर्नु पर्थ्यो, त्यति बेला खानपिनको त्यो, अब अहिले होटेलहरूमा हुन्छ होइन, अनि कार्यक्रमहरू अलि विराट रूपमा हुन थाल्यो। अब विभेदै छैन, हिजोको जुन विभेद थियो त्यो त विभेद हटिसक्यो भन्ने चाहिँ छैन, तर हिजोको लेभलको जुन खालको विभेदहरू हुन्थ्यो त्यो चाहिँ छैन, तर विभेद चाहिँ भइराखेको छ, तर फरक तरिकाले चाहिँ भइराखेको अवस्था त छ। त्यस कारण अब यदि विभेदै हुँदैन थियो, सबै कुरा सहज हुन्थ्यो भने त हामी पनि त यत्रो अभियान सञ्चालन गरेर हामी अवरात यस्तो त्यस्तो भनेर हिँड्न पनि पर्दैन थियो होला।
1: सशक्तिकरणको पाटोमा र उनीहरूलाई शिक्षामा जोड्ने सँगसँगै रोजगारीमा जोड्ने पाटो चाहिँ पहिलाको तुलनामा चाहिँ
2: धेरै नै छ अहिले। अब अहिले तपाईँले सुर्खेतको हकमा कुरा गर्नुहुन्छ भने वीरेन्द्रनगर 11 जुन थुप्रामा छ वादी समुदायको बस्ती, त्यहाँ चाहिँ पहिलोचोटि समूह निर्माण गरेर कुनै संस्थाले काम गरेको थियो भने एउटा अलिकति समाज यहीँ बसेर उहाँहरूलाई निरन्तर रूपमा काम गर्ने संस्था चाहिँ दलित महिला संघ नै हो। त्यहाँ पहिला चाहिँ यस्तो थियो कि ठाउँ होइन, अब त्यो तपाईँ हामीले कति गाह्रो थियो उहाँहरूलाई, अव्यवस्थित बसोबास, जीवनशैली त्यस्तै होइन, उहाँहरू असुरक्षित थियो अनि अन्य बाहिरबाट पनि हिंसात्मक घटनाहरू पनि भइराख्ने, लागु पदार्थ दुर्व्यसनी कुरा होइन, त्यस्तो खालको ठाउँ थियो। जब हामीले त्यहाँ समूहहरू गठन गरेर सशक्तिकरण गर्दै गयौँ, उहाँहरूलाई अन्य ठाउँहरूमा लिङ्क गर्दै जाँदाखेरि चाहिँ अहिले त्यो समुदायबाट एउटा हामीले मन्त्री जस्तो होइन त्यही समुदायको छोरी र फेडोले काम गरे गरिसकेपछि जन्मिनु भएको. उहाँ चाहिँ फेडोले काम गर्ने बेलामा जन्मिनु भएको हो. त्यही पिरियडमा जन्मेको त्यति बेलाको सानो बालिका त्यो आमा बाउले चाहिँ पढाउनु पर्छ, लेखाउनु पर्छ, हामीलाई वादी समुदाय अथवा दलित समुदाय भनेर चाहिँ यो समाजले हामीलाई चाहिँ अपहेलना गरेको छ. त्यो कुरालाई मेटाउनको लागि चाहिँ शिक्षा चाहिँ एकदमै महत्वपूर्ण छ भन्ने कुरालाई बुझ्नुभयो. र उहाँ एउटा सीतावादी मान्यज्यू त एउटा उदाहरण मात्रै हो. उहाँहरू मन्त्री हुनुभयो र देशले चिन्नुभयो र त्यो लेभलमा एकदम मन्त्री नै नभए पनि त्यस्तै गरेर आफ्नो शिक्षालाई प्राथमिकता गर्नुभएको चाहिँ अहिले जे होस् हामीले गर्व गर्न लायक हाम्रो समुदायबाट चाहिँ हुनुहुन्छ.
1: अब जस्तो सामाजिक रूपमा यहाँले कुरा गर्नुभयो, धेरै पाटोहरूमा केही फरक भएको छ भनेर, होइन फरक पनि भएको छ. तपाईँ हामीले पहिला पहिला हाम्रा बाजे बजेहरूलाई देखेको समाज र अहिले हामीले उहीँलाई देख्दा पनि उहाँहरूले अहिले त्यो खालको व्यवहार उहाँहरूले पनि गर्नु, त्यो समयको परिवर्तन हो. होइन एकातिर समाज त्यतातिर गइरहेछ, अर्कोतिर हामी फेरि त्यही कुरालाई हामी आफैले पनि जोड गरिरहेछौँ कि जस्तो पनि लाग्छ अरे कुनै कुनै घटनाहरू हेर्दा. अब जस्तो केही घटनाहरू घट्छन् होइन समाजमा, घटनाहरू घटेपछि सामाजिक रूपमा सबैको त्यो घटनालाई सहजीकरण गर्ने जिम्मेवारी समाजमा बसेका व्यक्तिहरू, चाहे त्यो अर्को समुदायको होस् या यो समुदायको हुन्छ नै, त्यो गराउन नदिइकन त्यस्ता घटनाहरूलाई फेरि यो समुदायकोलाई यसो गरियो उसो गरियो भनेर कतिपय अवस्थामा त्यसलाई अलिकति बढावा दिएर समुदाय स्तरमा समुदायको घटना समुदायको समस्या भन्ने हिसाबले लग्दाखेरि समाजमा अलिकति विकृत छ अवस्था पनि आउँछ.
2: तपाईँले भन्नुभएको कुरामा चाहिँ यसमा यस्तो छ, हेर्नुहोस् होइन, अब म पनि अहिले 33-34 वर्षको मेरो आफ्नो उमेर भयो होइन. अब मैले चाहिँ यो विषयमा मैले अलिकति बाहिर कुरा उठाउनु पर्छ भनेर म 14-15 वर्षको उमेरदेखि चाहिँ अनि यो विभेदहरू सहनु हुँदैन, हामीलाई चाहिँ जुन लेभलबाट कम्युनिटीले समुदायले समाजले हामीलाई हेरिराखेको छ त्यो लेभलको हुनुहुँदैन भनेर मैले आफूलाई तयार गरे होइन. अनि तयार गरे, पढे लेखे, सानो तिनो जागिर गर्दै आत्मनिर्भर हुँदै गए. यो हाम्रो समुदायको इस्युहरूलाई बाहिर होइन वकालत गर्दै गयो होइन. अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब त मलाई त काहीँ मैले जस्तो विभेद कसैले भोगिरहेको छ कि जुन भनिएको कुराहरू भइरहेको छ कि भनेर हेर्ने पनि भयो. र यो भएकै कारणले हाम्रो यो संगठित रूपमा पनि आएको कुरा हो. र अर्को कुरा रह्यो हजुरले भन्नुभएको कुरा, जुन कुनै पनि घटनाहरू हुँदाखेरि चाहिँ किन समुदाय विशेषलाई होइन जातीय मुद्दा बनाइन्छ अन्य घटनालाई पनि भन्ने कुरामा चाहिँ तपाईँ म अहिले यहाँ आइरहेको छु नि, मलाई चाहिँ मेरै समुदायको महिलाहरू अथवा मेरै दलित समुदाय र दलित महिलाको विषयमा मलाई धेरै कुराहरू थाहा छ, धेरै कुराहरू भोगाइ छ, मैले काम गरेको छु, मैले त्यो समुदायको कुरा बुझेको छु होइन, र त्यहाँ के हुन्छ भन्ने कुराहरू मलाई थाहा छ. त्यो भएको हुनाले कसैले केही कुरा गर्यो भने चाहिँ त्यहाँको अवस्थाको बारेमा मैले अन्य अथवा इफ तपाईँले भन्दा मैले त्यसको विषयमा धेरै बोल्न सक्दैन. अनि र अर्को कुरा के भयो भने त्यो भएको हिसाबले पनि कुनै हाम्रो समुदायको व्यक्तिलाई अथवा महिलालाई होइन भएको घटनाहरूमा हामीले बोल्दाखेरि त्यो हामी आफ्नो भोगाईबाट पनि केही कुराहरू बोल्ने कुरा भयो. र अर्को कुरा रह्यो किन अन्य विषयहरूलाई किन जातीय मुद्दा गराइन्छ भन्ने कुरामा चाहिँ मेरो विषयमा र मेरो समुदायको विषयमा म नबोलेसम्म अर्को पनि बोल्न आउँदैन.
1: बोल्ने कुरा, कुरा उठाउने कुरा र माग गर्ने कुरा
2: त्यो भयो होइन होइन. अहिले यो समाजले मैले तपाईँको कुरा बोल्छु, अहिले हामीलाई चाहिँ जस्तो यहाँ कसैको घटना भइरहेको छ भने चाहिँ त्यहाँ चाहिँ तपाईँले अहिले सामाजिक सञ्जालहरू हेर्नुहुन्छ भने होइन समुदायमा पनि कुरा हेर्नुहुन्छ भने चाहिँ अहिले अघि मैले ठ्याक्कै कुरा गरेको थिएँ कि समुदायको समस्याको लागि हामी बोलेनौँ भने अरू कोही पनि बोल्दैन.
1: बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भन्ने त उदाहरणै छ, उखानै हाल्छन् होइन. धेरै बढावा गर्यौं हामीले भने त्यसले समाजमा फेरि पनि यो दुईटा पक्ष बीचमा हामी जुन चेतनाको स्तर वृद्धि गरेर समाजमा जुन कम गर्ने सोचमा हामी लागिरहेछौँ तपाईँ हामीहरू होइन, यो सोचाइ चाहिँ गलत हो. समुदाय एउटै अथवा व्यक्ति एउटै हुन्, जात हुँदैन, फरक जात हुँदैन, सबै बराबर हुन्, सबैले समान हिसाबले बाँच्न पाउनुपर्छ भन्ने अधिकारका कुरा हामी जुन गरिरहेछौँ सामाजिक रूपमा त्यसले विखण्डन ल्याएर
2: त्यो त
1: अभियानहरू.
2: त्यही भएर अघि पनि मैले भने हामीले अहिले समूहहरू दलित महिला समूह भनेर बनाइराखेका छैनौँ, महिला समूह भनेर बनाइराखेका छौँ होइन. अर्कोतिर चाहिँ फेरि महिलाहरू मात्रै आएर विभेदको कुराहरू, घरेलु हिंसाको कुरा गर्दा पुरूषहरूलाई थाहा हुँदैन भनेर फेरि हामीले पुरूषहरूलाई पनि विभिन्न कार्यक्रमहरूमा सहभागी गराउने, तालिमहरू दिने काम गर्छ गरिरहेको छ। अनि त्यस्तै गरेर जातीय विभेदको घटनामा पनि दलितलाई मात्र होइन गैर दलितलाई पनि राखेर छलफलहरू गर्ने, उहाँहरूलाई सँगै अभियान गर्ने, यस्तो गर्नुहुन्छ यस्तो गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ गरिएकै छ। तर अब कुनै कुनै व्यक्तिहरूले चाहिँ अब आफ्नो केही इन्टेन्सनले चाहिँ जुन चाहिँ त्यो जातीय मुद्दा नै थिएन, जातीय कुरा नै थिएन, अब त्यसलाई चाहिँ जातीय मुद्दा बनाएर केही अगाडि बढ्नु भएको त्यो कुराहरू चाहिँ केही एक आध चाहिँ कता यदा कदा होला त्यो। तर हामीलाई चाहिँ एकदमै ट्याग लाग्ने चाहिँ छ के, अनि अब म चाहिँ अहिले 15-16 वर्ष भयो यो विकासको क्षेत्रमा काम गरेको। म कुनै कार्यक्रमहरूमा गएँ, कुनै अन्तर्क्रिया कार्यक्रममा कुनै छलफलहरूमा गएँ भने त्यहाँ दलित समुदाय र दलित महिलाको विषय, दलित समुदायको विषय पनि उठाउने मान्छे हुँदैन र दलित महिलाको विषय, यदि दलित समुदायको विषय कहीँ उठिहाल्यो भने त्यो भित्रको दलित महिला, एक दलित महिला भित्रको एकल महिला, अपाङ्गता भएको महिला होइन, त्यो लेभलको अनि लैङ्गिक अल्पसंख्यक समुदायको त्यो मान्छेहरूको कुरा उठाउने मान्छे हुँदैन त्यहाँ चाहिँ हामी बाहेक अरू कसैले पनि बोल्दैन। तैले काहीँ चाहिँ कस्तो हुन्छ नि, त्यहाँ 100 मान्छे छ होइन, तपाईँ अलिकति दलित महिलाको विषयमा कुरा राखिदिनु होला है होइन भनेर हामीहरूलाई नै तोकिन्छ। न कि अब कोही मान्छेले त मलाई एकल महिलाको कुरा पनि त सोध्न सक्छ, त्यो नजानिदो पाराले तिमीहरू यति गर, तिमीहरू यसैको विषयमा बोल, तिमीहरू यो गर भनेर लगाइन्छन्। अनि कहिलेकाहीँ चाहिँ हामीले बोलेको कुराहरू, हामीले कुनै विषयहरू बोलिरहेका हुन्छौँ त्यो कुरालाई पनि हामीले अन्य जस्तो अन्य महिलाहरू, अपाङ्गता भएको महिलाहरू, एकल महिला, अन्य सीमान्तकृत महिलाहरू
3: दलित नै जोडिन्छ फेरि,
2: तिनीहरूको विषयमा मैले कुरा गरिराखेको हुन्छु तर त्यो कुरालाई हेरिँदैन। अनि मैले दलित महिलाकै विषयमा कुरा गरेको होइन, दलित समुदायले भोगेको विभेदको कुराहरूलाई गरेको कुरालाई एकदम हाइलाइट गरेर त पनि यही समुदायको तँलाई यो बाहेक अरू केही जानेको छैन सान, त्यो कारणले त पनि अगाडि बढ्न सके छैन भन्ने लेभलले चाहिँ मलाई ब्लेम लाइन्छ कि, जबकि मेरो इन्टेन्सन नै छैन, म कहिले पनि त्यो
3: समुदायको सोचाइ र बुझाइ
2: फरक छ। एकदम
3: कर्णालीका अन्य दुर्गम जिल्लाहरूको अवस्था के छ, यहाँभन्दा त पक्कै पनि फरक छ।
2: अब दलित महिलाहरूको अवस्था हेर्दाखेरि अब अघि त धेरै परिवर्तन भएको छ भन्ने कुरा त गरे, तर विभेदको लेभलले हेर्दाखेरि त परिवर्तन होइन अझै गाह्रो भइरहेको छ जस्तो पनि देखिन्छ।
3: परिवर्तनको कुरा त हामीले यहाँ मात्रै विचार गर्दैनौ, शहरमा मात्र महसुस,
2: हाम्रो सुर्खेतकै कतिवटा गाउँपालिका नगरपालिकामा को त्यो कुनै टोलहरूमा क्षेत्रहरूमा जाँदाखेरि त कति विभेदको ठूलो त्यो मारमा हाम्रो समुदाय छ। अहिले तपाईँ चौगुनै गाउँपालिकामा हेर्नुभयो भने त्यहाँ पनि पानी भर्ने कुरा फरक छ होइन, त्यहाँ हामीले काम गरिरहेको छौँ अहिले, त्यसको विषयमा पनि छलफलहरू, हामीले वकालतहरू कसरी त्यहाँमा गर्न सकिन्छ भनेर त्यसमा सहजीकरण गरिरहेको छौँ। अब सुर्खेत बाहेक अन्य जिल्लाहरूमा चाहिँ अलिकति त्यो समुदायको जस्तो अलिकति यो दोस्रो जेनेरेसन जो हाम्रो बुवा आमा र हजुरबा हजुरआमा पछिको हामीहरूको लेभलको मान्छेहरूको अलिकति मिक्सवाला भएको ठाउँमा चाहिँ केही सहज भएको चाहिँ देखिन्छ। नभएदेखि त कर्णालीका जुन अप्पर कर्णालीका जुन जिल्लाहरू छन् त्यहाँको अवस्था हेर्दाखेरि त एकदमै गाह्रो अवस्था छ। जस्तो अहिले भर्खरै म यहाँ आउनुभन्दा अगाडि चाहिँ मैले हाम्रो विद्या चापागाईको हेर्ने कथाको एउटा हेरेको थिएँ, उम्ला जस्तो लाग्छ त्यो, त्यहाँको महिलाहरूको स्टोरी चाहिँ उहाँले हाल्नु भएको रहेछ। सुत्केरी भएको 3-4 दिनको दिनदेखि हामीले काम गर्नुपर्छ, अन्य समुदायको महिलाहरू आर्थिक रूपमा, सामाजिक रूपमा होइन, पारिवारिक रूपमा जति व्यवस्थित हुनुहुन्छ हाम्रो केही पनि छैन, सुत्केरी भएको 3-4 दिनमा हामीले काम गरेन खान पाउँदैन भन्ने कस्तो त्यो आमाले बोल्नु भयो कि, अनि मैले हेरेँ अनि मलाई एकदम टच पनि गर्यो। अब हामी 6 महिना 1 वर्षसम्म सुत्केरी नै छौँ भनेर यहाँको महिलाहरू कसरी बसिराख्नु भएको हुन्छ, 2-3 वर्षसम्म केयर पाइराख्नु भएको हुन्छ, तर सुत्केरी भएको जबकि ऊ यस्तो कन्डिसनमा छ कि ऊ आफैले आफ्नो केयर गर्न नसक्ने अवस्थामा उसले काम गरेर आफू लगायत आफ्नो परिवारको लागि पनि योगदान गर्नुपर्ने अवस्थाहरू हाम्रो ऊहरूमा छ। अब यसको मुख्य भनेको त अब आर्थिक रूपमा पनि दलित समुदाय अन्य समुदायको तुलनामा चाहिँ हाम्रो पछाडि छ, अनि त्यस पछाडि शिक्षा आर्थिक कमजोर भएको कारण उनीहरू शिक्षामा पनि उनीहरू धेरै शिक्षामा पनि अगाडि बढेको छैनन् र जो बढेको छ उनीहरू निस्केर त्यहाँबाट बाहिर आएर आफ्नो जीवनशैली परिवर्तन गरेको छ, तर जसले चाहिँ विभिन्न कारणले त्यहाँबाट बाहिर निस्किन नसकेको महिलाहरूको अवस्था त एकदम दर्दनाक नै छ।
3: जस्तो स्थानीय सरकारले यो विषयमा र दलित समुदायका महिलाहरूका लागि कस्तो खालको कार्यक्रमहरू सञ्चालन गर्ने र कस्तो खालको भूमिका चाहिँ निर्वाह गरिरहेको
2: छ? अब यस्तो छ, अब अहिले हुन त अब हामी त स्थानीय सरकार भित्रको बारेमा त हामीलाई थाहा छैन, तर स्थानीय सरकारले जुन नीति कार्यक्रमहरू बनाउने र त्यहाँ परिचालन गर्ने कुराहरूलाई हेर्दाखेरि त स्थानीय सरकारले एउटा विभिन्न हाम्रो हुन्छ नि एउटा यत्रो ठूलो आन्दोलन पछाडि चाहिँ महिलाहरू चाहिँ त्यो एउटा दलित महिला सदस्य अथवा पालिकामा त्यो लेभलले त उहाँहरूको प्रतिनिधित्व त भयो, अझै उहाँहरूको चाहिँ अर्थपूर्ण प्रतिनिधित्व सहभागिता हुन सकेको अवस्था छैन। तपाईँले 50,000 छुट्याइदिएको छ यसपालि दलित महिलाको लागि भन्नुहुन्छ होइन, वडा अध्यक्षज्यू यसो काम पनि गर्नुपर्ने थियो भनेर कहिले हामीले कुरा, ए अहिले त मैले तपाईँको वडा सदस्यलाई मैले दलित महिला सदस्यलाई अनि 1,00,000 रुपियाँ छुट्याइदिएको थिएँ, उहाँले केही पनि गर्न सक्नु भएन, फ्रिज भयो उहाँको बजेट होइन, के गर्नु नि हो, अनि उहाँले चाहिँ यस्तो काम गरौँ भनेर केही कुराहरू राख्नु भयो भने ए कहाँ हुन्छ त्यस्तो भनेर उहाँको कुराहरू नसुनिने होइन, उहाँहरूलाई ए यस्तो कुरालाई कति गर्नुहुन्छ भनेर चाहिँ उहाँहरूले आफ्नो कुराहरू राख्न सकेको अवस्था छैन,
3: छैन।
2: अनि अर्को कुरा पालिकाले चाहिँ त्यो एउटा मलाई त कस्तो लाग्छ भने हुन त कति ठाउँमा त राम्रो कामहरू पनि गरिराख्नु भएको छ होइन, जहाँ चाहिँ अलिकति गाह्रो कन्डिसन भएको ठाउँमा चाहिँ त्यो समुदायलाई अझै पनि हेर्ने दृष्टिकोण चाहिँ अझै पनि फरक नै छ के, यिनीहरूलाई जस्तो गर्दै जति गरे पनि त्यस्तै नै हो, त्यो भएर के गर्ने यस्तै टाकटुक गर्ने सकाउने भन्ने टाइपको चाहिँ उहाँहरूको
3: एउटा महिलाको प्रतिनिधि हिसाबले हेरिँदैन कि
2: सामान्य रूपमा उसलाई नल्याउ नहुने भएर कोटाबाट आएको भन्ने
3: त्यसको लागि त हामीले अलिक सक्षम जानेको बुझेको महिला पठाउनु पनि
2: त्यसको लागि त यस्तो छ कि दिदी, कस्तो छ भने अब मैले म वडा सदस्य हुन्छु, म वडा अध्यक्ष हुन्छु, म मेयर हुन्छु, उपमेयर हुन्छु भनेर मैले मेरो क्षमताले सक्छु भन्यो भने मलाई कसले टिकट दिन्छ, मलाई कसले भोट दिन्छ, यहाँ त हाम्रो राजनीतिको अवस्था त यस्तै नै छ होइन। अनि अर्को कुरा, कुनै पनि पार्टीको मान्छेले पनि त्यो व्यक्तिलाई टिकट दिने बेलामा उसले म माथि राज नगरोस्, यो मान्छेलाई चाहिँ मैले चलाउन सक्छु भन्ने मान्छेलाई टिकट दिएको हुन्छ, अनि उहाँहरूले कसरी आवाज उठाउनुहुन्छ, जो हामी आवाज उठाउन सक्छौँ हामीले त्यो एक्सेस पाउँदैनौँ, किनभने मलाई त कुनै पनि राजनीति दलमा आबद्ध पनि छैन, मलाई कुनै राजनीति दलको मान्छेले टिकट पनि दिँदैन होइन, अनि अब म स्वतन्त्र भएर उठेर जित्ने अवस्था छैन, किनभने हाम्रो समाज हाम्रो नेपालमा चाहिँ एकदम राजनीतिक कुरामा चाहिँ डिफ्रेन्ट छ, त्यो भएको कारणले पनि अहिलेसम्म अब कुनै कुनै ठाउँमा राम्रो
3: महिलाहरू यदि पुगिसक्नुभयो भने तपाईँहरूको भूमिका चाहिँ उहाँलाई सक्षम बनाउने
2: यसो छ, हामीले त अहिले पनि गरिरहेको छौँ जुन अहिलेको अब 84 सकिँदैछ होइन, हामीले त यो अगाडिको चुनाव भएको दोस्रो वर्षदेखि, अब पहिलो वर्ष त उहाँहरूको पनि आफ्नै काम थियो, दोस्रो वर्षदेखि हामीले संस्थाबाट बजेट छुट्याएर हुन्छ कि वडासँगै कोर्डिनेसन गरेर उहाँहरूसँग एकदमै लभिङ गरेर हुन्छ कि होइन, अन्य हाम्रो फेडोले पनि अरू संस्थाहरूसँग समन्वय गरेर पनि हामीले त उहाँहरूलाई त क्षमता विकासको कार्यक्रमहरू त गरि राखेको छौँ, र त्यो गरिसके पछाडि दोस्रो वर्षमा चाहिँ हामीले मजाले काम गर्यौँ, गर्दाखेरि चाहिँ त्यो दोस्रो वर्षको जुन नीति योजनाहरू बनाउने बेलामा चाहिँ पहिलाको तुलनामा त उहाँले डबल ट्रिपलै बजेटहरू कार्यक्रमहरू छुट्याएर अलिकति पनि समुदायमा चाहिँ योगदान भएको, यो चाहिँ राम्रो भएको छ भन्ने कुराहरूको उदाहरणहरू चाहिँ छ,
3: यस्ता कुराहरू बिस्तारै हुँदै जान्छन्, यस्तो अभियानहरूलाई छोड्नु भएन भन्ने कुरा। धन्यवाद, उहाँ हुनुहुन्थ्यो दलित महिला संघ सुर्खेतका मीना विश्वकर्मा। दलित महिलाहरूका लागि आफूहरूले सञ्चालन गरेको कार्यक्रम र भएका उपलब्धिका बारेमा हामीसँग कुराकानी गर्दै, यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
5: लोक सेवा आयोगका किताबहरू
4: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर विजयनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
4: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा।

0: कैफी 550D सर्वोत्कृष्ट भूकंप प्रतिरोधक स्टील।
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
3: सूचना।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त, शपथ आज। कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञहरूको सुझाव। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दै। अब खबर विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता मंगल बहादुर साई कर्णाली प्रदेशको

मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले साईलाई कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। साईलाई नेकपाका 14 र एमालेको 10 सांसदको समर्थनसहित हिजो प्रदेश प्रमुख को कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि हिजो साँझ 5 बजेसम्म दावी पेश गर्न समय दिनुभएको थियो। संविधानको धारा 168 को उपधारा 2 अनुसार प्रदेश प्रमुख जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। शाही मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 82-83 मात्रै प्रदेशभर 302 जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। विजयनगरमा आयोजित कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपाय विषयक पत्रकार अन्तक्रियामा प्रस्तुत तथ्याङ्कहरूले मानसिक स्वास्थ्य सेवा अझै पनि पहुँचभन्दा टाढा रहेको जनाएको छ। कार्यक्रममा प्रस्तुत नेपाल प्रहरीको विवरण अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी ले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मानसिक रोगप्रति समाजमा अझै रहेको विभेद र गलत सोचका कारण धेरै व्यक्ति उपचारको पहुँचमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका मनोविद लक्ष्मी तामाङले कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ़दो क्रममा रहेको बताउँदै समयमै पहिचान, मनोसामाजिक परामर्श र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी, विशेषज्ञ जनशक्तिको अभाव र सेवा सीमित हुनु अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो। यस्तै मनोरोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले मानसिक रोगलाई लुकाएर राख्नु नै सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो। मानसिक स्वास्थ्य समस्या पनि अन्य रोग सरह नै उपचार योग्य भएकाले लक्षण देखिन साथ विशेषज्ञसँग परामर्श लिन पनि उहाँले आग्रह गर्नुभएको छ। उपचारमा ढिलाइ हुँदा आत्महत्यासम्म पुग्ने जोखिम बढ़न सक्ने भन्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी, दक्ष जनशक्ति, उत्पादन र समुदाय स्तरको जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकाईले नारायण नगरपालिका 11 मिन्द्यावासिनीका 30 वर्षीय विष्णु कुमारी साईको पहिरोले बगाएको ढुङ्गा लागेर मृत्यु भएको बताउनुभयो। साईले नौमूले गाउँपालिका 1 राईली स्थित कृष्ण आधारभूत विद्यालयमा पढ़ाउँदै आउनु भएको थियो। नौमूले गाउँपालिका 1 टोली स्थित माइती घरको खेतमा काम सकेर फर्कने क्रममा भुते खोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा गम्भीर घाइते हुनुभएका साईको उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उहाँका 6 वर्षका छोरा हुनुहुन्छ। श्रीमान भने विगत 3 वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3 बजे शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ। नेपालले सकेका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 को शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने स्थान बनाउने नेपालको सम्भावना निकै कठिन बनेको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 रहनुपर्नेछ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।

0: सुने
1: रेडियो भेरी एफएम
2: परापूर्व कालदेखि चाहिँ तपाईँहरूको गाउँ ठाउँमा त्यो क्षेत्रमा हिउँचितुवालाई कुन रूपमा लिने गरेका थिए?
3: पहिले पहिले चाहिँ अब होइन कतिले मार्थेन पनि के गर्थेन होइन, अहिले चाहिँ त्यो चाहिँ छैन, बन्द छ। मान्छेहरू सालमा एकपल्ट यस्तो जान्छ हिउँचितुवालाई अब अनुगमन गर्नु हेर्न। पहिले चाहिँ कतिले मारेको पनि रहेछ नि त होइन, मार्ने के कामहरू पनि गर्दैछ, अहिले त्यस्तो खासै गर्दैन भनौँ न। अहिले चाहिँ
2: एउटा पाठ्यक्रममा समेटेको विभिन्न क्रियाकलापहरू गरेको भइहाल्यो, यो सँगसँगै गाउँघरमा कस्ता किसिमको कार्यक्रम ल्यायो भने चाहिँ हिउँचितुवाको संरक्षणमा अझ सहयोग पुग्ला?
3: अब त्यो चाहिँ यस्तो कति चाहिँ होइन अभिभावकहरूलाई पनि कति नपढेकोहरू हुन्छन् होइन, उहाँहरूलाई पनि गएर जानकारी गराउन सके त अझै राम्रो हुन्थ्यो होइन। हामी गएर जति हामी संस्थाको सरहरू पनि आएर होइन, अनि हामी भयो नानीहरूले त कतिले भन्छन्, कति संस्कार पनि छन् त मार्ने, वन्यजन्तुहरू मार्ने गर्छन्, हिउँचितुवालाई नमारे पनि त्यो वन्यजन्तु पनि मार्नु हुँदैन, त्यसरी जानकारी दिनु चाहिँ जरुरत छ जस्तो लाग्छ। किनभने हिउँचितुवाले त अन्य जनावर पनि खान्छ नि त, त्यसले गर्दा त्यो अन्य जनावरलाई पनि जोगाउनु पर्छ भन्ने चाहिँ जानकारी दिनुपर्छ उहाँहरूलाई जस्तो लाग्छ।
2: त्यो सँगसँगै हिउँचितुवा जोगाइयो भने हामीले चाहिँ यस्तो कुरा पाउँछौ, कतिपय पर्यटन व्यवसायबाट आमदानी पाउँछौ अथवा अरू कुराहरू यो कुरा चाहिँ पाउँछौ भन्ने किसिमको ज्ञान चाहिँ कस्तो छ?
3: हिउँचितुवा जोगायौं भने त पर्यटकहरू विदेशी र स्वदेशी पर्यटकहरू जाने हेर्ने गर्छन् त होइन, अब त्यो त्यस्तो भएपछि त आयस्रोतहरू बढ्ने हुन्छ, पर्यटकहरू बढ्छन् न, त्यो चाहिँ जानकारी गराउनु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ। र
2: तपाईँहरूले चाहिँ स्कुलमा चाहिँ हिउँचितुवा बारे पढाउँदै गर्दाखेरि त्यस बारेको सन्दर्भ सामग्री अथवा त्यस सम्बन्धित जानकारीहरू चाहिँ कतिको पर्याप्त रूपमा पाउनु भएको छ र आफ्ना बालबालिकाहरूसँग छलफल गर्न पाउनु भएको छ?
3: त्यही हो, कहिले त हुन्छ सरहरू बाहिर त्यो संस्थाको सरहरू पनि आउनुहुन्छ, आएर उहाँहरूले पनि जानकारी गराउनुहुन्छ, म पनि गराइरहेको छु। अनि सालमा अस्ति एकपल्ट कार्यक्रम पनि भएको थियो हिउँचितुवा सम्बन्धी, त्यसमा उहाँहरूले भागहरू लिने, नक्सा चित्र बनाउने यताउता, उहाँहरूलाई त्यो गराउनु जरुरी छ र गराउँछौ पनि हामी गराइरहेको छौँ।
2: तपाईँ एकजना शिक्षक पनि हुनुहुन्छ जसले चाहिँ गाउँघरमा सचेतना अभिवृद्धिको लागि भूमिका खेल्नुहुन्छ, तपाईँको विचारमा हिउँचितुवा लगायत यस्तै किसिमका अरू जीव जन्तुहरूको संरक्षणका लागि गाउँघरमा कस्ता किसिमका कार्यक्रमहरू अगाडि सारे हुन्थ्यो जस्तो लाग्छ सरकारले अथवा समग्र निकायहरूबाट?
3: चेतना कार्यक्रम होइन अब समुदायमा होइन, अस्ति अब लगभग 2-3 वर्ष अगाडि एकजना मान्छेहरू डराइरहेछ यो जनावरलाई मार्नु हुँदैन भनेर, किनभने अस्ति एकजना दाई हाम्रै गाउँको माथि एकजना त्यस्तै मारेर यहाँ ताप्लेजुङ ल्याएर कति 6 महिना कि 1 वर्ष जेलमा पनि राख्यो, त्यो देखेपछि उनीहरू डराउँछ। अनि बन्दुकहरू घर गाउँमा अब लिम्बूको संस्कारमा धेरै लिम्बू छन्, अनि संस्कारमा त्यो बन्दुकहरू यसो गर्खन्दातिर बेतिर पर्खाउने गर्छन् त, अनि त्यो पुलिसहरू गएर पक्रिन पनि एकपटक गाउँमा यसो हेरेर पोल पुगेर होइन, अनि एकजना दाइलाई चाहिँ अब त्यस्तै जनावर वन्यजन्तु हिँचितुवा चाहिँ होइन अर्को वन्यजन्तु मारेछ, अनि त्यो मारेपछि उहाँलाई त ल्याएर 6 महिना कि 1 वर्ष थुन्नु भयो, त्यस्तै कारवाही गरायो नि त, पैसा पनि 5 लाख कि 7 लाख हो, त्यस्तो कारवाही पनि गराउँदै हुनुहुन्छ हाम्रै गाउँमा।
2: अब अन्तिममा विशेष गरी यो हिउँचितुवाको संरक्षणका लागि चाहिँ ताप्लेजुङमा जुन क्षेत्रमा तपाईँहरूले प्रयास गर्नुभएको छ त्यस्तै अन्य हिमाली क्षेत्रहरूमा चाहिँ कस्तो किसिमको प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ? तपाईँलाई हिउँचितुवा जोगाउनु कतिको आवश्यक छ र कस्तो प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ?
3: अब हिउँचितुवा त सर्वप्रथम त केही समुदायमा नै होइन पुरा जानकारी उहाँहरूलाई दिनुपर्ने हुन्छ, हिउँचितुवा अब लोप हुँदैछ विश्वमा, नेपालमा मात्रै होइन विश्वमा, अब नेपालमा हामीले जोगाउनु पर्छ, जोगायौं भने लाभ को कुराहरू गर्नु पर्यो, पर्यटकहरू धेरै भित्रिन्छ, धेरै भित्रेपछि हाम्रो गाउँ घर विकास हुन्छ होइन, त्यही कुराहरू नानीहरू खास विद्यार्थीदेखि नै माथि अभिभावकसम्म नै सबैलाई नै जानकारी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: उहाँ हुनुहुन्थ्यो ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बू, हिउँचितुवा बारेको शिक्षाले ल्याएको सुधार र संरक्षण प्रयास बारे कुराकानी गर्दै, संरक्षण शिक्षासँगै संरक्षण कार्यक्रमलाई स्थानीय बासिन्दाको आय आर्जनसँग जोड्दा त्यसको उपलब्धि अझै बढ्ने देखिन्छ। त्यसको एउटा उदाहरण छ मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे, जहाँ हिउँचितुवा सम्बन्धी क्रियाकलाप व्यवसायसँग जोडिएका छन्। होमस्टेमा हिउँचितुवाको ठूलो फोटो राखेको प्रसंगबाट होमस्टेकी अध्यक्ष मदना थकाली संरक्षण र आर्थिक क्रियाकलाप बारे आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ।
4: त्यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो नेपालमा पनि एउटा हिउँचितुवा भन्ने यस्तो जनावर छ र उसको संरक्षण पनि गर्नुपर्छ र यो छ भन्ने कुरा एउटा जानकारीको लागि पनि राखेको हुनुपर्छ। यो हिउँचितुवा चाहिँ यो हाम्रो ठाउँमा पनि पाइने भएको हुनाले र यसको लागि बसनी पनि आइराख्नु भएको छ यस्तै अफिसहरुबाट बसनी विषय आउनु भएर यसको कार्यक्रमहरु पनि राखिराख्नु भएको छ र उहाँहरु आउँदाखेरि हाम्रो होमस्टेमै बस्नुहुन्छ र हाम्रो होमस्टेबाट नै उहाँहरुले खाजाहरु के लेकमा घुम्न जानु पर्दाखेरि उहाँहरुले हाम्रो होमस्टेलाई नै के रे भनेर हाम्रो होमस्टेबाट नै यहाँको अर्ग्यानिक खाजाहरु पनि प्याकिङ गरेर लानु पनि हुन्छ र आउँदाखेरि बस्ने पनि गर्नुहुन्छ र हिमचितलाई हेर्न अवलोकन गर्न आउनुहुनेहरु चाहिँ प्रायः हाम्रो होमस्टेमा नै बस्नुहुन्छ र यो ठाउँमा चाहिँ अब प्रशस्त मात्रामा नै हिमचितवा छ भन्न चाहिँ भन्दछु र यो हिमचितलाई चाहिँ अब सबैले चाहिँ एकदम सबैजना सचेत पनि हुनुपर्छ र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो मुस्ताङको ठिनीमा रहेको थकाली समुदायको होमस्टेकी अध्यक्ष मदना थकाली, जहाँ हिउँचितुवा संरक्षणका कुरालाई जोडेर व्यवसाय पनि अघि बढ़ाइएको छ। यो होमस्टे बारेको एउटा कथा टेका समूह नेपालले कक्षा आठका लागि तयार पारेको हिउँचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकमा पनि समेटिएको छ। यो कथा सुनौ साथी हृदय रिमालबाट।
0: दसजना बेलायती पदयात्रीहरूको समूह मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे भवनमा आइपुग्छन्। समूहकी गाइड बेरी हुन्। होमस्टे समूहकी सचिव जुमा थकाली र सदस्यहरूले सबै पदयात्रीहरूलाई धुपीको गुच्छाले स्वागत गरिन्। अध्यक्ष लाल प्रसाद थकालीले सबैलाई खादा लगाइदिए। पाहुनाको आगमनसँगै ठिनीको वातावरण रमाइलो हुन्छ। पाहुनाहरू ढुङ्गा छाएको आँगनको पेटीमा बस्छन्। तिलिचोको यात्राबाट आएका उनीहरू थाकेका छन्। समूहका सदस्यहरूले पाहुनाहरूलाई गिलासमा उवाको रक्सी र डाले चुकको शरबत दिन्छन्। जुमाले पाहुनाको बस्ने व्यवस्था मिलाउँछिन्। बेरी होमस्टे सदस्य आयतकुमारीको घरमा बस्छिन्। आयतकुमारी र उनको श्रीमान आश बहादुरले बिहानै घर कोठा सफा सुग्घर गरेका छन्। भरियाको नाइकेले बेरीको सामान कोठामा पुर्याइदिन्छ। साँझमा सांस्कृतिक कार्यक्रमको लागि टोली सुसज्जित देखिन्छ। गण्डकी प्रदेश सरकारले टोलीलाई पहिरन र बाजा दिएको छ। पाहुनाहरू नाचगानमा रमाउँछन्। कार्यक्रमपछि सबैले ढिँडो याकको मासु लगायत थकाली खाना खान्छन्। बेरी आयतकुमारीको कुरा सुन्न टेप रेकर्डर लिएर बसेकी छिन्। उनको आँखा एक टकसँग आयतकुमारीको अनुहारमा टिकेको छ। आयतकुमारी आफ्नो बारेमा भन्छिन्, मैले चार कक्षासम्म गाउँकै विद्यालयमा पढे। म कृषक परिवारमा जन्मेको, फुर्सदमा बाबुआमालाई खेतीपातीमा सहयोग गर्थे। बिहेपछि मेरो भूमिका गृहिणीमा बदलियो। घर परिवार हेर्ने त छँदै थियो, खेतबारीको फसल स्याउ आलु फापर उवा जौ जोमसोम बजार लगेर बेच्नु पर्थ्यो। नजिकै बसेका आशबहादुर सुनाउँछन्, म चाहिँ कुखुरा फार्म र फर्निचर उद्योग चलाउँछु। बेरीले होमस्टेको बारेमा जिज्ञासा राख्छिन्। एक दिन गाउँको जनमुक्ति युवा क्लबले आमा समूहले घरवास कार्यक्रम होमस्टे चलाउने छलफल चलायो। आयतकुमारी सम्झिन्छन्, नेपाल पर्यटन बोर्ड घर पोजङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सघाए। लोमानथाङ र मुक्तिनाथ जाने पर्यटक जोमसोम आएर बस्छन्। केही हामी कहाँ पनि उक्लिन्छन्। जोमसोमबाट तिलिचो बेस क्याम्प जाने पदयात्री कहिलेकाहीँ हाम्रोमा ब्रेकफास्ट लिन्छन्। तिलिचोबाट फर्किँदा केही एक रात बस्छन्, केही नेपाली र विदेशी पर्यटक दुई रात तीन दिनको प्याकेजमा आउँछन्। आशबहादुर सुनाउँछन्, विस्तारै होमस्टे फस्टाउन थालेको छ, गाउँको पर्यटन पनि बढ्दैछ। आयतकुमारी भन्छिन्, पर्यटन चाहिँ कसरी बढ्दैछ नि भनिदिनुहोस् न, बेरीले प्रश्न राखिन्। ठिनी रैथाने थकालीहरूको एउटा गाउँ हो। यहाँ चाडबाड, रहन सहन, खानपान, बाजागाजा, धर्म, संस्कृति सबै महत्वपूर्ण छ। आयतकुमारी सुनाउँछिन्, घुम्नलाई हिउँचितुवा गुफा, धुम्बा ताल, यार्जु भ्यू टावर, छमा ताल, तिरिजो ताल, नीलगिरी आधार शिविर रहेका छन्। म चाहिँ खास गरी होमस्टेले तपाईँमा आएको परिवर्तन जान्न उत्सुक छु, बेरीले फेरि भनिन्। के यसबारे बताउन सक्नुहुन्छ? त्यो सुनि आयतकुमारी एकछिन मुख छोपेर हाँसिन् र पुलुक्क श्रीमानलाई हेरिन्। खै के भन्ने, केही बेर उनी मौन रहिन् र विस्तारै बोलिन्। पहिले बाहिरका मानिसहरूसँग राम्ररी बोल्न धक मान्थे, साधारण हिसाब किताब गर्न जान्दिनथे। अहिले होमस्टेका पाहुनाहरूको हिसाब किताब म नै गर्छु। आमा समूहको खातापाताको जिम्मेवारी पनि मेरै छ। त्यो सुनेर बेरीको मुहारमा आश्चर्यसहितको मुस्कान देखिन्छ। पहिले पैसाको निम्ति श्रीमानको भर पर्नु पर्थ्यो, आयतकुमारी भन्छिन्। अहिले पैसाको समस्या छैन, त्यति मात्र हो र, आशबहादुरले श्रीमतीको बारेमा थपे। ग्रामीण पर्यटन, हिउँचितुवा संरक्षण, जलवायु परिवर्तनको बारेमा पनि यिनी बोल्न सक्ने भएकी छिन्। बेरीले पुलुक्क आयत कुमारीलाई हेरिन्, गोष्ठी र तालिममा गइरहन्छु नि, अलिअलि सिकेको छु, उनले अर्थ्याइन्। तपाईँको होमस्टेले हिउँ चितुवालाई कसरी फाइदा हुन्छ अनि हिउँ चितुवाले तपाईँलाई के फाइदा हुन्छ, बेरीले आयत कुमारीलाई सोधिन्। हाम्रो गाउँ हिउँ चितुवाको वासस्थान क्षेत्रमा पर्दछ। उसले प्रयोग गर्ने वासस्थानमा हामी गाईबस्तु चराउँछौ, घाँस दाउरा ल्याउँछौ। त्यहाँ हाम्रो समूह अनुगमनमा जान्छ। हामी गोठालाहरूलाई हिउँ चितुवा उसको आहाराको बारेमा भन्छौ, गाईबस्तु चराउँदा चनाखो हुनुपर्छ भन्छौ। त्यसो गर्दा हिउँ चितुवा र गाईबस्तुको द्वन्द कम हुन्छ। वस्तुपालकहरूलाई शिकारी वन्यजन्तु नपस्ने बलियो गोठ बनाउन भन्छौ। हाम्रो यस्तो कामले हिउँ चितुवालाई फाइदा हुन्छ। हिउँ चितुवा र उसको आहारा प्रजाति भएको ठाउँमा पर्यटकहरूलाई घुमाउन सक्छौ। हाम्रो गाउँघर हिउँ चितुवाको वासस्थान हो भनेर प्रचार प्रसार गर्छौं। यसले हाम्रो होमस्टे चलिरहन सहयोग पुग्दछ। हिउँ चितुवा र हामी मिलेर बस्यौं भने तपाईँहरू जस्तो पर्यटक हामी कहाँ आइरहनुहुन्छ, यसले सबैलाई फाइदा पुग्दछ, आशाबहादुरले आफ्नो कुरा राखे। आशाबहादुर र आयतकुमारीको कुराले बेरी दंग परिन् र भनिन्, गुड जब, अर्थात राम्रो गर्नुभयो। हिउँ चितुवालाई चिनाउन ठिनीमा हिउँ चितुवा गुफा बनाइएको छ, जुन भोलि तपाईँहरू घुम्नुहुनेछ। आयतकुमारीले भनिन्, बेरीका छोराछोरी लाडिएर आमा नजिकै आएर बसे, त्यसपछि उनीहरूले कुराकानी सके।
2: यो थियो हिउँ चितुवा संरक्षण र व्यवसायलाई आपसमा जोडेको अनुभव बारेको कथा। यसलाई हामीले हिउँ चितुवा संरक्षण शिक्षाबारे कक्षा आठका लागि तयार पारेको सन्दर्भ पुस्तकबाट लिएका हौं। हिउँ चितुवा संरक्षणका लागि शिक्षा र आर्थिक क्रियाकलापको सम्बन्ध बारेको चर्चा सुनेपछि तपाईंलाई हिउँ चितुवा बारे थप जान्न मन लाग्यो होला। अब साथी महेश गेवालीबाट सुनौ हिउँ चितुवा बारेका केही तथ्यहरू।
5: हिउँ चितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रशिया, अफगानिस्तान, पाकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3921 6090 संख्यामा हिउँ चितुवा भएको अनुमान गरिएको छ। तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 हिउँ चितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँ चितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 हिउँ चितुवा भएको अनुमान गरिएको छ। हिउँ चितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँ चितुवाको गर्भधारण समय 93-110 दिन हुन्छ। डमरूहरू आमा हिउँ चितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँ चितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10-12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024 नेपालको सेफोकसुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 हिउँ चितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँ चितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 हिउँ चितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5 संशोधनले हिउँ चितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अंगलाई किनबेच गरे, ₹5,00,000 रूपियाँदेखि ₹10,00,000 जरिवाना वा 5-15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
2: यो थियो हिउँ चितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पढ्ने योजना आवरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। अघि तथ्यहरू सुन्दा तपाईँले नेपालमा 397 हिउँ चितुवा रहेको जानकारी पाउनुभयो। कठिन हिमाली भूभागमा कसरी गनियो त योजना आवर, यसको सफलता बारेको चर्चा सुनौ साथी सम्झना महर्जनबाट।
6: वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिउँ चितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले नेपालका सातवटा प्रमुख हिउँचितुवा वासस्थान तथा तिनीहरूको वरपरका क्षेत्रहरू कञ्चनजंघाका आठवटा, गौरी शंकरका आठवटा, मनासलु अन्नपूर्णका 34वटा, पूर्व दोलपाचका 24वटा, सेफोक्सुन्दोका 62 र हुम्लाका 16 स्थानहरूलाई समेटेको छ। यी क्षेत्रहरूलाई नमूना एकाईको रूपमा लिई सशक्त वैज्ञानिक विधिबाट हिउँचितुवाको संख्या अनुमान गरिएको छ। अध्ययन अनुसार नेपालमा अहिले 397 वटा हिउँचितुवा रहेका छन्, जसको संख्यात्मक दायरा 331 देखि 467 बीच रहेको बताइएको छ, जसले तुलनात्मक रूपमा स्थिर संख्यालाई नेपालमा यस प्रजातिका लागि पहिलो पटक गरिएको राष्ट्रिय स्तरको तथ्याङ्कमा आधारित अनुमानको रूपमा यो जानकारीले दीर्घकालीन अनुगमन, नीतिगत विकास र लक्षित संरक्षण रणनीतिहरूको लागि महत्वपूर्ण आधारको रूपमा काम गर्नेछ, जुन यस विख्यात हिमाली शिकारीको भविष्य सुरक्षित गर्नका लागि लक्ष्य छ। यो अध्ययन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो र राष्ट्रिय कुञ्च तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, WWF नेपाल, ZSL नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त सहयोगमा सम्पन्न गरिएको हो। प्राविधिक र आर्थिक सहयोग भने WWF नेपालले प्रदान गरेको थियो। यो तथ्याङ्क संकलन सन् 2015 देखि 2024 सम्म गरिएको थियो, जसमा क्यामेरा ट्र्याप प्रविधि र दिशाको नमूनाको आनुवंशिक विश्लेषण लगायत आधुनिक प्रविधिको प्रयोग गरिएको थियो। यसलाई आर स्टुडियो प्लेटफर्ममा स्पेसियल्ली एक्सप्लिसिट क्याप्चर रिक्याप्चर म्याक्सिमम लाइक्लीहुड SECRML मोडल प्रयोग गरेर विश्लेषण गरिएको थियो। अन्तर्राष्ट्रिय कार्यक्रम ग्लोबल स्नो लिपर्ड एण्ड इकोसिस्टम प्रोटेक्शन प्रोग्राम GSLEP अन्तर्गत तयार गरिएको पपुलेशन एसेसमेन्ट अफ द वर्ल्ड स्नो लेपर्ड्स PAWS को मापदण्ड पालना गर्दै यो मूल्यांकन गरिएको हो। नेपालबाट प्राप्त हिउँचितुवाको संख्याले अनुमानित हिउँचितुवा र तीनमा निर्भर कमजोर वासस्थानको संरक्षणका लागि सरकारको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट दर्शाउँछ। यसले हिउँचितुवा वासस्थानहरूमा तत्कालीन रूपमा संरक्षण उपायहरू सुधार गर्नुपर्ने आवश्यकता र संरक्षित क्षेत्रभित्र र बाहिर दुवैमा दिगो वासस्थान व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराएको छ। साथै यस विख्यात हिमाली प्रजातिको भविष्य सुरक्षित गर्न समुदायको संलग्नता र प्रभावकारी द्वन्द न्यूनीकरणको आवश्यक भूमिकालाई पनि यसले जोड़ दिएको छ।
2: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा शिक्षाबारे चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँचितुवा बारे तथ्यहरू सहित यसको संरक्षण शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँग कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा BSc अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
11: त्यसका लागि सड़कका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
12: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
11: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
12: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
11: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
12: कार्यक्रम सड़क र सवारी।

0: श्री धाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा संरक्षणका लागि शिक्षाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँचितुवाबारे तथ्यहरू सहित यसको संरक्षणमा शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। कार्यक्रममा अब समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौं। यो कार्यक्रम कहाँ कहाँ सञ्चालन भइरहेको छ भन्ने जानकारीबाटै अधिकारीसँगको कुराकानीलाई शुरू गरेका छौं।
2: यो टेकासम्म नेपालले चाहिँ अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा 2078 सालदेखि मुस्ताङ र ताप्लेजुङ जिल्लाका 5 पालिकाहरू, मुस्ताङको चाहिँ 2 पालिकाहरू, त्यसपछि ताप्लेजुङको चाहिँ 3 पालिकाको 12 क्लस्टर स्कूलहरूमा हिउँचितुवा संरक्षण सम्बन्धी चाहिँ खास गरी चाहिँ शैक्षिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेछ। त्यसमा चाहिँ खास गरी हिउँचितुवामा आधारित संरक्षण शिक्षाका 3 किताबहरू, सन्दर्भ पुस्तकहरू 6, 7, 8 लागि चाहिँ पठन पाठन हुन्छ थ्रु आउट द इयर। त्यसदेखि बाहेक चाहिँ त्यो विद्यार्थीहरूले चाहिँ त्यसमा सिकेका कुराहरूलाई चाहिँ व्यावहारिक रूपमा चाहिँ फिल्डमै अप्लाई गर्नको लागि चाहिँ क्याम्पहरू, त्यसपछि नेचर टुरहरू, स्नो लेपर्ड डेहरू सेलिब्रेट गर्छन्। त्यसमा चाहिँ लोकल कम्युनिटीको पनि इन्गेजमेन्ट हुन्छ। यस्तो किसिमको चाहिँ कार्यक्रमहरू छ।
1: यसको मुख्य उद्देश्य चाहिँ के राखेर सञ्चालन गर्नुभएको छ सर?
2: अब यसका चाहिँ केही निश्चित उद्देश्यहरू छन् होइन। एउटा चाहिँ मुख्य उद्देश्य चाहिँ के हो भने हिउँचितुवा संरक्षणलाई चाहिँ संस्थागत गर्ने, त्यो चाहिँ लोकल गभर्मेन्टसँग चाहिँ सहकार्य गरेर, त्यो भनेको मतलब चाहिँ के हो भने हिउँचितुवा संरक्षण सम्बन्धी चाहिँ सन्दर्भ सामग्रीहरू, पाठहरू चाहिँ जुन पालिकाहरूले बनाउने लोकल करिकुलमहरूमा चाहिँ समावेश गरिदिने, एउटा त्यो भयो। त्यसपछि आएर हिउँचितुवा दिवस चाहिँ अक्टोबर 23 चाहिँ जुन हाम्रो प्रोजेक्ट एरियामा चाहिँ सेलिब्रेट गर्ने होइन। त्यसपछि विद्यार्थीहरूलाई चाहिँ कमसेकम हिउँचितुवाको वासस्थान कस्तो हुन्छ, कमसेकम हिउँचितुवा त देखाउन नसके पनि हिउँचितुवाको आहारा प्रजातिहरू कस्तो हुन्छ भन्ने, र हिउँचितुवामा अनुगमनमा हिउँचितुवा अध्ययन अनुसन्धानमा चाहिँ प्रयोग हुने उपकरणहरूको चाहिँ प्रयोग गरेर, क्यामेरा ट्र्यापहरू, जीपीएसहरूको चाहिँ फिल्डमै प्रयोग गरेर उनीहरूलाई त्यो अनुभवहरूको मार्फत चाहिँ ज्ञान अभिवृद्धि गर्ने होइन। त्यसपछि रेडियो जस्तो रेडियो कार्यक्रम हामीले हिउँचितुवा रेडियो संरक्षण रेडियो कार्यक्रम पनि प्रसारण गर्दै आइरहेछौँ। त्यसको उद्देश्य चाहिँ एउटा आम जनमानसमा चाहिँ एउटा सुशिक्षित गर्ने यो स्नो लेपर्डको, यिनै मुख्य विषयवस्तुहरू चाहिँ यसका उद्देश्यहरू।
1: सामान्य रूपमा भन्दा चाहिँ अहिले नेपालमा हिउँचितुवाको समग्र अवस्था र संख्याको स्थिति कस्तो पाउनु भएको छ तपाईँ एकजना संरक्षण कर्मीको हिसाबले हेर्दाखेरि चाहिँ?
2: अब यो चाहिँ अब नेपालले चाहिँ हालसालै हिउँचितुवाको चाहिँ संख्या अनुमान निर्धारण गरेको छ होइन, 397 भनेर। यो चाहिँ तपाईँको संरक्षित क्षेत्र र संरक्षित क्षेत्रभन्दा बाहिर पनि भेटिएको फाइन्डिङ त्यो छ। यसमा चाहिँ तपाईँको नेपालमा तपाईँको यो खास सन्तोषजनक 12 देशमा, संसारको चाहिँ 12 देशमा मात्रै प्राकृतिक वासस्थानमा चाहिँ हिउँचितुवाहरू छन्। अब अरू त जूमा चाहिँ संसारभर नै धेरै मुलुकहरूमा छ, तर हाम्रो वासस्थान चाहिँ तपाईँको सन्तोषजनकै राम्रो छ भनौँ न, हेबिटेटहरू राम्रो छ, आहाराको प्रजाति पनि तपाईँको अब अहिले त गाउँघरमै मान्छेहरूले होइन गाउँघरबाटै दबाउने भयो क्या बारीबाट हिउँचितुवाको आहाराहरू, र जहाँ आहारा हुन्छ त्यहाँ चाहिँ भनाइ के छ भने त्यो सिकारीहरू चाहिँ वरपरो चाहिँ हुन्छ भन्ने भनाइ छ। त्यस कारणले अब हामीले हेर्दाखेरि त अब अहिले लोमथाङबाट जोमसोम फर्किने ट्रेकरहरूले पनि खिचेर हिउँचितुवा चाहिँ बाटोको घाटोमा चाहिँ देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा। भने समग्रमा नेपालमा चाहिँ तपाईँको हिउँचितुवाको वासस्थान होइन एउटा प्रचुरता राम्रै छ भन्न सकिन्छ।
1: अब चाहिँ तपाईँहरूले गर्नुभएको संरक्षण प्रयास र गतिविधिहरूलाई अलिकति केन्द्रमा राखेर कुराकानी गरौं। हिउँचितुवा संरक्षणका लागि चाहिँ विशेष गरी जस्तो अहिले तपाईँले भन्नुभयो विद्यालय स्तरमा पाठ्यक्रमको कुरा भयो, त्यसै ती लगायत कस्ता कस्ता क्रियाकलापहरू चाहिँ सञ्चालन गर्नुभएको छ, तपाईँले क्रियाकलापलाई जोड दिएर कुराकानी गर्दा चाहिँ?
2: यो 2078 सालदेखि हामीले सञ्चालन गरेको हो। 82 सालसम्म चाहिँ हामीले चाहिँ के कार्यक्रमहरू गरेका थियौँ म छोटोमा भनिदिन्छु। जस्तो कम्युनिटीहरूलाई इन्गेज गर्नलाई अब मैले एजुकेसन हिउँचितुवा सम्बन्धी संरक्षण शिक्षा सन्दर्भ पुस्तकको कुरा गरेँ 3 क्लासमा। त्यसदेखि बाहेक चाहिँ हामीले चाहिँ समुदायको मान्छेहरूलाई चाहिँ एउटा चाहिँ हिउँचितुवा चिया गफ भनेर चिया खाँदै गफ गर्ने पनि एउटा चाहिँ अभियान सुरु गरेको थियो, त्यो फिल्ड टेस्ट गरेको थियो, त्यो पनि निकै रुचाइएको थियो, राम्रो भयो, किनभने मान्छेहरूलाई चाहिँ हिमचित्रा सम्बन्धी आफ्नो अनुभवहरू पोख्ने ठाउँ थिएन। त्यसपछि आएर लोकल सिटिजन साइन्टिस्टहरू जो चाहिँ हिमचित्राको विज्ञान जानेका, साइन्स जानेकाहरू, उनीहरूलाई चाहिँ हामीले रेन्जरहरूको थ्रुबाट ओरिएन्टेसन दिएर ज्ञान चाहिँ तपाईँको उसले चाहिँ क्यामेरा ट्र्याप जीपीएस सम्बन्धी चाहिँ डेमोन्स्ट्रेसन चाहिँ उसले चाहिँ कसलाई गर्ने भने लोकल पाका मान्छेहरूलाई, त्यहाँको एडल्टहरूलाई चाहिँ राखेर, चार पाँचजनालाई राखेर त्यस विषयमा चाहिँ अन्तर्क्रियाहरू गर्ने, त्यो ज्ञानको प्रसारहरू गर्ने, त्यसपछि आएर त्यही सिटिजन साइन्टिस्ट चाहिँ स्कूलहरूमा गएर पनि बच्चाहरूलाई चाहिँ इन्गेज गर्ने होइन, त्यो चित्र संरक्षण सम्बन्धी त्यो पनि थियो। अनि हामीले चाहिँ संचारकर्मीहरूलाई पनि परिचालन गर्यौँ, किनभने त्यो पनि जरुरी थियो। हाम्रो अनुभवमा चाहिँ रमाइलो अनुभव छ क्या, जस्तो नाम चलेको संचार गृहहरूबाट चाहिँ हामीले त्यो क्याम्प दुई दिनको 4,000 मिटरमा चाहिँ क्याम्प गर्थ्यौँ। त्यो क्याम्पमा जाँदाखेरि उहाँहरूले पनि चाहिँ ओहो यो त एकदम राम्रो अवसर रहेछ हामीलाई, किनभने हामीले हिमचित्राको सुनेको थियौँ तर हिमचित्राको वासस्थानमा आएर यो किसिमको चाहिँ अनुभूति चाहिँ हामीले चाहिँ फर्स्ट टाइम गरिरहेको छौँ भन्ने उहाँहरूको एक्सपिरियन्स त्यस्तो थियो। अनि त्यसदेखि बाहेक चाहिँ हामीले अब यो एडभोकेसी वर्कसपहरू गर्थ्यौँ, लोकल जुन रुरल म्युनिसिपालिटीको चाहिँ शिक्षाको प्रमुखहरू, हेड सरहरू, पालिका प्रमुखहरूलाई चाहिँ राखेर हामीले चाहिँ गोष्ठीहरू गर्थ्यौँ पालिकाहरूमा। त्यसको उद्देश्य चाहिँ के थियो भने हाम्रो चाहिँ पैरवी गर्ने क्या, कमसेकम चाहिँ तपाईँहरूले लोकल करिकुलमहरू बन्दैछ र बनाउने योजना छ र त्यसमा चाहिँ कमसेकम हिमचित्राको सन्दर्भ सामग्रीहरू, पाठहरू, कन्टेन्टहरू चाहिँ नछुटोस् है, किनभने हिमचित्रा जोगायो भने समग्र वातावरण चाहिँ संरक्षण हुन्छ। त्यो चाहिँ एउटा सूचक पनि हो, त्यो चाहिँ तपाईँको एकदम भनौँ न हिमचित्रा छ भने त्यहाँको वरिपरिको वातावरण चाहिँ स्वस्थ छ भने चाहिँ स्वस्थ वातावरणको सूचक पनि भयो हुनाले, र फेरि तपाईँको चाहिँ संस्कृतिको धरोहर पनि हो अनि पर्यटनको पनि तपाईँको चाहिँ एउटा चाहिँ होइन प्रवर्धन गर्ने एउटा चाहिँ स्रोत पनि हो। त्यसले आयाम बहुआयामिक एउटा चाहिँ वन्यजन्तु भए हुनाले यसलाई चाहिँ जोगाउनु पर्छ र यदि तपाईँहरूले लोकल करिकुलमहरू बनाउँदै हुनुहुन्छ भने त्यो कुरा त्यो सन्दर्भ चाहिँ नछुटोस् भनेर चाहिँ हामी ध्यानकर्षण गर्नलाई त्यो किसिमको पैरवी गोष्ठी पनि गर्थ्यौँ हामीले। र यसपालिको पनि मैले अलिकति छोटो भन्दै, यसपालि चाहिँ हामीसँग चाहिँ एकदम सीमित कार्यक्रमहरू छ किनभने स्रोतको पनि अलिकति त्यस्तै लिमिटेसनहरू थियो, र यसपालि चाहिँ हामी चाहिँ हिमचित्र दिवसहरू चाहिँ मनाउँछौँ 12 स्कूलमा। त्यसरी प्रकृति हिमचित्र नेचर टुर भनेर चाहिँ आयोजना गर्छौँ, हिमचित्र स्काउट मोनिटरिङ क्याम्प भनेर आयोजना गर्छौँ, त्यसपछि आएर रेडियो कार्यक्रमहरू आयोजना गर्छौँ होइन। अब यही समग्रमा चाहिँ सेन्सिटाइजेसनको कुराहरू, एजुकेसनको कुराहरू छन्।
1: हिंसिताको विषयमा स्रोत सामग्री अथवा स्थानीय पाठ्यक्रमहरू पनि समेट्नु भएको छ, कुन कुन पालिकाको कति कति कक्षामा चाहिँ त्यो अहिले पढाइ हुन्छ अथवा लागू गरिएको छ अहिले?
2: अब यो अहिले चाहिँ तपाईँको यो 5 पालिका मैले उल्लेख गरेँ होइन, त्यसमा चाहिँ मुस्ताङको घरबजङ र बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका, त्यसपछि यतापट्टि चाहिँ मिखवाखोला, सिरीजङ्गा र फक्तालुङ गाउँपालिका छन्। त्यसमा चाहिँ 5 पालिकामा चाहिँ हामीले निरन्तर एडभोकेसी गर्यौं, हरेक वर्कसपहरूमा लोकल लेभलको चाहिँ गोष्ठीहरू, त्यसपछि क्याम्प टुर एजुकेसन प्रोग्रामहरूमा चाहिँ पालिकाको प्रतिनिधित्व हुने गरी चाहिँ हामीले कार्यक्रमहरू गर्यौं। जस कमसेकम उहाँहरूले चाहिँ 2 पालिका, मुस्ताङको एउटा घरबजङ गाउँपालिकाले चाहिँ 1 र 2 चाहिँ पढाइ नै सुरु गरिसकेको छ, त्यो चाहिँ तपाईँको 2 क्लासको बच्चाहरूले पनि तपाईँ चाहिँ सरले चाहिँ हामीले एउटा भिडियो रेकर्ड पनि गरेका थियौँ, त्यो हामीसँग रेकर्ड पनि छ। अब यो हिउँचितुवाको चाहिँ चित्र चिनाएर नानी बाबु हो होइन, यो चाहिँ जनावर यस्तो जनावर हो कि यसलाई चाहिँ हानि पुर्याउनुहुन्न, हानि पुर्यायो भने चाहिँ जेल जानुपर्छ होइन, यस्तो सिम्पल किसिमले चाहिँ उहाँहरूले सुरु गरिसक्नु भएको छ, च्याप्टर चाहिँ इन्कर्पोरेट भइसकेको छ। अनि मुस्ताङमा जस्तै घरबजङ गाउँपालिकाले चाहिँ 4 र 5 पनि ड्राफ्ट गरिसकेको छ च्याप्टरले, भने यो चाहिँ तपाईँको नै हामीले एउटा क्याम्पेन भनौँ न सुरु गऱ्यौँ र कमसेकम यो चाहिँ तपाईँको चाहिँ इन्क्लुड गर्न भइसकेको छ। अनि ताप्लेजुङको चाहिँ फक्तालुङ गाउँपालिकामा चाहिँ उहाँहरूले 1 देखि 8 बनाउनु भएको एउटा ड्राफ्ट छ लोकल करिकुलम, त्यसमा चाहिँ अत्यधिक हिउँचितुवा रेड पाण्डाहरूको चाहिँ कन्टेन्टहरू चाहिँ उहाँले इन्क्लुड गर्नुभएको छ, तर टेक्स्ट बुक चाहिँ बनाएको छैन, खालि ड्राफ्ट चाहिँ करिकुलमको ड्राफ्टमा चाहिँ तपाईँको इन्क्लुड भएको छ।
1: तपाईँहरूले बनाउनु भएको स्रोत सामग्रीको प्रयोग चाहिँ कतिको गर्नुहुन्छ त्यहाँनिर?
2: त्यो चाहिँ तपाईँको अब 650 एभरेजमा हुनु 600+ स्टुडेन्टले चाहिँ इयरली प्रत्येक वर्ष पढिरहेछन् त्यो किताब चाहिँ होइन, जस्तो हामीले चाहिँ 78 हिउँचितुवामा आधारित संरक्षण शिक्षा स्रोत सन्दर्भ पुस्तक चाहिँ तयार गरेको, त्यो चाहिँ पहिला सुरुमा चाहिँ तपाईँको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग प्रकाशक भएर त्यो छापिएको किताब हो होइन, अनि त्यसदेखि बाहेक हामीले हिउँचितुवा पत्रिका पनि हामीले चाहिँ प्रकाशन गर्थ्यौँ। अब अहिले हामीसँग चाहिँ पोस्टरहरू छ, हिउँचितुवाको चाहिँ सम्बन्धी पोस्टर ब्रोसरहरू छ, त्यसपछि आएर संरक्षणको गेमहरू हामी चाहिँ विद्यार्थीहरूलाई प्रयोग गर्छौँ।
1: बालबालिकाहरूलाई यसबारेमा सिकाइँदा अथवा जानकारी दिइँदाखेरि त्यसले चाहिँ संरक्षणमा पार्ने प्रभाव कतिको दिगो हुन्छ अथवा कतिको प्रभावकारी हुन्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो चाहिँ एकदमै दिगो र प्रभावकारी हुन्छ होइन, कस्तो देखिएको छ भने अब हामीले पटक पटक टेस्टहरू पनि गरिरहेछौँ, पर्सेप्सन टेस्ट भन्ने त्यो बुझाइ बुझाइको प्रभावकारिता हेर्नलाई पहिला चाहिँ त्यो किताब हातमा लिनुभन्दा अगाडिको परीक्षण र त्यसपछि एन्ड अफ द इयरमा चाहिँ लिने परीक्षण बुझिसकेपछि अनि मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भनौँ न एउटा तपाईँलाई उदाहरण मात्रै दिन चाहेँ मैले यहाँको क्वेसनलाई जस्तो एउटा नानीको चाहिँ एउटा इन्टरभ्यू छ होइन त्यसमा चाहिँ उसले छ क्लासमा पढिसकेकी छन् त्यो किताब अनि के भनिन् भने अब हाम्रो मेरो गाउँ चाहिँ चराङ हो त्यहाँ होइन मेरो गाउँमा चाहिँ तपाईँ चाहिँ हिउँचितुवा आउँथ्यो र वस्तुहरू पनि मार्थ्यो र मैले चाहिँ त्यसलाई चाहिँ मार्नुपर्छ भन्ने धारणा राख्थेँ तर यो किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँचितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने सात क्लासमा पढ्नेले चाहिँ म त पहिला हिउँचितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थे सुनिरहेको थिएँ होइन तर मैले जब यो इनरोल गरेँ छमा पढेँ सातमा पढिसकेपछि चाहिँ ओहो यो हिउँचितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो एउटा ज्ञानमा त परिवर्तन आयो तर अब हाम्रो चाहिँ चासो चाहिँ के हो नि ज्ञान र धारणामा त परिवर्तन आयो तर अब व्यवहारमा चाहिँ परिवर्तन हेर्नलाई चाहिँ हामी खोजिरहेछौँ कि व्यवहारमा चाहिँ परिवर्तन भनेर चाहिँ के हो भने उसले चाहिँ तपाईँको चाहिँ त्यो ज्ञान चाहिँ गर होइन गाउँमा गएर चाहिँ आफ्नो साथीहरूलाई सुनाएको त्यसपछि अब कुनै आफ्नो इनिसिएसनले चाहिँ केही एक्टिभिटिजहरू गरेको होइन पोजिटिभ कुराहरू चेन्जहरू बिहेभियर चेन्जहरू
1: त्यसरी हिउँचितुवाको संरक्षण सँगै त्यसको माध्यमबाट आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने खालका गतिविधि कार्यक्रमहरू चाहिँ तपाईँहरूले सञ्चालन गर्नुभएको छ कि
2: अब यहाँले एकदमै महत्वपूर्ण कुरा उठाउनु भयो होइन जस्तो जबसम्म लाइभलीहुड सेक्योर हुँदैन कुनै पनि संरक्षण चाहिँ सम्भव छैन त्यो नै सत्य हो र हामीले चाहिँ के गरेको छ भने एउटा च्याप्टर चाहिँ तपाईँको आठ क्लासको किताबमा चाहिँ राखेको छौँ त्यसमा चाहिँ दिगो जीविकोपार्जन र हिउँचितुवा संरक्षण भन्ने च्याप्टर छ क्या त्यसमा त्यो च्याप्टरमा के भनिएको छ भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ होइन आफ्नो प्यारेन्ट्सलाई चाहिँ सेयर प्रसार गर्न सक्छ के कुरा भन्दाखेरि हिउँचितुवामुखी सर सामग्रीहरूको चाहिँ निर्माण गर्ने बिक्री वितरण गर्ने अथवा समूहले उत्पादन गरेको आय आमदानी गरेको नाफाहरूलाई चाहिँ के अंश हिउँचितुवा संरक्षणमा चाहिँ होइन कन्ट्रिब्युट गर्ने त्यो चाहिँ हामीले च्याप्टरमा राखेको छौँ र हामीले अहिले चाहिँ तपाईँले रमाइलो कुरा चाहिँ के भने अहिले यस वर्षदेखि चाहिँ हामीले हिउँचितुवामा आधारित केही हस्तकलाको सामग्रीहरू हामीले आफैले तयार गर्यौं र हामीले अस्ति भर्खर हिउँचितुवा सम्बन्धी संरक्षण सम्बन्धी एउटा चाहिँ मेला भएको थियो ठूलो वर्कसप भएको थियो त्यसपछि अर्को वर्कसपमा पनि हामीले चाहिँ कमसेकम केही सामग्रीहरू चाहिँ बिक्री वितरण गरेर त्यसलाई फिल्ड टेस्ट गर्यौं र अब चाहिँ छिटै हामी चाहिँ ताप्लेजुङ र मुस्ताङमा पनि हिउँचितुवासँग सम्बन्धित चाहिँ केही सानसानो सामग्रीहरू चाहिँ बिक्री वितरण गर्न सकिन्छ कि समुदायले त्यसबाट लाभ पाउन सकिन्छ कि भनेर त्यो पनि एउटा परीक्षण गर्दैछौँ।
1: अब चाहिँ हामी अलिकति यो चुनौती मानव वन्यद्वन्द र स्थानीय दृष्टिकोणहरू तपाईँहरूले पाउनुभयो के छ त्यसबारेमा चर्चा गरौँ। हिउँचितुवा संरक्षणका मुख्य चुनौतीहरू तपाईँले के देख्नु भएको छ जस्तो मानव वन्यद्वन्द त छँदैछ एउटा त्यो कतिको जोखिमपूर्ण छ त्योसँगै अरू के चुनौतीहरू देख्नु भएको छ?
2: अब सबभन्दा ठूलो यो वाइल्ड लाइफको कन्जर्भेसनको चाहिँ सबभन्दा ठूलो चुनौती चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नै हो। स्नो लेपर्डसँग पनि यही हो। स्नो लेपर्डसँग चाहिँ मान्छेको द्वन्द चाहिँ सबभन्दा प्रमुख चुनौती हो होइन। यसलाई चाहिँ तपाईँको हामीले त्यो पनि अब इन्ट्रेस्टिङली चाहिँ हामीले त्यही च्याप्टरै तपाईँको आठ क्लासमा त्यो पनि राखेको छौँ र द्वन्द न्यूनीकरण गर्ने उपायहरू पनि त्यसमा चाहिँ छ। जस्तो भनौँ न एउटा चाहिँ कस्तो भने अहिले आम जस्तो हामीले दसैँ तिहारमा चाहिँ च्याङ्रा होइन खसी च्याङ्राहरू खान्छ हजारौंको संख्यामा चाहिँ तपाईँ हिमाली क्षेत्रबाट चाहिँ च्याङ्रा ठुल्ठूलो सहरहरूमा आउँछन् होइन। तर त्यो कसरी पालिन्छ त त्यहाँ चाहिँ तपाईँको चाहिँ त्यसको आफ्नै कथा व्यथाहरू छ कि तपाईँ त्यो चाहिँ तपाईँको अब यो हिउँचितुवाको चाहिँ वैकल्पिक आहार चाहिँ हो होइन त्यसलाई घरपालुवा वस्तुहरू तर अब तपाईँको त्यो चाहिँ त्यसको इन्सुरेन्सहरू छैन अब त्यसको चाहिँ भनौँ न एउटा बजारको मूल्य अनुसारको चाहिँ इन्सुरेन्सको स्किमहरू चाहिँ तपाईँको चाहिँ अप्लाई भएको छैन। लोकल लेभलमा लाइफ स्टक इन्सुरेन्सहरू त गरिरहेको छ क्या तर त्यो पर्याप्त छैन एउटा कुरा इन्सुरेन्स छैन। अनि त्यसपछि अर्को चाहिँ तपाईँको जुन गोठहरू चाहिँ छन् होइन जस्तो चरणमै पनि गोठहरू हुन्छन् अनि त्यसरी गाउँघरमा नि गोठहरू हुन्छन् विन्टरमा चाहिँ माथि तल ल्याउँछन् गोठहरू होइन सार्छन् अनि त्यो गोठहरूमा आएर चाहिँ हिउँचितुवाले चाहिँ तपाईँ ठूलो संख्यामा चाहिँ होइन गाईबस्तु के अरे खास गरेर चाहिँ भेडा च्याङ्ग्राहरू मारिदिएको घटनाहरू चाहिँ सार्वजनिक भइरहेछ। त्यसमा चाहिँ के छ भने समस्या चाहिँ के भने गोठहरू चाहिँ बलियो गोठहरू चाहिँ बनाइएनन् होइन बनाइएको छैन भनौँ न। अब यसमा पनि तपाईँ चाहिँ स्थानीय पालिका त्यसपछि संरक्षण क्षेत्र होइन निकुञ्जहरूले चाहिँ एकदमै गम्भीर भएर यसलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई सेक्योर गर्यो भने चाहिँ के भने त्यो पशुधनी कृषकहरूलाई पनि इन्करेजमेन्ट हुन्छ र त्यसले चाहिँ तपाईँको केही हदसम्म साइन्टिफिक डाटाले पनि केही हदसम्म चाहिँ तपाईँको केही प्रतिशत 20-30% चाहिँ घरपालुवा गाईबस्तुले पनि कन्ट्रिब्युट गरेको छ स्नो लेपर्डको डाइटलाई भन्नु भने हुनाले अब यी कुराहरूलाई चाहिँ तपाईँको ध्यान पुर्याउनु जरुरी छ जस्तो लाग्छ।
1: तपाईँहरू पुग्नु भएको अथवा तपाईँहरूले कार्यक्रम गर्नुभएका धेरै क्षेत्र हिमाली क्षेत्र नै भए होइन, त्यहाँका मानिसहरूले हिमचितुवालाई कसरी हेर्छन्, जस्तो हाम्रो शत्रु भन्ने ठान्छन् कि यो प्रकृतिको एउटा हिस्सा भनेर चाहिँ बढी बुझ्छन् अहिले?
2: अब त्यो पनि मिक्स फिलिङ्स होइन, जस्तो अब त्यसलाई चाहिँ अब हिमचितुवालाई चाहिँ हिमाली देवताको चाहिँ एउटा होइन के अरे पेट एनिमल को रूपमा पनि लिन्छ होइन, कतिपय ठाउँमा चाहिँ तपाईँको हिमचितुवालाई हानि गर्यो भने चाहिँ त्यसले चाहिँ गाउँमा आएर चाहिँ दुःख दिन्छ भनेर पनि लिन्छ होइन, एउटा चाहिँ कल्चरको एउटा चाहिँ तपाईँको यो सांस्कृतिक महत्वको रूपमा पनि यसलाई हेरिन्छ। तर अब तपाईँले यसो हेर्ने हो भने चाहिँ कतिपय मानिसहरूमा अझै पनि किनभने अब आफ्नो लाइफ स्टक भने त्यही स्रोत अब त्यो सोर्स अफ इन्कमै त्यही हो नि त, त्यसलाई एक त मानिसहरूले नै बुझाएको छैन होइन। मलाई तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्दै मैले, जस्तो हामीले बनाउने गोठहरूमा चाहिँ एकजना विश्वविख्यात संरक्षणकर्मी हुनुहुन्छ डाक्टर जर्ज सालर, उहाँले मलाई चाहिँ एक्चुली एउटा इमेलको मैले लेखेको क्वेसनको आन्सरमा चाहिँ उहाँले सोध्नु भएको थियो मलाई होइन, मैले क्वेसन पठाएको थिएँ, उहाँले मलाई सोधेर सोध्नु भएको थियो अनिल कि हाम्रा चाहिँ कृषकहरू चाहिँ होइन त्यता सयौं भेडा बाख्राहरू पाल्ने कृषकहरू आफ्नो चाहिँ सम्पत्तिलाई चाहिँ जगेर्ना गर्नलाई कतिको सचेत छन् त, के तिनीहरूले चारै कुनामा चाहिँ गोठको चारै कुनामा चाहिँ भोटे कुकुरहरू पालेका छन् कि, तिनीहरूले चाहिँ बलियाखोरहरू चाहिँ बनाएका छन् त कि, तिनीहरू रात दिन चाहिँ त्यहाँ हेरचाह गर्छन् उनीहरूलाई, पहिले चाहिँ हामी आफू चाहिँ सचेत हुनु पर्यो भनेर भन्नुभएको थियो क्या उहाँले। त्यहाँलाई अब तपाईँको चाहिँ आम रूपमा चाहिँ यसो हेर्दाखेरि चाहिँ यो कुराहरूमा चाहिँ अलिकति बढी विचार गर्नुपर्ने
1: है। तपाईँले जोड्नु भएको थियो क्षतिपूर्ति पनि पर्याप्त रूपमा नभएर पनि समस्या छ भनेर, जति दिन्छ हिजोले पुर्याएको क्षतिको क्षतिपूर्ति त्यो पाउने प्रक्रिया चाहिँ कतिको जटिल वा सजिलो कस्तो छ, त्यो भएको जति छ त्यसको पनि पाउनको लागि
2: त्यसलाई चाहिँ तपाईँ अब समय अनुकूल अलिक वैज्ञानिक हिसाबले चाहिँ त्यसलाई चाहिँ त्यसको रूपान्तरण हुनु जरुरी छ, किनभने अब तपाईँको त्यो मोनिटरिङ त्यसलाई चाहिँ त्यो कतिपय मैले भेटेको छु होइन, अप्पर मुस्ताङमा 4000 मिटरभन्दा माथि अथवा यता पनि ताप्लेजुङतिर पनि मैले वर्षमा 10-12 भेडा च्याङ्ग्राहरू चाहिँ याकको चाहिँ बच्चाहरू मारिदिएको छ, तर अब कहाँ क्लेम गर्नु जाने, त्यो 2 दिन हिँडेर को चाहिँ त्यस्तो किसिमको चाहिँ उनीहरूको चाहिँ एउटा अनुभव छ क्या भने, त्यसलाई चाहिँ तपाईँको अब जस्तो भनौँ त्यसलाई अनुगमन गर्ने प्रक्रियाहरू अलिक झन्झटिला छन्, अनि त्यसपछि राहतको जुन रकमहरू छ त्यो पनि त्यति पर्याप्त छैन। अब त्यहाँ मैले देखेको चाहिँ तपाईँको कस्तो नि एउटा चाहिँ स्थानीय निकायले नै अलिकति होइन सुझबुझका साथ अलिकति गम्भीर भएर सहकार्य गरेर चाहिँ तपाईँको यो स्किमहरूलाई चाहिँ अनिवार्य रूपमा जस्तो इन्सुरेन्सको स्किमहरू त्यसपछि हजुर राहतको स्किमलाई पनि अलिक अझै इम्प्रुभ गरेर सुधार्दै लानुपर्छ कि जस्तो लाग्छ।
1: हिमचितुवाको छाला अङ्गहरूको अवैशिकार अथवा चोरी तस्करी यस्तो अवस्था चाहिँ कस्तो छ, तपाईँले के पाउनु भएको छ गरेर हेर्दै गर्दाखेरि यसलाई रोक्नको लागि प्रयास भइरहेको छैन अथवा त्यो समस्या नै छ कि छैन?
2: अब अहिले अब हामीले हेर्ने बेसिस होइन हामीले हेर्ने आधार भनेको चाहिँ सार्वजनिक यो सञ्चार माध्यमहरूमा चाहिँ पब्लिस भएको न्युजहरू र अब हामी चाहिँ 12 गाउँमा काम गर्छौँ होइन,
1: कम्तीमा त्यो गाउँको अवस्था बुझिन्छ।
2: त्यो गाउँमा चाहिँ तपाईँको रमाइलो कुरा एउटा भनौँ न सुखद पक्ष चाहिँ के भने अहिलेसम्म तपाईँको चाहिँ बरु हिउँछ त मरेको भेटियो होइन, मरेर चाहिँ तपाईँ बोकेरै ल्याएर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षले चाहिँ मरेको हिउँछित बोकेर ल्याएर घुन्छा गाउँमा पनि गाड्नलाई सघाउनु भएको थियो होइन, आफैले त्यहाँ न्युज पनि कभर गरेको थियो म्यागजिनमा सुनपुर म्यागजिनमा, अनि त्यसपछि तपाईँको यता मुस्ताङमा पनि तपाईँ चाहिँ एकदम भनौँ न एउटा घाइते हिउँचुता चाहिँ मरेको अवस्था थियो, तर तपाईँको हिउँचुता नै मारेको होइन पोचिङको अवस्थाहरू त्यस्तो बरु सिकारको जस्तो कस्तुरीहरू सिकारमा भेटेको पासोसहित भेटेको त्यस्तो अवस्थाहरू थियो, तर हिउँचुतुवाको केसमा चाहिँ सायद मेरो विचारमा अहिले सन्तोषजनकै त्यस्तो घटनाहरू चाहिँ सार्वजनिक भएको छैन, त्यहाँले अब यो सन्तोष गर्ने ठाउँ छ भन्छु जस्तो लाग्छ।
1: कार्यक्रम गर्दै गर्दा हिंसित्वप्रति देखिएका अन्य समस्याहरू जस्तो हामीले एउटा मानव वन्यजन्तु द्वन्द्वको कुरा त गर्नु, त्योभन्दा बाहेक जलवायु परिवर्तनको असर अथवा भन्नु आहार प्रजातिको कमी यस्तो खालको समस्याहरू चाहिँ केही देखिएको छ कि छैन?
2: मैले एउटा यो के अरे ग्लोबल भोइस भन्ने एउटा इन्टरभ्यूमा अस्ति यसो भनेको थिएँ होइन, सेयर गरेको थिएँ मेरो अनुभव, हामीले चाहिँ त्यो जोमसुम भन्दा माथि चाहिँ एउटा नमो भन्ने एउटा चाहिँ खर्क छ, त्यहाँ चाहिँ 2012-13-14 चाहिँ रेगुलर हामी चाहिँ 3 दिनको क्याम्प गर्थ्यौँ, सुनरपुर क्याम्प होइन 4700 मिटरसम्म हामी जान्थ्यौँ, अनि त्यो क्याम्प नै तपाईँ चाहिँ 4300 जतिमा चाहिँ हामी बस्थ्यौँ, त्यो बस्दाखेरि हामीले चाहिँ कस्तो भने 12-13-14 चाहिँ त्यो पाखाभरि चाहिँ नाउरहरू हामीले हेरेको हो क्या, तर हामीले त्यस्तै क्याम्प चाहिँ 23 चाहिँ रेन्जरहरूको एउटा वर्कसप गर्दाखेरि चाहिँ फिल्ड भिजिटमा जाँदाखेरि स्नो लेपर्डको चाहिँ पुरानो दिशा बाहेक नाउर पनि देखिएन होइन, भने त्यो पपुलेसन चाहिँ त्यहाँबाट चाहिँ त्यो सिफ्ट भयो कुनै किसिमले होइन। तपाईँले अहिले जलवायु परिवर्तनको कुरा उठाउनु भयो, जलवायु परिवर्तनले नै हो कि अथवा कुनै अन्य कारणले हो भन्ने चाहिँ त्यो अध्ययनको विषय हो, तर कति ठाउँमा चाहिँ तपाईँको नयाँ आहारा प्रजातिहरूको चाहिँ उपस्थिति पनि देखिएको छ होइन, जस्तो मुस्ताङको लुप्रा गाउँमा चाहिँ तपाईँ जानुभयो भने सेप्टेम्बरतिर चाहिँ तपाईँले चाहिँ यसो हुँदाखेरि त्यो मेन सड़कबाट गाउँसम्म पुग्दाखेरि नै तपाईँ चाहिँ पाखाभरि चाहिँ चरिरहेको देख्न सक्नुहुन्छ. अब गाउँमै बसेर पनि तपाईँले एउटा बाइनोकुलर तपाईँसँग भयो भने त्यहाँ चाहिँ मजाले देखिन्छन् है.
1: तपाईँ पुग्नु भएको ठाउँतिर चाहिँ हिउँचितुवाले मान्छेलाई चाहिँ खेती पुर्याएको भन्ने कुरा केही त्यस्तो घटनाहरू तपाईँ सुन्नु भएको छ कि छैन? तपाईँ जहाँ जहाँ कार्यक्रममा जानु भएको छ त्यहाँ
2: अहिलेसम्म चाहिँ हिउँचितुवाले होइन, जस्तो अब चितुवाले मान्छे लाने, बाघले मान्छे मार्ने, त्यो त कमन भइहाल्यो. अब मैले फेरि अहिलेसम्म म चाहिँ झन्डै नै 2010 म यो स्नो लेपर्ड कन्जर्भेसनमा संरक्षणमा छु र मेरो अध्ययन अनुसार चाहिँ हाम्रो जुन एकजना अहिले जसले हामीलाई चाहिँ ग्रान्ट दिइरहनु भएको छ स्नो लेपर्ड कन्जर्भेन्सीका चाहिँ फाउन्डर डिरेक्टर डाक्टर रडनी ज्याक्सन, उहाँलाई चाहिँ चितुवाले चाहिँ त्यो रेडियो कलर गर्दाखेरि बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगाउँदाखेरि टोक्दियो कि, अनफर्चुनेटली टोक्दियो हातमा. त्यो टोकिदिएपछि उहाँको हात चाहिँ तपाईँको चाहिँ धेरै नराम्रोसँग चाहिँ त्यो भनौँ न त्यसमा चाहिँ किराहरू लाग्ने अवस्था थियो, औषधिको अभावले धेरै टाढा थियो त्यो होइन. अनि उहाँले चाहिँ लकिली टाइममा चाहिँ ट्रिटमेन्ट गरेर ठिक हुनुभयो होइन. त्योदेखि बाहेक मैले चाहिँ अहिलेसम्म हिउँचितुवाले चाहिँ अस्ति एउटा चाहिँ भिडियो चाहिँ कता आएको थियो बाहिर विदेशमा होइन, तर त्यस्तो उल्लेख्य रूपमा चाहिँ नेपालमा हिउँचितुवाले नै मान्छेलाई चाहिँ आक्रमण गर्यो होइन, मान्छेलाई मार्यो भन्ने अहिलेसम्म चाहिँ त्यो
1: तपाईँले अघि भन्नुभयो घटना त त्यो समातेपछिको कुरा भयो, त्यो त अब उसले प्रतिकार गरे छुट्टै कुरा भयो, तर मान्छेलाई खोजेर मान्छेलाई नै आक्रमण गर्ने खालको भन्ने
2: देखेको छ.
1: हजुर, अवश्य हामी अन्त्यम चरणमा नीतिगत समन्वय भूमिका को बारेमा अलिकति कुरा गरौँ. अहिले पालिका सरकारहरू, स्थानीय सरकारहरू चाहिँ हिउँचितुवाको संरक्षणप्रति कतिको संवेदनशील भएको पाउनु भएको छ र उनीहरूको भूमिका कतिको महत्वपूर्ण छ? तपाईँको कार्यक्षेत्रको अनुभव मात्रै सोधेँ मैले.
2: जस्तो अहिले चाहिँ तपाईँको हामी अब काम गर्ने ठाउँहरूमा चाहिँ तपाईँको अब दुईटा पालिका चाहिँ ठ्याक्कै हिउँचितुवाको वासस्थानमै परे, अरू पालिकाको हाम्रो क्लस्टरहरू भनौँ न कम्युनिटी समुदायहरू चाहिँ त्योभन्दा समुदायभन्दा माथिल्लो बेल्टका शेर्पाहरू चाहिँ तपाईँको चाहिँ चौरीहरू याकहरू पाल्ने त्यस्तो छ है. अनि अब उहाँहरूलाई चाहिँ मैले यसो देख्दाखेरि चाहिँ अब हामीलाई चाहिँ किनभने यो गुड थिङ चाहिँ के हो भने हामीलाई मुस्ताङको चाहिँ दुईटा पालिकाहरूले चाहिँ एउटा पालिकाले चाहिँ आफ्नो लोगोमा आधिकारिक लोगोमै हिउँचितुवा र त्यसको आहारा प्रजातिको चाहिँ नाउरको चाहिँ फोटै राखिदिनु भयो, इमेज चाहिँ तपाईँको छ. तपाईँले जोमसम जाँदाखेरि हेर्नुभयो भने पनि घरजुङ गाउँपालिकाको लोगोमा चाहिँ हिउँचितुवा देख्नुहुन्छ होइन. अनि त्यसपछि हामीलाई चाहिँ यो कार्यक्रम यो समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रम चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीलाई अलिकति आर्थिक सहयोग पनि गर्नुभएको छ र तपाईँको चाहिँ यो स्थानीय पाठ्य पुस्तकमा उहाँले चाहिँ समावेश पनि गर्नुभएको छ. त्यसले चाहिँ तपाईँ के देखाउँछ भने एउटा ओनरसिप चाहिँ उहाँले चाहिँ लिनु भएको छ, तर अझै पनि तपाईँको उहाँको चाहिँ जुन वार्षिक कार्ययोजना र बजेटहरूमा चाहिँ हिउँचितुवाको चाहिँ कार्यक्रमहरू खासै उल्लेख्य रूपमा नपर्नाले चाहिँ हामी यसपालि चाहिँ यो वर्ष चाहिँ हामीले चाहिँ हाम्रो फिल्ड स्टाफलाई चाहिँ तपाईँहरू गएर चाहिँ त्यहाँ दबाब दिने, सोधखोज गर्ने, त्यो रातो किताब पनि हेर्ने, रातो किताबमा चाहिँ संरक्षण र हिउँचितुवा सम्बन्धी छ कि छैन त्यो पनि पत्ता लगाएर ल्याउनुहोस् भनेर एउटा चाहिँ त्योहारमा चाहिँ त्यो पनि दिएछ कि. र हामी पनि हामीले चाहिँ तपाईँको एउटा यो के अरे अनुरोध पत्र भनेर चाहिँ हामीले तयार गरेका छौँ, त्यसमा चाहिँ हिउँचितुवालाई चाहिँ पार्नुहोस्, तपाईँको वार्षिक योजनामा पार्नुहोस् होइन, यो तपाईँहरूको पनि जीव जन्तु हो, तपाईँहरूको पनि एउटा चाहिँ दायित्व छ भनेर चाहिँ हामी चाहिँ ध्यान आकर्षण पहिरोभि चाहिँ गरिरहेको छौँ.
1: तर अब प्रतिनिधिहरू चाहिँ प्रायः त्यहीँकै बासिन्दा हुन्छन् होइन, त्यहीँको बासिन्दा भएको हुनाले त्यो समस्या उनीहरूलाई पनि हुन्छ. तपाईँहरू गएर भेटघाट गर्दा अथवा तपाईँहरू कार्यक्रम गर्दै गर्दाखेरि उनीहरूले हिउँचितुवालाई समस्याको रूपमा लिएको त पाउनु भएको छैन, तपाईँले हाम्रो सम्पत्ति हो अथवा हाम्रो चाहिँ यो चाहिँ एउटा प्राकृतिक स्रोत हो भन्ने किसिमबाटै लिएछ.
2: उहाँहरूले भन्न त हुन्छ होइन, तर अब कस्तो छ भने जस्तो अब मुस्ताङको केसमा र यतापट्टि केसमा चाहिँ त्यहाँ चाहिँ अब ताप्लेजुङमा चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्रले काम गरिरहेको छ, यतापट्टि चाहिँ तपाईँ अन्नपूर्ण संरक्षण क्षेत्रले काम गरिरहनाले यो चाहिँ अब अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ उहाँहरूको हो है भनेर लिनुभएको छ एउटा कुरा. अनि तर पालिकाले चाहिँ वृक्षारोपणहरूमा चाहिँ सघाउने होइन त्यस्तो किसिमको चाहिँ काम भएको छ, तर पर्टिकुलरली तपाईँ चाहिँ स्नो लेपर्डमै भनेर चाहिँ उहाँ चाहिँ एकदम स्पेसिफिकली त्यस्तो चाहिँ छैन, तर हामी चाहिँ अहिले चाहिँ 5 वर्ष हामी 6 वर्ष काम गर्दा हुनाले हामी चाहिँ घचघचाइ
1: बुझाउने काम चाहिँ गर्नुहुन्छ
2: ए बाबा यो तपाईँको पनि हो होइन, यो किन हिउँचितुवा भए त तपाईँले गर्व गर्न सक्नुहुन्छ नि त, यो चाहिँ ल्यान्ड वेलकम टु भनौँ न एउटा कुरा, वेलकम टु ल्यान्ड अफ स्नो लेपर्ड भनेर चाहिँ तपाईँको एउटा साइनबोर्ड र फोटो एउटा मूर्ति राख्दाखेरि त त्यो गर्व गर्ने त पालिकाले नै हुन्छ.
1: पालिकाले नै चाहिँ अलिकति भूमिका खेल्यो भने चाहिँ दिगो पनि होला अहिले त्यो संरक्षण काम
2: त्यो दिगो पनि हुन्छ. उहाँले इन्सुरेन्स स्किमहरू जस्तो अहिले यसपालि चाहिँ सायद मेरो विचारमा खोर सुधारहरूमा र पशुपालनहरूमा पनि अलिकति केही कुरा सहयोग गर्नुभएको छ भन्ने न्युज पनि सुनेको थिएँ मैले,
1: सुखद पक्षहरू
2: एक्ज्याक्टली त्यो चाहिँ तपाईँ के भने त्यसले कमसेकम चाहिँ इन्डाइरेक्टली चाहिँ स्नो लेपर्डको डाइटलाई पनि कन्ट्रिब्युसन गरिरहेको छ र गोठ सुधारहरू इन्सुरेन्सको स्किमहरू गर्दाखेरि चाहिँ तपाईँको पशुधनी पनि इन्करेज हुने भयो नि त. मेरो चाहिँ तपाईँ ठिकै छ 50,000 रुपियाँ आइहाल्छ होइन, 40,000 रुपियाँ आइहाल्छ, एउटा भेडा खाए पनि के भयो र भन्ने किसिमको चाहिँ त्यसले चाहिँ प्रवृत्तिमा पनि चेन्ज ल्याउँछ।
1: त्योसँगै जब डेढ दशकदेखि नै हिमचितुवाको संरक्षण भन्नु त्यसको लागि चर्चा गर्ने त्यो काम गर्दै हुनुहुन्छ, त्यसले गर्दा चाहिँ हाम्रो यो संरक्षण कार्यमा चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय कतिको प्रभावकारी छ र सहयोग कतिको उपलब्ध भइरहेको छ?
2: हिमचितुवामा सहयोग चाहिँ छ होइन, खर्च आइरहेछ भनौँ, अनुदानहरू सहयोगहरू आइरहेछ र यसको चाहिँ तपाईँको प्रभावकारिताहरू पनि वैज्ञानिक लेखहरू पनि होइन विभिन्न स्टेक होल्डरले चाहिँ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेछन्। वैज्ञानिकहरूले शोधको जस्तो भनौँ न एउटा कञ्चनजङ्घाबाट माथि हिमालबाट मोरङमा चाहिँ ओर्लाबारीमा चाहिँ हिमसिद्ध झर्यो होइन, झरिसकेपछि त्यसको चाहिँ वैज्ञानिक अनुसन्धान गरेर तपाईँको त्यसको चाहिँ त्यसलाई चाहिँ अहिले काठमाडौँको जूमा चाहिँ ललितपुरको जूमा राखिएको छ, त्यस सम्बन्धी वैज्ञानिक लेख पनि चाहिँ प्रकाशन भएको छ। अनि त्यसपछि आएर अब हामीले चाहिँ आफूले संरक्षण क्षेत्र शिक्षाबाटको माध्यमबाट चाहिँ हामीले कन्ट्रिब्युसन गरेर डब्लुएलएफहरू राष्ट्र निकुञ्ज विभागहरूले चाहिँ टाइमली जीपीएस कलरिङहरू गरेर त्यसको चाहिँ अनुसन्धानमा काम गराएका छन्। एनटिएनसीहरू होइन विभिन्न स्टेक होल्डरहरूले चाहिँ अहिले स्नोरेबर ट्रस्ट भन्ने पनि संस्थाहरूले चाहिँ अहिले ताप्लेजुङको चाहिँ विकट गाउँमा चाहिँ उहाँहरूले काम पनि सुरु गर्नुभएको छ।
1: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासोको बन्ने जन्तुमै पर्छ यो होइन,
2: एकदमै चासो स्टडिज पनि भन्छ कम अध्ययन भएको, किनभने तपाईँको थाहा छ जस्तो यसको चाहिँ तपाईँ अध्ययनै खर्चिलो छ, किनभने तराईमा बाघ चाहिँ हात्ती हेरेर चढेर पनि गर्न सकिने भयो, अझ त पैदलै हिँडेर पनि जान्छन्। तर अब यसको चाहिँ तपाईँको एकजना मान्छेलाई महिनौ दिन सहयोगीहरू सुत्दै यसको चाहिँ अध्ययन गर्नले धेरै खर्चिलो भएको हुनाले यसको चाहिँ कमै अध्ययन भएको छ भने
1: यसलाई भेट्न पनि गाह्रो छ है। तपाईँले भन्नुभयो लजालु अथवा मान्छेको आँखाबाट दृष्टिबाट अलिक टाढै बस्न खोज्ने गर्दाखेरि म हिँड्छु त हेर्छु भनेर एकपटक हिमाली क्षेत्रतिर त्यसको पाइने ठाउँतिर गयो भने नदेख्न पनि सकिन्छ।
2: मैले चाहिँ 14 वर्ष भयो मैले अहिले म प्रत्येकचोटि 3000 मिटर माथि जाँदाखेरि चाहिँ बाइनोकुलर र क्यामेरा लिएर मजाले कल्पना गरेर हुन्छ कि देखियोस् अनि एउटा चाहिँ मैले के नै बिगार गर्छु र ल आऊ मेरो अगाडि तर मैले अहिलेसम्म चाहिँ देख्न सकेको छैन। त्यसको चाहिँ आहारा प्रजातिहरू मैले आफ्नो क्यामेरामा पनि खिचेँ, जस्तो डाँफे पनि एउटा आहारा हो, झारल हो, कस्तुरी मृग, देनाहरू सबै खिचिसकेको छु। तर तपाईँ त्यसको दिशाहरू त्यसले त्यसको खोस्रेको होइन पच्चिनहरू सबै मैले रेकर्ड गरेको छु। तर अब अनफर्चुनेटली मैले अहिलेसम्म चाहिँ हिमसितर देख्ने अवसर पाएको छैन, तर पनि म लागिरहेको छु भनेर देखिन्छ कि एक दिन।
1: अब जाँदै गर्दा अन्तिममा चाहिँ हिमचितुवा संरक्षणका लागि त्यस क्षेत्रमा बसोबास गर्ने आसपासका बासिन्दा, पशुपालक, सरकार, तपाईँ जस्ता संघ संस्था सबैलाई के अनुरोध गर्नुपर्छ, के गरेदेखि अब कम्तीमा हाम्रो हिमाली क्षेत्रको एउटा वन्य जन्तु संरक्षित हुन्छ भन्ने कुरा?
2: यसमा चाहिँ तपाईँको सबैजना सहकार्य गरेर होइन एउटा चाहिँ कमन गोल भनौँ न, एउटा हिमचितुवालाई जोगायो भने यसको चाहिँ बहुआयामिक फाइदाहरू छ, सबैलाई फाइदा छ नि त। त्यस कारण यसमा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ ऐक्यबद्धता जनाऊ होइन, सबैजना मिलेर चाहिँ तपाईँको अहिले देखेको ठुलो इस्यु भनेको चाहिँ एउटा इन्सुरेन्स हुनु जरुरी छ र गोठ सुधार चाहिँ राम्रो भयो भने चाहिँ त्यसले चाहिँ धेरै त्यसको प्रभावहरू चाहिँ देखिने हुनाले सबैजना हातेमालो गरेर सहकार्यमा चाहिँ जानु जरुरी छ, गयो भने चाहिँ त्यसको प्रतिफल चाहिँ एकदमै राम्रो हुन्छ।
1: हुन्छ त, हिमचितुवामा गरिरहेका कामहरूको बारेमा अनुभवहरू बाँड्नुभयो, यहाँलाई धेरै धन्यवाद।
2: मलाई पनि यो बोल्ने अवसर दिनुभयो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो टेका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी। अब हामी अगस्त महिनाको अन्तिम बुधबार अर्थात आउँदो भदौ 10 गते फेरि हिउँचितुवाका बारेमा चर्चा गर्नेछौ। आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बजिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग, सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा। प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा

0: बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98 6 89 35 707, 98 4 90 56 367 र 98 4 82 60 4 22। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97 6 70 71 284 र 97 4 98 60 840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
7: म मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील, सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरू पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै। नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध, डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200

0: क्षेत्र रामदुनी नगरपालिका एक र पाँच अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र इनरूहा र दुहवी नगरपालिका तथा भोकराहा नरसिंह कोशी गढ़ी देवाङगंज हरिनगर र बर्चु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो, तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैराती फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगंज गाउँपालिका तीनको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएको परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसैबीच सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बैठकको आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री सोनी मुआगले, नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रासोपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई लगायत सहभागी हुनुहुन्छ। सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोड़फोड़को विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाण्डको माइतीघरमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ। त्यस्तै काठमाण्ड उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघले हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित बनेको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 का 54 वर्षीय राजकुमार पटेलको साउन 8 ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद रायमा राममाथि आक्रमण तथा अस्पतालमा तोड़फोड़ गरेको संघले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्तगार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रको पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरूलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाको अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको 29 तारीकमा यो दिवस मनाउने गरिन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसको अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। आज मधेश प्रदेश बाहेकका अन्य प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा एक दुई ठाउँमा ठूलो पानी परेको थियो। यसैबीच भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौली गंगा जलविद्युत परियोजनाको बाँध आज खोलिने भएकोले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड धौली गंगा पावर स्टेशन धारचुलाले सिल्ट सफाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलसतह बढ़ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनु भएको छ। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने हुँदा नटीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका हुन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा जोखिमको कारण विदेशमा निर्मित नयाँ रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मानवका रोबोटका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुने बीबीसीले जनाएको छ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। पछिल्लो समय चीन र अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई विकासमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी एफसीसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यी उपकरणले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्ने एफसीसीले जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृंखलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवका रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डायनेमिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीभन्दा अघि नै चिनिया कम्पनीले आफ्ना रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेको बीबीसीले जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातारको तेस्रो हारसँगै लीग टूको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भइसकेको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील, सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिदै नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध डेटा सेन्टर र सौर ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै
2: बर्खा लाग्न शुरू भइसक्यो तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके डुलेको डुले कहाँ डुल्छौ तिमी
3: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के भर्खरै म श्रीसी एग्रोभेटमा गएर आएँ के यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ के चिन्ता माने
4: हजुर विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ फोन नम्बर 083-590-872 सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430
3: लौ है हजुर सिरिस एग्रोभेट है सिरिस एग्रोभेट
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
7: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
6: के गर्नु दाजु यहाँ बसेर केही कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
8: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
7: ल टिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
9: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
9: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा
7: खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान पुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कसे हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
6: ल टिपी राख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: स्नातक तहका विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9869935707, 9490656367 र 9842।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: मध्य पश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
3: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
4: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 0383-525-352, 98-582-601 र 98-482-29-324।
1: नमस्ते काका, चिट्ठी दसौ।
3: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
4: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क।

0: पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: पुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी: कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग, सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या। पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: Radio Bheri FM

अनु मसँग बात मार न हेलो भयो त

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Extreme Energy Drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ। विदेशमा पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
2: न टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-25-414, मोबाइल 9855-51-960, 9841-19-336 र 9848-28-966।
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्टहरूमा र मेसिनका सम्पूर्ण पार्टहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी।
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी

0: अक्सिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीको शपथ दिउँसो 3 बजे हुने, मन्त्रालय भागभण्डामा 2 दलबीच कुरा मिल्न बाँकी, कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ़दै पीड़ा लुकाएर नबस्न विज्ञहरूको सुझाव, र विश्वकप लीग 2 त्रिदिवसीय श्रृंखलामा नेपाल आज घरेलु टोली नेदरल्याण्डसँग भेट्दै पहिलो जितको लागि संघर्ष गर्दै। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीको पद तथा गोपनीयताको शपथ दिउँसो 3 बजे हुने तय भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको 5 मुख्यमन्त्रीका रूपमा हिजो नियुक्ति गर्नुभएको हो। शाहीलाई नेकपाका 14 र एमालेका 10 सांसदको समर्थन रहेको छ। शाही मुगु प्रदेश सभा 2 तत्कालीन माओवादी र नेपाली कांग्रेस बीच भएको लोकतान्त्रिक गठबन्धनका तर्फबाट विजयी हुनुभएको हो। उहाँले नेपाली सरकार कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीका रूपमा काम गरिसक्नु भएको छ। नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनीयतासँगै आजै सकेसम्म सानो आकारको मन्त्री परिषद गठन गर्ने तयारी पनि भएको बताइएको छ। यद्यपि 2 दलबीच मन्त्रालयमा भागभण्डामा कुरा मिल्न भने बाँकी नै रहेको छ। सत्ताको नेतृत्व गरेको नेकपाले मुख्यमन्त्री र अन्य 3 मन्त्रालय पाउनुपर्ने बताएको छ भने एमाले 4 मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको विभिन्न तथ्याङ्कहरूले देखाएको छ। डेन्डरमा भएको कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपाय विषय पत्रकार अन्तर्क्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा मानसिक स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेको उल्लेख गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सर्वप्राथमिक

0: प्राथमिकता दिनुपर्ने औल्याउनु भएको छ। मानसिक रोगप्रति समाजमा अझै रहेको विभेद र गलत सोचका कारण धेरै व्यक्तिहरू उपचारको पहुँचमा पुग्न नसकेको पनि उहाँले उल्लेख गर्नुभएको छ। स्थानीय तथा प्रदेश र संघीय सरकार यसमा गम्भीर रहनुपर्ने सरकारवालाले औल्याएका छन्। स्वास्थ्य सेवा निर्देशनालयका मनोविद लक्ष्मी तामाङले कर्णाली मानसिक स्वास्थ्य समस्या बढ़दो क्रममा रहेको बताउँदै पहिचान र मनोसामाजिक परामर्श र उपचारको विस्तार गर्नुपर्ने बताउनु भएको छ भने मनोरोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले मानसिक बिरामीलाई लुकाएर राख्नुभन्दा सबैभन्दा ठूलो चुनौती खुलेर नआउनु रहेको बताउनु भएको छ। उहाँले यसलाई लुकाएर राख्नु सबैभन्दा ठूलो समस्या भएको बताउनु भएको छ। उपचारमा ढिलाइ हुँदा आत्मा हत्यासम्म पुग्ने जोखिम बढ़न सक्ने भन्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी, दक्ष जनशक्ति उत्पादन र समुदाय स्तरको जनचेतना अभियान प्रभावकारी हुने बताउनु भएको छ। आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा भाव प्रकट गरी मनाइदिन्छ। बौद्धिक धर्म ग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउन थालिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ। वेदव्यासले वेदान्त 18 पुराण उपनिषद लगायत धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ। अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने र शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यले विभिन्न मिष्टान भोजनका साथै श्रद्धा भाव प्रकट गर्ने परम्परा रहेको छ। यस्तै गुरूलाई यामा बुवा सर मान्ने चलन समेत रहिआएको छ। र नेदरल्याण्डसमा जारी आईसीसी विश्वकप क्रिकेट लीग दुई त्रिदेशीय श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल दिउँसो 3:45 बजे शुरू हुनेछ। जारी सिरिज नेपालको लागि निकै निराशाजनक बनेको छ। यसअघि लगातार 3 खेलमा हार बेहोरेको नेपाली टोलीको प्रदर्शन निकै फितलो रहँदै आएको छ। खासगरी नेपालको हारको प्रमुख कारण खराब ब्याटिङ रहेको छ। 3 खेल सकिँदा नेपालका कुनै पनि ब्याटरले अर्धशतक समेत बनाउन नसक्नु चिन्ताको विषय बनेको छ। लगातार 3 खेल गुमाएको नेपाल जारी श्रृंखलामा पहिलो जीतको खोजीमा रहेको छ। यो सिरिजभन्दा अगाडि घरेलु मैदानमा खेलेका 2 सिरिजको 8 खेलमा 6 खेल जितेर उत्साहित बनेको नेपाली टोलीले नेदरल्याण्डसमा भने बिर्सन लायक प्रदर्शन गरिरहेको छ। नेपाल नामिबियासँग दुवै खेल गुमाएको छ भने नेदरल्याण्डसँग पनि पहिलो खेल हारेको छ। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग 2 शीर्ष 4 रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना निकै कठिन बनेको छ। यसका लागि नेपालले अब बाँकी सबै 5 खेल जित्नुका साथै अरू खेलको नतिजा कुर्नुपर्ने अवस्था आएको छ। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
2: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: सूचना, यही साउन 16 गते तेस्रो शनिबारको दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
4: 198-198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67993।

0: Extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेसै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा। हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849576।
8: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056555।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, गर्ने गर्नु।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0383525714, मोबाइल 9858519960, 9841919336 र 9848298966।
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड़ी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-666।
0: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक
1: 55-55-600।
0: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि

0: 22 गते सम्म प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
1: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत फोन नम्बर 083-525-352 98-582-601 र 98-482-29-324।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढ़ेर 429 पुग्यो, चार वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयनकारी योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाबदेहितामा जोड़। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संसदीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले संसदीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुनसरी लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र वहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। वहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्दै वहाँले यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि संसदीय लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढ़ाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ सहभागी हुनुभएन। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय

0: कुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा तेज वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। यसैगरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। बाघको संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती भने बढ़ेको छ। पछिल्लो 15 वर्षमा मात्रै बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरोकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, रासोपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा ओढ़ाउनुभयो। श्रद्धाञ्जलीपछि श्रेष्ठको आजै पशुपति आर्य घाटमा अन्त्येष्टि गर्ने तयारी छ। श्रेष्ठको 83 वर्षको उमेरमा उपचारका क्रममा हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन्ड 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एथिन्जेल हामीले सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता सरकारको भूमिकाप्रति कांग्रेसको प्रश्न बाघको संख्या बढ़ेर 429 पुग्यो चार वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल सैनीमा आज बिहार मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यसैगरी आज चाँदी तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टरभित्र फँसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 ज्यान गएको र अरू धेरै मानिस फँसेको आशंका गरिएको छ। इओ शपिङ सेन्टरको दोस्रो तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युशुमा अवस्थित शहर हो। जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्यूडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताका इचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ एक वर्षमा झण्डै 1,500 जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनु पर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता सरकारको भूमिकाप्रति कांग्रेसको प्रश्न बाघको संख्या बढ़ेर 429 पुग्यो चार वर्षमा 74 थपिए संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितामा जोड़ जापानमा भूकम्पबाट 13 ज्यान गयो शपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: सूचना
3: यही साउन 16 गते तेस्रो शनिबारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
7: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
6: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
7: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
8: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत। फोन नम्बर 083-525-352, 98-585-51-601 र 98-482-29-324।
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
13: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
12: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
13: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
12: त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
13: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
12: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: मा बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
1: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576

0: me a
1: extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलर को ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भल्पदथ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
6: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
7: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो वेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
3: रेडियो भेरी एफएम

0: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: रेडियो भेरी एफएम।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जराईदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआई।
3: नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा।

0: हरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19-336 र 98-488-29-966।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: डाभिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
6: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9855546455।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517015।
10: रेडियो भेरी एफएम

0: California. Extreme energy drink.
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम

0: आस्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेश यी भाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576

0: Mania. Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले ढाक्छ. बत्ती, फोन सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ. शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन. अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्री बेडमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोरिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर
5: प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी

0: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोम, वीरनगर सुर्खेत। फोन नम्बर 0385-25352, 98-85-52601 र 98-4-82-29-324।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दिक्ता भइसकेको छ।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
4: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-90-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
6: के तपाईँलाई पोली हाउस, स्प्रिङ्कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
7: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
6: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
7: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
8: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
8: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
9: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
8: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
8: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
10: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 484 4631।
7: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
3: सूचना
4: यही साउन 16 गते तेस्रो शनिबारको दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। हामी गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
7: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
6: हो,
7: त्यही गएर सुरजन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
7: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान
4: वीरनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: extreme energy drink.
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-85-51-960, 98-481-19-336 र 98-488-29-966।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए,
4: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू:
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाश, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
8: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 3 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट
6: प्रशासनिक औषधालय कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
8: सबैको मन सुने
5: रेडियो भेरी।

सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने, स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइती घरमा प्रदर्शन, बिरामीलाई शास्ति, बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीनजना मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजना मारिए, चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने, अमेरिकासँगको द्वन्दका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रे, र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बोलिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ। बैठकले नेपालको विविधताका बीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजना र अवाञ्छित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सातबुधे अपीलमा व्यक्त गरिएको छ। यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना, अपवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा संचार माध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन्। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसा अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेका छन्। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन्। यस्तै आन्दोलित चिकित्सकहरूले आज काठमाडौँको माइतीकर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्। यसैबीच स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण आफूहरू समस्यामा परेको बिरामीहरूले बताएका छन्। शनिबार र आइतबार ओपीडी सेवा बन्द रहेर सोमबार एक दिन खुलेकोमा हिजोदेखि पुनः बन्द भएको छ। यसरी लामो समय ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामीले स्वास्थ्य जाँच गराउन पाएका छैनन्। कतिपयले महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जानु परेको गुनासो गरेका छन्। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीनजना मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर तीन शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर तीनका कालू थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर दुई गैरहवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बिहान सवा सात बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा बाह्र वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका तीनका 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बनिया को ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल

0: तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका 79 वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको हिजो निधन भएको हो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको छ। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ। बैठकले आजदेखि तीन दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि छ। स्वर्गीय श्रेष्ठ 2048 2056 2064 सालको चुनावमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र 2070 सालको संविधान सभा चुनावमा समानुपातिकबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबरालले निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। इरानले केही हप्ताभित्रै काँधबाट प्रहार गर्न सकिने चीनमा निर्मित हवाई प्रतिरक्षा क्षेप्यास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरूमध्ये हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ। चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाई छ। अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलू टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गरेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा चार ओभर पाँच बलको खेल सकिँदा एक विकेट गुमाएर 16 रन जोडेको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीनजना मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने। अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुदृढ़। र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै

0: me a
1: extreme energy drink.
2: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
3: लोक सेवा आयोग का किताब
2: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षा का लागि हामी प्रतिबद्ध छौं।
3: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
4: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग दुई।
5: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: Radio Berry FM

0: the
1: extreme energy drink.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धाम सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030.
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031.
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
7: रेडियो भेरी FM.

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
0: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60-422। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-96-66।
3: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
4: सूचना:
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड तराई
1: 4 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

हेलो नमस्कार तपाई हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर साईद्वारा पद तथा गोपनीयताको शपथ, मन्त्रालय भागमुण्डामा कुरो नमिल्दा अरू मन्त्री नियुक्त हुन भने बाँकी, कोलपुर नगरपालिका तीन शान्ति टोलमा सेफ्टी ट्याङ्कीभित्र फँसेर तीनजना कामदारको ज्यान गयो, र विश्वकप लीग दुई त्रिदिवसीय श्रृंखलामा नेपाल अहिले घरेलू टोली नेदरल्याण्डसँग भिड्दै टस जितेर फिल्डिङ रोजेको नेपालको उत्कृष्ट शुरूआत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर साईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख एकगिराज जोशीले साईलाई केबेर अघि पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता साईलाई प्रदेश प्रमुख जोशीले कर्णालीको पाँचौं मुख्यमन्त्रीका रूपमा हिजो नियुक्ति गर्नुभएको हो। साईले नेकपाका 14 र एमालेको 15 सांसदको समर्थन सहित एमालेको 10 सांसदको समर्थन सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। मुगु प्रदेशसभा दुईबाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीच भएको लोकतान्त्रिक वाम गठबन्धनबाट शाही निर्वाचित हुनुभएको हो। उहाँले यसअघि कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भएर पनि काम गरिसक्नु भएको छ। मन्त्रालयको भागभण्डामा कुरा नमिलेका कारण मुख्यमन्त्री साईले आज अरू मन्त्री भने नियुक्त गर्न सक्नु भएको छैन। सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा बीच मन्त्रालय भागभण्डामा कुरा मिल्न बाँकी रहेको छ। सरकारको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री र अन्य तीन मन्त्रालय पाउनुपर्ने बताएको छ भने एमाले चारवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। यो सँगै एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने भन्दै भएको तीन बुधे सहमति पनि औपचारिक रूपमा कर्णालीबाटै कार्यान्वयन भएको छ। बाँकीको कोलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फँसेर निस्सासिँदा तीनजना कामदारको ज्यान गएको छ। कोलपुर तीन शान्ति टोल स्थित दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइदिई गरेको सेफ्टी ट्याङ्कीमा फँसेर तीनजना कामदारको ज्यान गएको बाँकी प्रहरीले जनाएको छ। यही वडाका 40 वर्षीय कालु थारू, 27 वर्षीय प्रकाश थारू र 33 वर्षीय बिर्जा थारूको सेफ्टी ट्याङ्कीभित्र निस्सासिएर ज्यान गएको प्रहरीको भनाइ छ। बिहान 9 बजेतिर घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा तीनजना कामदार फँसे लगतै खटिएको टोलीले सेफ्टी ट्याङ्की फुटाएर हेर्ने क्रममा तीनजनाको ज्यान गइसकेको पाएको प्रहरीले जनाएको छ। उनीहरू सेफ्टी ट्याङ्कीमा फँसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगे पनि बचाउन भने सकेन। बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीत सिंह राठौरले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान 10 बजेतिर तीनजनाको शव निकालिएको बताउनु भएको छ। आज असार शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा भाव प्रकट गरी मनाइएको छ। वैदिक धर्म ग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ। वेदव्यासले वेदान्त 18 पुराण र उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिँदै आएको छ। अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने र शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहेको छ। यस्तै गुरूलाई बुबा आमा सर मान्ने चलन पनि रहँदै आएको छ। नेदरल्याण्डसमा जारी विश्वकप लीग दुई त्रिदिवसीय श्रृंखलाको आफ्नो अन्तिम खेलमा अहिले नेपाल घरेलू टोली नेदरल्याण्डसँग खेलिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलू टोलले शुरूआती ब्याटिङ गरेको छ। नेपालले उत्कृष्ट शुरूआत गरेको छ। नेपालले कुनै पनि खेलाड़ीलाई खुलेर खेल्न दिएको छैन भने 10-15 ओभर सकिँदा नेपालले 3 विकेट लिइसकेको छ र जम्मा 55 रन मात्र दिएको छ। जारी प्रतियोगिताका 3 खेलमा लगातार पराजित भएको नेपाल आज
जीत सहित प्रतियोगिता सकाउने योजनामा रहेको छ। यसअघि लगातार तीन खेल बिहोरेको नेपाली टोलीको प्रदर्शनमाथि प्रश्न उठ्दै आएको छ। खास गरी नेपालले लगातार खराब ब्याटिङका कारण हार बिहोरेको भन्दै

0: यसलाई सुधार्न जरूरी रहेको खेल विश्लेषकहरूले सुझाएका छन्। खेलमा कुनै पनि ब्याटरले अर्धशतक समेत बनाउन नसक्नु चिन्ताको विषय भएको उनीहरूको भनाइ छ। तीनवटा खेलमा नेपालका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेका छैनन्। लगातार तीन खेल गुमाएको नेपाल जारी श्रृंखलामा पहिलो जीतको खोजीमा रहेको छ। यस सिरिजभन्दा अगाडि नेपालले घरेलु मैदानमा खेलेको दुई सिरिजको आठ खेलमा छ खेल जित्दा जारी सिरिजमा भने नेपालले लगातार तीन खेल हारिसकेको छ। छ जितले आत्मविश्वासी बनेको नेपाली टोली नेदरल्याण्डसमा भने फितौलो प्रदर्शन गरे पनि अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। तुलनात्मक रूपमा अहिले नेपाली बलरहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। यसै अनुसार ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेमा नेपालले यो खेल जित्न सक्ने अनुमान गरिएको छ। हस् हरिलाई दिउँसो चार बजेको फेरि हाइलाइट्स सक्यो। अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएसएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
2: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएसएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत। फोन नम्बर 0383-525-352 98-582-601 र 98-482-29-324।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84013।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769993।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु लाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एससीआरसी अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mania Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लकी पिराक फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।
6: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
3: हामी कहाँ LG, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, AC, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल, गणेश चोक काठको पुल नजिक, उत्तर पूर्व सटर, सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
3: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
8: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 चौरासीका लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
3: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
8: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-5367 र 98-482-60422।
9: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
9: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
12: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
13: रेडियो भेरी एफएम 98.6 x 2.7
14: मेगाहर्ट्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ त्राई जोड़छौ सबैलाई साँझ पाँच बजे भेरी हाइलाइट्स केशव ढकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लीकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण मन्त्रालय भागभण्डामा कुरा नमिल्दा अरू मन्त्री नियुक्त हुनु भने बाँकी कोलपुर नगरपालिका तीन शान्ति टोलमा 60 ट्याङ्की भित्र फसेर तीनजना कामदारको ज्यान गयो र विश्वकप लीग दुई त्रिदेशीय श्रृंखलामा नेपाल अहिले घरेलु टोली नेदरल्याण्डसँग भेट्दै पहिलो जितको खोजी। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार सम्हाल्नु भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारका विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाको ट्रैकिंग सिस्टम स्थापना तथा संचालन गर्ने निर्णय गर्नुभएको छ। यस्तै शासकीय सुधारको नयाँ तथा नवप्रवर्तनीय औजारको माध्यमबाट सेवा प्रवाह सुधार सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने र सबै प्रकारका विपदहरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका कार्यहरूलाई जमाल्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारका विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाको ट्रैकिंग सिस्टम स्थापना तथा संचालन गर्ने निर्णय

शपथ गराउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता साईलाई प्रदेश प्रमुख जोशीले कर्णालीको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त गर्नुभएको हो। उहाँलाई नेकपाका 14 र एमालेका 10 सांसदको समर्थन रहेको छ। साई मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी र नेपाली कांग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजयी हुनुभएको थियो। सरकार साझेदारी गरेका 2 दल नेकपा र एमाले बीच मन्त्रालयको भागभण्डा नमिल्दा अरू मन्त्री भने आज नियुक्त हुन सकेनन्। सत्ताको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री र अन्य 3 मन्त्रालय पाउनुपर्ने बताएको छ भने एमाले 4 मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ। बाँकेको कोलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निस्तास थिँदा 3 कामदारको ज्यान गएको छ। कोलपुर 3 शान्ति टोल स्थित दयाराम थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा फसेर 3 कामदारको ज्यान गएको हो। यही वडाका 40 वर्षे कालु थारू, 27 वर्षे प्रकाश थारू र 33 वर्षे ब्रिजा थारूको निसासेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बिहान 9 घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा 3 कामदार फसेका हुन्। उनीहरू सेफ्टी ट्याङ्कीमा फसेको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय कोलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगे पनि बचाउन सकेन। बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब 10 3 शव निकालेको बताउनु भएको छ। र नेदरल्याण्डसमा जारी आईसीसी विश्व क्रिकेट लीग 2 त्रिदेशीय श्रृंखला अन्तर्गतको अन्तिम खेलमा नेपाल अहिले घरेलु टोली नेदरल्याण्डसँग खेलिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले शुरूआती ब्याटिङ गरेको छ। 30 ओभर सकिँदा नेदरल्याण्डसले 4 विकेट गुमाएर 110 रन बनाएको छ। स्कट एडवार्ड 32 र नोहा कर्ज 28 रन बनाएर क्रिजमा रहनु भएको छ। यस अघि 4 विकेट छिट्टै लिएको नेपालले 5 विकेट लिन भने सकिरहेको छैन। यस अघिका 3 खेल गुमाएको नेपाल श्रृंखलामा पहिलो जीतको लागि संघर्ष गरिरहेको छ। जारी श्रृंखला नेपालका लागि निकै निराशाजनक बनेको छ। नेपालले लगातार 3 खेलमा हार बेहोर्नु पितलो ब्याटिङ नै रहेको पाइएको छ। नेपालले भोगेका हारको प्रमुख कारण ब्याटिङ रहेकाले नेपालले आज ब्याटिङमा उल्लेखनीय सुधार गर्नु जरूरी रहेको छ। 3 खेल सकिँदा नेपालका कुनै पनि ब्याटरले अर्धशतक समेत बनाउन नसक्नु चिन्ताको विषय बनेको छ। यस सिरिजभन्दा अगाडि घरेलु मैदानमा नेपालले खेलेका 8 खेलमा 6 जित्दै उत्साह बढाए पनि नेदरल्याण्डसमा भने नेपालको प्रदर्शन फितलो रहेको छ। नेपालले अब बाँकी सबै 5 खेल जित्नुका साथै अरू खेलको नतिजा पनि अनुकूल भएमा मात्र शीर्ष 4 रहँदै ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना गणितीय रूपमा बाँकी रहेको छ। अन्यथा नेपालले एक दिवसीय मान्यता पाउन पनि चुनौती बनेको छ। एक दिवसीय मान्यता कायम राख्नका लागि शीर्ष 6 पर्नुपर्दछ। नेपाल अहिले शीर्ष 6 रहेको छ। हवस् फेरिलाई साँझ 5 फेरि हाइलाइट सकियो। साँझ 6:30 फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने। पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल। प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1336 र 98-488-9966।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती पोल सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: me a
1: extreme energy drink.
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू

0: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
1: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति सुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, विजेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सूचना
2: यही साउन 16 गते तेस्रो शनिबारको दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नसा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
8: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
9: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Media.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एक रुपेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती शुरू गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 9840-50-227।
7: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
8: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
9: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
7: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 083-522-360।
10: रेडियो भेरी एफएम 98.6 MHz
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ। एक्सट्रीम
12: energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
2: तीनटा अस्पताल पुग्दा पनि काठमाडौँमा उपचार गराउन चाहिँ गाह्रो छ। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनुपर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
1: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो, चार वर्षमा 74 थपिए। संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लीग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई शेयर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-5 उखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान।

0: 75990 98578131684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आइतबार दुई समूह बीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपको क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार हरिनगर र भोकराहा नर्सिङ गाउँपालिकामा आयोजना गरेको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरिरहेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँकी, कपिलवस्तु र मधेशका अरू जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफले जानकारी दिनुभयो। आज सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंज र आसपास सेनाले हवाई गस्ती पनि गरेको छ।
5: यसैबीच प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, भाइचारा र सहअस्तित्व कायम राख्न सबै पक्षसँग आग्रह गरेको हो। बैठकपछि जारी सात बुधे अपीलमा लोकतान्त्रिक व्यवस्थामा देखिने जुनसुकै जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख छ। दलहरूले नागरिकहरूलाई कुनै पनि उत्तेजना वा अवांछित गतिविधिमा संलग्न नहुन र आफ्ना मागहरू संयमित भई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला र पालिका तहमा तत्काल सर्वपक्षीय बैठक आयोजन गरी नागरिक स्तरमा विश्वासको वातावरण बनाउन आफ्ना समितिहरूलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै सामाजिक सञ्जालमा फैलन सक्ने भ्रामक सूचना र अपवाहले स्थिति थप जटिल बनाउन सक्ने भन्दै जिम्मेवार बनेर सामाजिक सञ्जाल प्रयोग गर्न र संचार माध्यमलाई तथ्यपरक सूचना मात्रै सम्प्रेषण गर्न अपील गरिएको छ। बैठकमा राष्ट्रवाद सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल लगायत 9 दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
4: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेका लागि राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा दिएको जानकारी अनुसार घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ र घर पसल साथै अन्य आगजनी पीड़ित परिवार र घाइतेहरूलाई 50,000 रूपियाँका दरले राहत दिइनेछ। सर्वदलीय बैठकले 8 मुद्दे निर्णय गर्दै सबैलाई संयमता अपनाउन सद्भाव कायम राख्न अपील पनि गरेको छ। सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
5: वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र पर्सा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ। हिजोदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेको संघले आज पनि सेवा बन्द गरेको हो। आज स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन समेत गरेका छन्। हिजो र आज दुई दिनसम्म ओपीडी सेवा पूर्ण रूपमा ठप्प हुँदा बिरामी र उनीहरूका आफन्त मारमा परेका छन्। ललितपुरको पाटन अस्पतालमा उपचार गराउन आएका बिरामीसँग भेटेपछि

0: जमालीको रिपोर्ट।
1: सधैं सयौं बिरामीको चापले भरिने पाटन अस्पताल आज भने सुनसान जस्तै छ। ओपीडीको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर, ल्याब परीक्षण, एक्सरे र नाक कान घाँटी लगायतका विभाग बन्द छन्। ओपीडी सेवा बन्द भएकाले आकस्मिक कक्ष अगाडि केही चहल पहल छ। हेटौडाकी कल्पना लामा भाउजूको उपचार गराउन आउनु भएको छ। बाथरोगको उपचारका क्रममा गरिएको परीक्षणको रिपोर्ट देखाउनु पर्ने भए पनि सुरक्षा गार्डले टिकट नपाइने जानकारी दिए। त्यसपछि मुख्य ढोकामा टाँसिएको सूचना पढेर उहाँले ओपीडी सेवा बन्द रहेको थाहा पाउनुभयो।
2: अब अनिश्चितकाल भनेर छ, कसलाई बुझ्ने कि यहाँ कसैले पनि बताउँदैन, बुझ्दाखेरि कसैले राम्रोसँग नभन्दो रहेछ कि यहाँ। अब डाक्टरको नम्बर पनि हामीलाई मिल्दैन रहेछ है, डाक्टरको क्लिनिक पनि कहाँ हो हामीलाई थाहा छैन। अब हामीले त यहीँ देखाउनु पर्यो, बिरामीलाई चाहिँ गाह्रो पनि भयो। अब एक दुई दिन भनेर आएको हुन्छ, गाह्रो परेर आउँदाखेरि छैन डाक्टरै छैन, अब बिरामीहरू त मर्नु सिवाय के गर्नु त। अब यस्तो अवस्था भएपछि त
1: काठमाडौँको बानेश्वर बस्ने पाल्पाका जीवन खनाललाई मुटु र ढाडको समस्या छ। उहाँ कार्यालयबाट 12:30 बजे आधा दिनको विदा लिएर सिभिल अस्पताल पुग्नुभयो, तर अस्पताल पुगेपछि बल्ल बन्द रहेको थाहा पाउनुभयो। त्यसपछि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ पनि आकस्मिक सेवा बाहेक अरू सेवा बन्द रहेको थाहा भयो, तर के कारणले भनेर कसैले बताएनन्। अन्तत उहाँ पाटन अस्पताल पुग्नुभयो। पाटनमा पनि सुरक्षा गार्डले गेटबाटै फर्काइदिए। संघीय राजधानीका सबै ठूला अस्पतालमा उपचार नपाउँदा उहाँ निराश भएर फर्किनुभयो।
3: तीनटा अस्पताल पुग्दा पनि काठमाडौँ सदरमुकाममा उपचार गराउन चाहिँ गाह्रो छ। एकातिर बिदा जाने अनि अर्को काम डबल गर्ने अनि औषधि उपचारको औषधि खान नपाइने, मलाई उभिन पनि गाह्रो भएको छ। आज त मलाई मुटुको समस्याले मेरो हार्ट एट्याक बीचमा आइदियो भने पनि मलाई उपचार गर्ने ठाउँ कहीँ पनि देखिएन भने मेरो त आज त सरकारबाट हत्या हुने अवस्था देखियो। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनु पर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
1: दोलखाको भीमेश्वर नगरपालिकाबाट आउनुभएका मोहन बहादुर चौलागाईको समस्या अझै जटिल छ। आज बिहान निरन्तर फलोअप, हाड जोड्नीको उपचार र थाइराइड जाँचका लागि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ बन्द भएपछि उहाँ पनि पाटन अस्पताल नै आउनुभयो। टाउको दुख्ने र सुन्निने समस्या देखिएकोले आजै डाक्टरलाई देखाउनु पर्ने, तर न वीरमा उपचार भयो न पाटनमा। काठमाडौँमा कोही नभएकाले अहिले उहाँ बागबजारको एक होटेलमा दैनिक 500 देखि 700 रूपियाँसम्म तिरेर बसिरहनु भएको छ। काठमाडौँ आएको एक हप्ता बितिसक्दा पनि उपचार भने हुन सकेको छैन।
4: बन्द गर्नु चाहिँ नपर्ने हो, किनभने जस्तै अब म दोलखाबाट आइतबार आएको, अब लजमा बस्नुपर्छ अनि यत्रो दिन बसेर साह्रै मार्ग पर्यो। एक दोस्रो, अब अस्तिदेखि घरमा त्यो टाउको भुर्याउने काम गरेको, अब यत्रो दिन आइसके उपचार हुन सकेन भने त गाह्रै भयो नि त। त्यो क्लिनिकसँग सम्बन्ध भइसक्यो भए उत्रिखेरि मेरो उपचार हुन्थ्यो होला। अहिले त अब एक हप्ता बित्त नै उपचार नहुने भयो नि त, अप्ठ्यारो भइरहेछ।
1: एकातिर काठमाडौँमा राम्रो उपचार पाइन्छ भनेर टाढा टाढाबाट आएका बिरामीले बेलैमा उपचार नपाउँदा शास्ति भोग्नु परेको छ। त्यसैमाथि स्वास्थ्य उपचार संविधानले प्रत्याभूत गरेको मौलिक हक हो, तर पटक पटक अस्पतालको सेवा बन्द गर्ने जस्ता घटनाले सरकार सेवा सुनिश्चित गर्न सक्षम नरहेको प्रश्न देखिन्छ। चिकित्सकमाथि भएको आक्रमणको उचित छानबिन हुनुपर्छ, तर हजारौं बिरामीलाई दुःख दिएर सेवा नै ठप्प पार्ने निर्णय पनि सही होइन। श्रीमतीको उपचार गर्न पाटन अस्पताल आउनुभएका कुपन्डोलका सुरज श्रेष्ठ,
5: पब्लिकलाई दुःख पाउने मेलो मात्र भयो नि त होइन, अब त्यही गभर्मेन्टमा चाहिँ बन्द छ, प्राइभेट चाहिँ खुल्लै नै छ नि त। फेरि त्यो पार्ट त डेफिनेटली पनि पब्लिक त त्यतिकै इन्टरटेनमेन्टको लागि आउने होइन नि त, हेल्थ र एजुकेसनको पार्ट त सिरियस केसै हो नि होइन, र हेल्थ सन्चो नभएपछि मात्र आउने, त्यतिकै डुल्ने आउने होइन। बन्द हुने भन्दा पनि सर्टेन पार्टहरू खोलेर उहाँहरूको के मागहरू छ, जुनसँग छ त्यो सरकार अथवा संस्था बसेर चाहिँ फाइनलाइज गर्दाखेरि सबैजना जनताहरू मारमा पर्दैन कि जस्तो लाग्छ।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: फेसर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त फेसरको बानी लागिसकेको छ। फेसर अप्लायन्सेस, फेसरको बानी लाग्छ।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
8: आधार दरमा मात्र
0: 0.5% प्रिमियम थप
10: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
10: शर्तहरू लागू हुनेछन्
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख समस्याको समाधान सम्वाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान तल्लो तहमा सर्वदलीय सम्वाद गर्ने घटनामा ज्यान गुमाउने परिवारलाई कोशी प्रदेश सरकारले 2 लाख रूपियाँ दिने देशभरका अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द हुँदा बिरामीलाई शास्ति स्वास्थ्य सेवा सुनिश्चित गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
12: संख्या बढ़ेर 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो राष्ट्रिय बाघ गणनाको अन्तिम नतिजा विश्व बाघ दिवसको अवसरमा आज सार्वजनिक गरेको हो। यसअघि सन् 2022 355 बाघ रहेकामा 4 वर्षको अवधिमा 74 थपिएका छन्। नयाँ तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा 145 बाघ भेटिएका छन्। यस्तै बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51 र शुक्लाफाडा क्षेत्रमा 50 बाघ रहेका छन्। गएको पुष 1 देखि वैशाख 10 गतेसम्म क्यामेरा ट्राफिङ प्रविधिबाट यो गणना गरिएको विभागले जनाएको छ। तथ्याङ्क अनुसार उत्साहजनक वृद्धि देखिए पनि बाघ पाइने क्षेत्रका स्थानीय पालिका र संरक्षण कर्मीहरू भने मानव बाघ द्वन्द बढ़नेमा चिन्तित छन्। सन् 2010 देखि 2024 बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ला वर्षहरूमा सचेतना र द्वन्द न्यूनीकरणका कार्यक्रमले घटनाकै कम भए पनि जोखिम अझै कायमै छ। विज्ञहरूका अनुसार बाघको संख्या वृद्धि एकातिर खुशीको कुरा भए पनि हाम्रा निकुञ्जहरूले धेरै संख्या थेग्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठेको छ। त्यसैले स्थानीय समुदायलाई संरक्षणमा जुट्दै आहारा र वासस्थानको उचित व्यवस्थापन गरेर मानव बाघ द्वन्द घटाउनु नै अबको प्रमुख चुनौती बनेको छ। बाघ संरक्षणको महत्वबारे सचेतना जगाउन हरेक वर्ष जुलाई 29 विश्व बाघ दिवस मनाइन्छ।
6: सरकारले 9 विधेयकलाई संघीय संसद समक्ष पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी 2076 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न अनुमति दिइएको यस्तै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न अनुमति दिएको प्रवक्ता पोखरेलले बताउनुभयो।
12: संसदीय चुनाव समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्त पदमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएका 3 जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज भएको थियो। समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो।
6: सर्वोच्च अदालतले 4 प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुहरूलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। हालै विशेष अदालत, उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए। यस्तै सर्वोच्चले पनि संवैधानिक इजलासको लाइभ प्रसारण गरिरहेको थियो। यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कार्यवाहीहरूलाई अनुचित रूपमा सम्पादन तोडमोड वा दिग्भ्रमित गरी बनाएका भिडियो क्लिप पनि प्रसारण नगर्न नगराउन अदालतले आदेश दिएको छ। सर्वोच्चका अनुसार प्रचलित नेपाल कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा, बन्द इजलासबाट सुनवाई गर्नुपर्ने मुद्दा, मुद्दाका पक्षीय विपक्षी तथा निजी तर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस्, प्रत्यक्ष प्रसारण नगरियोस् भन्ने अनुरोध गरेको मुद्दा र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषयको पनि प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।
12: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसद दलका नेता समेत रहनुभएका शाहीले आज प्रदेश प्रमुख एगेरा जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँ कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री बन्नुभएको छ। शाहीले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। शाहीलाई नेकपाका 14 र एमालेका 10 गरी 24 सांसदको समर्थन छ। उहाँले आजै पदभार सम्हाल्नु भएको छ। एमालेका यमलाल कण्डेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
6: नेपाली कांग्रेसले वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय छानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका 79 वर्षका श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको ललितपुरको जावलाखेलमा रहेको हेलिस अस्पतालमा हिजो निधन भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको छ।
12: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज फुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका नम्बर 2 गैठवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका 3 का 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको ज्यान गएको हो।
6: निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका नम्बर 3 शान्ति टोलमा दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 का कालु थारू, प्रकाश थारू र बिजा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ।
12: यस्तै झापामा आफ्नै बारीमा हात्ती धपाउन लगाएको विद्युतीय तार छोएपछि करेन्ट लागेर 1 जनाको ज्यान गएको छ। कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर 4 की 65 वर्षीय सनज्योति लिम्बुको ज्यान गएको हो। बिहान 9 बजेतिर भएको घटनामा लिम्बुको घटनास्थलमै ज्यान गएको हो। परिवारका सदस्यले करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
14: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
13: हाम्रा सेवाहरू
14: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
13: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444631।

0: Mania.
1: Extreme energy drink.
2: सूचना यही साउन 16 गते तेस्रो शनिबारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-7696।
6: भागानुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 रूपियाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ।
7: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,000 रूपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोप सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरी 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ी आमदानी तथा खर्च गर्न सफल भएका थिए। यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा भनिएको छ।
6: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.79 अंकले घटेर 2,688.88 बिन्दुमा झरेको छ। नेप्से हिजो 4 र अस्ति 33 अंकले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 वटा कम्पनीको शेयर घटेकामा 78 वटाको बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,42,00,00,000 कारोबार भएकामा आज 343 वटा कम्पनीका 97,77,000 किता शेयर 4,02,00,00,000 रूपियाँमा किनबेच भएको छ।
7: आज गुरू पूर्णिमा आफूलाई शिक्षा र मार्ग निर्देश गर्ने गुरूप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइएको छ। अज्ञानताबाट ज्ञानको प्रकाश तप डोड्याउने व्यक्तिलाई गुरू मानिने धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आजको दिनको विशेष महत्व रहेको छ। आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरूलाई भेटेर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्रचलन छ। यसै दिनलाई महर्षि वेदव्यासको जन्म जयन्तीको रूपमा व्यास जयन्तीको रूपमा पनि मनाउने गरिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्यासलाई आदि गुरूका रूपमा सम्मान गर्दछन्। गुरू शिष्यको अटूट सम्बन्ध र गुरूको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानदेखि शुभकामना आदान प्रदान भइरहेको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ। यस वर्षको जनवरी 1 सम्ममा जापानी नागरिकको जनसंख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्भाले जनाएको छ। आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसारको संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ। सन् 1968 तुलना योग्य तथ्याङ्क उपलब्ध हुन थाले यता यो सबैभन्दा ठूलो गिरावट हो। जापानका 47 प्रशासनिक क्षेत्रहरूमध्ये टोकियोमा मात्र जापानी नागरिकको संख्या 0.09% वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसैबीच विदेशी बासिन्दाहरूको संख्या 3,54,000 बढ़ेर 40,31,159 पुगेको छ। यो संख्या सन् 2013 मन्त्रालयले तथ्याङ्क संकलन गर्न थाले यता सबैभन्दा धेरै रहेको खबरमा उल्लेख छ। जापानमा विदेशी बासिन्दाहरू समेत कुल जनसंख्या 12,37,67,642 पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 5,63,000 कम हो। टोकियो, चिबा र ओसाका प्रशासनिक क्षेत्रहरूमा मात्र जनसंख्या वृद्धि देखिएको थियो।
7: नेपाल दर्पणमा अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 48 ओभर 5 बलको खेल सकिँदा 8 विकेट गुमाएर 217 रन बनाएको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
6: आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 15 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले एकपटक 230 स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा उक्लिएका छन्। हरारेमा घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृंखलाकै उत्कृष्ट खेलाड़ीको अवार्ड पनि जितेका थिए। टी20 ब्याटिङ वरियताको शीर्षमा भारतका ईशान किशन, दोस्रोमा पाकिस्तानका साहिबजादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन्। यो वरियतामा नेपालका गुलशन झा 5 स्थान सुधार गर्दै 97 स्थानमा उक्लिएका छन्। टी20 बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अबरार अहमद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रशीद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी20 अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह एरी 1 स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। यो वरियतामा जिम्बावेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सईम अयुब दोस्रो स्थानमा छन्।
7: र विश्व फुटबल महासंघ फिफाले आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि सारेपछि विवाद सृजना भएको छ। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेस नामको नयाँ कम्पनी मार्फत फुटबलका सम्पूर्ण व्यापारिक कामहरू हेर्ने लक्ष्य राखेको छ। कम्पनीको 21% हिस्सा 4 अर्ब 20 करोड़ डलरमा निजी लगानीकर्तालाई बेच्ने र बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा राख्ने योजना छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसबाट प्राप्त रकम सदस्य राष्ट्रहरूको विकास बजेट 3 गुणाले बढ़ाउन प्रयोग गर्ने बताउनु भएको छ। यस योजना अनुसार हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड़ डलरसम्म पाउनेछन्। तर यो कदमको युरोपेली फुटबल निकाय यूईएफए र बेलायती राजनीतिज्ञ लगायतले तीव्र आलोचना गरेका छन्। यूईएफएले फुटबलको आत्मा र व्यवस्थापन बिक्रीको विषय नभएको भन्दै फिफा मालिक नभई संरक्षक मात्र रहेको टिप्पणी गरेको छ। उत्तर अमेरिकी फुटबल महासंघले पनि छलफल नै नगरी योजना ल्याएकोमा आपत्ति जनाएको छ। आलोचकहरूले यो कदम इन्फान्टिनोले आउँदो चुनाव जित्नका लागि पैसा बाँड्ने दावू भएको र नयाँ कम्पनीको प्रमुख बनेर आफ्नै तलब 10 गुणासम्म बढ़ाउन खोजेको आरोप लगाएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वसदीय संवाद गर्ने।
7: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
6: नेपालमा बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
7: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरियो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
6: र लीग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सियर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री साईको पदभार ग्रहण, मन्त्रालय भागवण्डामा दुई दलबीच कुरा मिल्न भने बाँकी।
1: कोहलपुर तीन शान्तिटोलमा सेफ्टी ट्याङ्की भित्र फसेर तीनजना कामदारको मृत्यु, कर्णालीमा पछिल्लो तीन वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो।
0: बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुग्यो, पछिल्लो चार वर्षमा दोब्बर बढ़्यो।
1: र विश्वकप लीग दुई त्रिदेश श्रृंखलामा नेपाल अहिले घरेलु टोली निदेशसँग खेल्दै पहिलो जीतको प्रयासमा।
0: हिमाल पहाड़ तराई जोड्छ सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट दिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई www.radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर साईले पदभार सम्हाल्नु भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री साईले विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाहरूको ट्र्याकिङ सिस्टम स्थापना तथा संचालन गरिने निर्णय गर्नुभएको छ। यस्तै सेवा प्रवाहमा सुधार सम्बन्धी नीति तथा नीति निर्माण गरी कार्यान्वयन गर्ने र सबै प्रकारका विपदहरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका कार्यलाई जोड़ दिने निर्णय गर्नुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले आज साईलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता साईलाई प्रदेश प्रमुख जोशीले कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। साईले नेकपाका 14 र नेकपा एमालेका 10 सांसदको समर्थन सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। साई मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास सहकारी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। मन्त्रालयको भागभण्डा पूरा नमिलेका कारण मुख्यमन्त्री साईले अरू मन्त्री भने नियुक्त गर्न सक्नु भएन। सत्ता गठबन्धन गरेका एमाले र नेकपा बीच मन्त्रालय भागभण्डामा कुरा मिल्न बाँकी रहेको छ। सत्ताको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री र अन्य तीन मन्त्रालय पाउनुपर्ने बताएको छ भने एमाले 4 मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।
0: बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसासिँदा तीनजनाको मृत्यु भएको छ। कोहलपुर तीन शान्ति टोल स्थित दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा फसेर तीनजना कामदारको ज्यान गएको हो। यही वडाका 40 वर्षीय कालु थारू, 27 वर्षीय प्रकाश थारू र 33 वर्षीय बिर्जा थारूको सेफ्टी ट्याङ्कीभित्र निसासिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बिहान 9 घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा तीनजना कामदार फसेका हुन्। उनीहरू सेफ्टी ट्याङ्कीमा फसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगे पनि बचाउन सकेन। बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब 10 तीनैजनाको शव निकालिएको बताउनु भएको छ।
1: कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा पानीमा डुबेर 63 जनाको मृत्यु भएको छ। यही अवधिमा 42 जना घाइते भएका छन् भने 47 जना बेपत्ता भएका छन्। आर्थिक वर्ष 2082/81 35 जना, आर्थिक वर्ष 81/82 28 जना र आर्थिक वर्ष 82/83 14 जनाले पानीमा डुबेर ज्यान गुमाएका हुन्। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज आयोजना गरेको डुबेर हुने दुर्घटना रोक्न सबै एकजुट हौं विषय कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। कर्णालीमा प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रहरी निरीक्षक व्यापक चन्दले पानीमा डुबेर मृत्यु हुने मध्ये बालबालिका, विद्यार्थी तथा पौडी खेल्न रूचाउने युवाहरूको संख्या बढ़िरहेको बताउनुभयो। उहाँले अधिकांश दुर्घटना खुला नाला, नदी तथा जलाशयमा पर्याप्त सावधानी नअपनाउँदा हुने गरेको भन्दै दुर्घटना भएपछि उद्धार गर्नुभन्दा दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ समेत दिनुभएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न र अभिभावक तथा स्थानीय तहलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको उहाँको भनाइरहेको छ। यसै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठले पानीमा डुबेर हुने दुर्घटना सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षासँग जोड़िएको विषय भएकाले यसको रोकथामका लागि सबै पक्षले साझा प्रयास आवश्यक रहेको पनि बताउनु भएको छ। उहाँले बालबालिका र युवालाई लक्षित गरी विद्यालय स्तरबाटै सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने तथा स्थानीय तह, प्रहरी, विद्यालय र समुदायबीच समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रमका सहभागी सरोकारवालाहरूले पानीमा डुबेर हुने अधिकांश दुर्घटना सचेतना र सावधानी अपनाएमा रोक्न सकिने भन्दै जनचेतना अभिवृद्धि उद्धार सम्बन्धी क्षमता विकास तथा जोखिमयुक्त क्षेत्रमा चेतावनी संकेत राख्ने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउनु पर्ने बताएका छन्। उनीहरूले पानीमा डुबेर हुने दुर्घटना न्यूनीकरणका लागि सरकार, स्थानीय तह, समुदाय, अभिभावक र संचार माध्यम सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका छन्।
0: घरमै राहदानी वितरण सेवा अन्तर्गत दैलेखका 11 स्थानीय तहमा सेवाग्राहीको घर घरमा पुगेर राहदानी वितरण शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला हुला कार्यालय मार्फत संचालन गरेको सेवाबाट हालसम्म 101 जना सेवाग्राही लाभान्वित भएका छन्। बाँकी तयारी अवस्थामा रहेकाले विवरण संकलन शुरू गरिएको हुला कार्यालय दैलेखले जनाएको छ। नेपाल सरकारले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सरकारले सेवालाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले जिल्ला हुला कार्यालयले गत जेठ 22 गतेदेखि घरमै राहदानी वितरण सेवा शुरू गरेको हो। जिल्ला हुला कार्यालयले जिल्लाभर पालिका स्तरीय हुला कार्यालय अन्तर्गत कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँड गरेको छ। आवश्यक तालिम तथा निर्देशनपछि हुलाक मार्फत राहदानी सुरक्षित रूपमा सम्बन्धित सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। जिल्ला हुलाक कार्यालय प्रमुख निर्मला थापाले घरमै राहदानी वितरण गर्ने व्यवस्था हुँदा नागरिकको समय तथा खर्च दुवै बचत भएको र सरकारी सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुगेको बताउनु भएको छ। सरकारले राहदानीसँगै नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र लगायत अन्य सरकारी कागजात समेत हुलाक मार्फत घरमै उपलब्ध गराउने व्यवस्था मिलाइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप 55 रूपियाँ बराबरको टिकट खर्च बेहोर्नुपर्ने व्यवस्था गरिएको छ। यस सेवाले राहदानी लिन पटक पटक जिल्ला सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यतालाई हटाइएको छ।
1: जाजरकोटका स्थानीय तहका केन्द्रहरू सड़क सञ्जालसँग जोड़िएपछि सर्वसाधारणलाई सहज भएको छ। सदरमुकाम खलंगादेखि 7 स्थानीय तहको प्रशासनिक केन्द्र सड़क सञ्जालमा जोड़िएपछि सर्वसाधारणलाई आउजाउमा सहज भएको हो। जाजरकोटको जुनीसाधे गाउँपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका, छेडागाड नगरपालिका, सेवालय गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म सवारी साधन पुगेपछि सर्वसाधारणलाई सेवा लिन सहज भएको हो। दुई दिनको पैदल दूरीमा रहेका गाउँ बस्तीमा सड़क पुगेपछि सरकारी सेवा सर्वसाधारण एकै दिनमा सदरमुकाम पुग्ने गरेका छन्। भेरी नगरपालिका 3 तेज विक्रम शाहले गाउँमा सड़क पुगेर सवारी साधन चल्न थालेपछि एकै दिनमा पुग्न सकिने बताउनुभयो। विगतमा 7 स्थानीय तहका सर्वसाधारणले सेवा लिन पैदल हिँडेर आउजाउ गर्दा निकै शास्ति पाउने गरेकोमा अब सजिलो भएको उहाँको भनाइ छ। उहाँले गाउँ बस्ती सड़क सञ्जालसँग जोड़िएपछि स्थानीय उत्पादन बजारमा ल्याउन, बजारको वस्तु गाउँसम्म लैजान पनि सहज भएको बताउनुभयो। स्थानीय सरकारले सड़क मर्मत तथा स्तर उन्नति नगर्दा बर्खामा भने सकस हुने गरेको स्थानीयको गुनासो छ। कुसे गाउँपालिका आठका चण्डिका रोकाईले जाजरकोटको सदरमुकामदेखि 5 हुँदै प्रशासनिक केन्द्रसम्म लगायतका गाउँसम्म जोड़िएका सड़क मर्मतमा सरोकारवाला निकायले व्यवस्था गरेकाले बर्खामा सर्वसाधारणले जोखिम मूल्दै हिँड्नु परेको गुनासो गर्नुभयो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एससीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
4: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म प्रवेश परीक्षा भदौ 6 गते शनिबार प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिंग केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ
0: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत सम्पर्क मोबाइल नम्बर 98699-35707 98490-56367 र 98482-60422 मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाऊँ न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
0: ल ल त्यसो भए आज त्यहीँ जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670-71284 र 97490-60840
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
0: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455
6: रेडियो भेरी एफएम
0: तपाईले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ यतिजेल हामीले कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण मन्त्रालय भागभण्डामा दुई दलबीच कुरा मिल्न भने बाँकी र कोहलपुर 3 शान्ति टोलमा सेफ्टी ट्याङ्की भित्र फसेर 3 जना कामदारको मृत्यु कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालोदेखि हुम्लाको सलिसल्ला सड़क खण्डमा पर्ने घाटा चौरदेखि भुक्का खोलाको चट्टानी भीरमा सड़कको ट्र्याक खोल्ने काम फेरि शुरू भएको छ। नेपाली सेनाको विकास निर्माण कार्यदलले पुनः काम शुरू गरेको हो। अघिल्लो आर्थिक वर्षमा खण्डको सड़क निर्माणको लक्ष्य जेठमै पूरा भएपछि रोकिएको काम नयाँ आर्थिक वर्षको बजेट निकासको प्रक्रियासँग सेनाले पुनः शुरू गरेको हो। यो सड़क खण्डमा ट्र्याक खोल्न बाँकी रहेको सड़कको लम्बाई बढ़ी उकालो तथा घुम्ती धेरै भएकाले सड़क विभागको सिफारिशमा नेपाल सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो। नेपाली सेनाको कर्णाली करिडोर सड़क खण्ड निर्माण कार्यदल राता डाँडाका प्रमुख प्राविधिक सेनानी सुख प्रसाद थकालीले निर्माण कार्य शुरू गरेको बताउनु भएको छ। उहाँले गत आर्थिक वर्ष 82-83 खण्डमा 500 मिटर ट्र्याकको सड़कको ट्र्याक खोल्ने काम लक्ष्य राखेकोमा जेठमै सम्पन्न भएको बताउनुभयो। घाटाचौरदेखि बद्री गाउँ हुँदै भुक्का खोलासम्मको कुल 11.5 किलोमिटर सड़क खण्डमध्ये गत आर्थिक वर्षमा 8 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। चालू आर्थिक वर्षमा बाँकी 3.5 किलोमिटर सड़कको ट्र्याक खोल्ने लक्ष्य राखेको छ। सेनाका अनुसार 4-5 मिटर चौड़ा सड़कको ट्र्याक खोलेर काम सम्पन्न भएपछि ट्र्याक्टर तथा अन्य निर्माण उपकरण सञ्चालन गर्न सकिने बताइएको छ। चालू आर्थिक वर्षमा ट्र्याक खोल्ने र आर्थिक वर्ष 84-85 सम्म सड़क विस्तारको काम सम्पन्न गरी सड़क विभागलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको सेनानी थकालीले बताउनुभयो।
0: बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुगेको छ। राष्ट्रिय बाघ संरक्षण 2081 नतिजा अनुसार बाघको संख्या 25 बढ़ेर अहिले 51 पुगेको हो। यो निकुञ्जमा सन् 2022 25 बाघ रहेका थिए। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत वीरेन्द्र कणेलले बाघको आहारा प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको संख्या बढ़ेको बताउनु भएको छ। निकुञ्जमा सबैभन्दा पहिला 2013 सालमा बाघको संख्या 4 रहेकोमा 2081 सालमा बढ़ेर 21 पुगेको थियो। प्रमुख संरक्षण अधिकृत कणेलले बाघबाट हुने क्षति कम गर्न र चोरी सिकारी नियन्त्रणका लागि सधैँ चनाखो हुनुपर्ने बताउनु भएको छ। बाघको बासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको छ। अधिकृत कणेलले चुरे पहाड़बाट पानी ल्याएको र केही सोलर प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानी पोखरीको व्यवस्थापन गरेको बताउनु भएको छ। स्थानीय समुदाय सरकार भएका निकाय संघ संस्था लगायतका निकायले गरेको साझा प्रयासबाट बाघको संख्या बढ़नमा मदत पुगेको उहाँको भनाई छ। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुसार बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले 2067 असार 28 गते बाँके दाङ र सल्यान जिल्लाको 550 वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको 10 राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो। यस निकुञ्जको पूर्वी सिमाना शिवा खोला पश्चिम कोहलपुर सुर्खेत राजमार्ग उत्तर चुरे पर्वत र दक्षिण पूर्व पश्चिम राजमार्ग रहेको छ। यस निकुञ्जपाटे बाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ। यहाँ जैविक विविधताको दृष्टिले 8 इकोसिस्टम 124 वनस्पति प्रजाति 32 प्रजातिका स्तनधारी 300 भन्दा बढ़ी प्रकारका चराको प्रजाति 58 प्रजातिका माछा 22 सरी सिर्पो तथा 6 प्रकारका उभयचर पाइन्छन्। यस क्षेत्रमा 11 प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र 50 प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रहेका छन्। बाँके दाङ र सल्यान जिल्लाको 343 वर्ग किमी क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो।
1: दाङमा गत आर्थिक वर्षमा 22 जनाले आमाका नामबाट नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष 82-83 18,079 जनालाई नयाँ नागरिकता प्रदान गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार 18,009 जनाले वंशजका आधारमा 22 जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै 14 जनाले गैर आवासीय नेपाली नागरिकता 34 जनाले वैवाहिक अंगीकृत नागरिकता र 10 जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्। प्रमुख जिल्लाधिकारी सलराज पाण्डेले जिल्ला प्रशासन कार्यालय घोराईबाट 6,670 इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 7,155 र इलाका प्रशासन कार्यालय लम्बीबाट 4,254 जनालाई नयाँ नागरिकता प्रदान गरेको बताउनुभयो। कार्यालयले एक वर्षमा 14,737 नागरिकताको प्रतिलिपि समेत जारी गरेको छ। घोराईबाट 5,179 तुलसीपुरबाट 7,267 लम्बीबाट 2,791 प्रतिलिपि वितरण गरेको प्रमुख जिल्लाधिकारी सावित्रा पुनले बताउनुभयो। यसै गरी 419 नाबालक परिचय पत्र वितरण गरेको छ भने 17,222 राहदानी जारी गरेको कार्यालयले जनाएको छ। राहदानी मध्ये जिल्ला प्रशासन कार्यालय घुराईबाट 7,579, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 5,627 र इलाका प्रशासन कार्यालय लम्बईबाट 4,016 विवरण वितरण गरेको छ। गत आर्थिक वर्षमा 71,470 जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरेको थियो भने 5,855 जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको कार्यालयले जनाएको छ। राष्ट्रिय परिचय पत्र दर्ता मध्ये जिल्ला प्रशासन कार्यालयबाट 33,502, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 26,060 र इलाका प्रशासन कार्यालय लमईबाट 11,908 जनाको विवरण दर्ता गरेको छ। कार्यालयका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकता राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई निरन्तरता दिएको उल्लेख गरिएको छ।
0: आज अथवा शुक्र पूर्णिमा अर्थात गुरू पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा सम्मान प्रकट गरी मनाइएको छ। वैदिक धर्म ग्रन्थ महाभारतमा रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ। वेद व्यासले वेदान्त 18 पुराण उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ। अज्ञानतालाई हटाएर ज्ञान प्रदान गर्ने र शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहेको छ। यस्तै गुरूलाई आमा बुवा सरह मान्ने चलन पनि रहिआएको छ।
7: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67-993।

0: Media.
1: Extreme energy drink.
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-1936 र 98-488-9966।
6: सबैको मन सुने
7: रेडियो भेरी एफएम।
4: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकार र चिकित्सा संघबीच सहमति भएको छ। साथै चिकित्सा संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ। स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच 5 बुधे सहमति भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी बीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सहमति अनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोड़फोड़ तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानूनी कार्यवाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालय बीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघको सहकार्यमा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सहमतिपछि नेपाल चिकित्सक संघले जारी गरेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने सहमति भएको छ।
2: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेदरल्याण्डसमा जारी आईसीसी विश्वकप क्रिकेट लीग 2 त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली नेदरल्याण्डसँग खेलिरहेको छ। जारी सिरिज नेपालको लागि निकै निराशाजनक बनेको छ। यसअघि नेपालले लगातार 3 खेलमा हार बिहोरेको कारण नेपाली टोलीको प्रदर्शन प्रति प्रश्न उठेको छ। नेपालले भोगेको लगातार हारको प्रमुख कारण खराब ब्याटिङ प्रदर्शन रहेकाले यो खेलमा सुधार जरूरी छ। 3 खेल सकिँदा कुनै पनि नेपाली ब्याटरले अर्धशतक समेत बनाउन नसक्ने चिन्ताको विषय हो। लगातार 3 खेल गुमाएको नेपाल जारी श्रृंखलामा पहिलो जितको खोजीमा छ। यो सिरिज भन्दा अगाडि नेपालले घरेलु मैदानमा खेलेको 2 सिरिजको 8 खेलमा 6 खेल जितेको थियो। 6 जितको आत्मविश्वासी बनेको टोलीले नेदरल्याण्डसमा गरेको प्रदर्शनले नेपाली टोली पेजसँग अव्यस्त रहेको पनि स्पष्ट नभएको पनि स्पष्ट पारेको छ। नेपालले नामिबियासँग दुई खेल गुमाएको छ भने नेदरल्याण्डसँग पनि पहिलो खेल हारेको छ। लगातार तेस्रो हारसँगै नेपालका लागि लिग दुईको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना निकै कठिन बनेको छ। यसका लागि नेपालले अब बाँकी सबै पाँच खेल जित्नुका साथै अरू खेलको नतिजा पनि अनुकूल हुनुपर्नेछ।
4: नेपाली महिला कबड्डी टोलीले 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत रहेको छ। भोलि प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिनेछ। असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद असोज 3 गतेदेखि शुरू हुनेछ। महिला टोलीमा मानमती विष्ट कप्तान, जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, गंगा घिमिरे, सृजना कुमारी थारू, नानुमाया पराजुली, विनिता पण्डित छेत्री र आसमा यादव रहनु भएको छ। यस्तै खिम माया खत्रीको 20 एसिया डेब्यू अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। महिला कबड्डीमा 8 राष्ट्रको सहभागिता रहनेछ। समूह बीमा रहेको नेपालले श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग खेल्नेछ भने समूह एमा इरान, जापान, बंगलादेश र भारत रहेका छन्। खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री साईको पदभार ग्रहण मन्त्रालय भागभण्डामा दुई दलबीच कुरा मिल्न बाँकी।
2: कोहलपुर 3 शान्ति टोलमा सेफ्टी ट्याङ्कीभित्र फँसेर 3 जना कामदारको मृत्यु। कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाले ज्यान गुमाए।
4: बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुग्यो, पछिल्लो 4 वर्षमा दोब्बर बढ़्यो।
2: र विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलामा नेपाल अहिले घरेलु टोली नेदरल्याण्डसँग भिड्दै पहिलो जीतको प्रयासमा।
4: हवस् परिवार, साँझको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोइराला विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
0: रेडियो भेरी एफएम 98.6 RX 2.7
7: मेगाहर्ट्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
8: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
9: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
8: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
9: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
8: 198 198।
10: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
8: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
11: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
8: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
11: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
8: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो।
2: सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
11: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा बेसोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र

0: त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
2: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
3: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 0383-525-352, 98-85-52-601 र 98-482-29-324।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100-15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-85-54-899 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 98209993 98209993।

0: Media.
1: Extreme energy drink.
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
4: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20935, 98-682-29-133 र 98-655-56।
4: रेडियो भेरी एफएम 98.6 RHz 2.7 MHz।
5: शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील।
6: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन।
5: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल, सरकारले नौ विधेयक संसदमा लैजाने निर्णय,
7: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,
5: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोरापको सरकारसँग 13 बुधे माग, चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता,
8: अहिले हाम्रो चार समाजले जुन साङ्घातिक आक्रमण भयो थियो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एश्योरेन्स,
5: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी। अब खबर सन्तोषी रावलबाट।
10: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनैतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
11: सिंहदरबारभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी दिवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
6: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संचार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
11: सुनसरीको दिवानगंजमा दुई समुदाय बीचको झडपमा प्रहरीले भीड नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ्दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
6: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं। त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
11: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
12: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
11: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जड़ासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
13: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन, यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
11: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फुलबारी हो, यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
10: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
7: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजे तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा हेड राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। सार्वजनिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
10: प्रतिनिधि सभा बैठक अघि सभामुख डोल्पसा दरालले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। बागले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत तीन दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त सन्तानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिलसनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँच बजे सहमति सँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
8: अहिले हाम्रो राजसामाथि जुन सांघातिक आक्रमण भयो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत अरू स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
10: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि एक एक विकेट लिनुभएको थियो।
14: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
15: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
14: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
19: खानेकुरा त सधैँ डेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
20: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
19: घर
0: गर्भवती हुँदा के खाने,
20: स्तनपानको मात्रा कसरी पुर्याउने,
0: शिशुलाई कहिलेदेखि थप खाना दिने,
20: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
0: यसको जवाब अनुमानमा होइन,
20: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
0: रेडियो कार्यक्रम पोषण संवाद TIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
20: सँगै CIN को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
22: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा, बन्द इजलासमा हुने सुनवाई, मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालती प्रसारणका लागि उपयुक्त नठहर्याएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री, समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
23: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पुन।
24: मेरो बिराम चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तीनजनालाई लिएर आएको छु। मैले अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। त्यो जानकारी त हामीलाई भएन नि त, किनकि 81 अब 80 बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन यहाँले अब यो सेवाहरू सुविधा छैन। यहाँ सोधे 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने बेला इमर्जेन्सीमा जानुहोस् भन्नु। इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
23: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका 1 मुसिया चौरका लोकराज भट्ट।
15: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म 1 महिना अगाडि सुई लगाएर गएको हुँ, पछि 1 महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
23: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन दुईजनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामी माथि परेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
22: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
1: मेरो सानो छोरा 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। यसको सँगै भइए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
22: उमेरसँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिस्क हो डिस्क हो खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिदै गरेको प्रसंग। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078का अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो। तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ।
3: धेरै फरक तर अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन नि त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ क्या हजुरदेखि नै।
4: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो। त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
3: म सिङ्गल भएको 28 वर्षको एज हुँदाखेरि मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो। अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेको छ। यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि आफ्नो नहुन्छ।
4: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
5: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ। छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो। त्यो कुराको फरक चाहिँ छ।
4: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
6: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
7: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
6: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
4: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढ़ी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
8: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्चेले गर्न सक्दिने, यो अल्छिछे खालको लान्छना लगाउने, उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेका कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको नि मन छ, भावना छ, भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्रै कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा, भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ, यो उमेर भनेको होइन, तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणको हिसाबले
4: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
9: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
4: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
2: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म संघ छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुधे माग, चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेर भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
5: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19336 र 98-488-9066
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
5: काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछ

0: me a extreme energy drink.
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: रेडियो भेरी एफएम

0: सूचना
1: यही साउन 16 गते तेस्रो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्दैन।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस्ता भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
8: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
8: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
9: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो वेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्र नगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
10: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769993।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
3: हामी कहाँ LG, सामसङ, औरा, स्काईअर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, AC, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98580407719 र 98580517115।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: California.
1: Extreme energy drink.
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-962-66।
4: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: रेडियो भेरी एफएम

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नबीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिकी साली नबीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चार खुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगति बारे बीबीसी सँग भने
3: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंज गएर हामीले चाहिँ त्यहाँको अवलोकन परिवार र घटनाको बारेमा जानकारी दिने काम गरे।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भने बीबीसीको जिज्ञासामा उनले भने पछिल्ला विकासक्रम बीच काठमाडौँमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड़ निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने
1: त्यसमा मुख्य बुधाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि पिटर दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुझाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुझा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको हो?
1: हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्यकर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुधाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
4: अब यस मामिलामा हामी खुसी पनि छौ, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
5: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
4: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा चारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई चारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानी नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ। एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ, जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बस्ने, सामुदायिक वनमा जाँदा हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
5: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति छेक्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
4: प्राविधिक भाषामा हामी क्यारिङ क्याटिसरी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्याटिसरी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकायुचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्क यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी। विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
9: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
9: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6093।
9: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
10: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
9: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
10: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-525-352, 98-582-601 र 98-482-29-324।
8: सूचना।
11: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधु
11: सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदै

0: लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।

फुले फुलको जिन्दगानी कहाँ छौ, फुले फुलको जिन्दगानी कहाँ छौ, सुक्यो देह यो अन्न पानी कहाँ छौ, नपाएर माया बन्द भए आँखा, नपाएर माया भए बन्द आँखा, कसै सार देख्दैन नानी कहाँ छौ, सुक्यो देह यो अन्न पानी कहाँ छौ, भरेको छु टम्मै नसा पोखरीमा, भरेकी छु टम्मै नसा पोखरीमा, हरे डुब्न सक्ने जवानी कहाँ छौ, सुक्यो देह यो अन्न पानी कहाँ छौ, चढी बैंस भारी हुँदा माथ मेरो, चढी बैंस भारी हुँदा माथ मेरो, बिसाएर बाँच्ने सिरानी कहाँ छौ, सुक्यो देह यो अन्न पानी कहाँ छौ, सम्हालेर उन्मत्त संसार सारा, सम्हालेर उन्मत्त संसार सारा, मथि सार झिक्ने मदानी कहाँ छौ, फुले फुलको जिन्दगानी कहाँ छौ, सुक्यो देह यो अन्न पानी कहाँ छौ। गुल्मी लिम्घामा जन्मनुभएका गजलकार विष्णु ग्यावालीको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित रहेको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि मैले गएको हप्ता हामीले शुरू गरेको हत्तेरीका श्रृंखला लिएर आइपुगेको छु। गजलकार विष्णु ग्यावाली, जसको गजलबाट मैले आजको कार्यक्रम वाचन शुरू गरे, उहाँ नै आजको पनि अतिथि हुनुहुन्छ। गएको हप्ता पनि हामीले हत्तेरीका श्रृंखला मार्फत उहाँसँग कुराकानी गर्यौं। आज हत्तेरीका श्रृंखलाको दोस्रो अंक हामीसँग रहन्छ। हत्तेरीका श्रृंखला किन राखेको भन्ने कुरा त गएको अंकमा बुझाइसके। खान्न भन्दा पनि रक्सी, के भरे कि हत्तेरीका गजलका रदीपको रूपमा प्रयोग भएको हत्तेरीका शब्दलाई नै मैले हत्तेरीका श्रृंखला भनेर राखे र यही गजलका सर्जक गुल्मी लिम्गा घर हुनुभएका उपप्राध्यापक त्रिभुवन विश्वविद्यालयका विष्णु ग्यावाली आज हामीसँग हुनुहुन्छ। 20-25 वर्ष अगाडि बुलबुलमा बसेको बसाई अब लगभग हामी दुवैले अलिअलि मात्र सम्झन्छौं, धेरै सम्झना छैन। ग्यावालीका गजलहरू 2068 सालमा उहाँको प्रकाशित गजल संग्रह, जसमा 30 गजल संग्रहित छन्, त्यही एउटा पुस्तक प्रकाशित हो र 68 सालपछि जब उहाँ उपप्राध्यापक हुनुभयो, आफ्नो प्राध्यापन क्षेत्रमै लागिरहनुभयो र लेखे पनि एउटा सीमित सर्कलमा मात्रै प्रस्तुत भइरह्यो उहाँको। उहाँले फेरि सार्वजनिक रूपमा कार्यक्रमहरूमा हिँड्ने अथवा यसरी मीडियाहरूमा इन्टरभ्यू दिने गर्दै हिँड्नु भएन र एउटा कुनामा बसिरहनु भएको थियो। अनि मेरो पुरानो पाहुनालाई मलाई आज ल्याउन मन लाग्यो र गएको अङ्क र आजको अङ्कमा हत्तेरीका श्रृंखला नाम दिएर उपशीर्षक दिएर बुलबुलमा हामी छौं।

0: विष्णुजी तपाईँलाई आज फेरि स्वागत छ।
1: धन्यवाद अजयजी। अब यो तपाईँले जुन अहिले भूमिका बाँध्नुभयो, फेरि दोस्रो भागमा हामी जुन बसेका छौँ,
0: हजुर,
1: यो पछिल्लो चरण 68 सालपछि एउटा केस प्राध्यापन क्षेत्र त गइहाल्यो, अरू केस के हुँदैछ भने पढाइको अथवा एउटा क्षेत्रले कुनै क्षेत्रले तान्ने हुँदैछ। बीचमा चाहिँ यो माधव ढुङ्गेल भन्ने मेरो एकजना साथी हुनुहुन्छ, उहाँ साथी चाहिँ यहाँको काठमाडौँको लाखभन्दा माथिको तलब छोडेर खेती किसानी गरिरहनु भएको छ, सरलाईमा बसिरहनु भएको छ।
0: हजुर,
1: अनि उहाँसँग पनि म हामी एकदम नजिकको साथी मध्ये को त भन्दा माधव, तेजविलास, विष्णु, पुरुषोत्तम, हामी चारजना काठमाडौँमा निकै नजिक आफ्नो
0: त्यो बेलाको
1: अहिले पनि हामी त्यस्तो छौँ। अनि उहाँले माधव सरले त्यो जीवनबाट अलिकति यो काठमाडौँबाट फ्रस्ट्रेट भए जस्तो भएपछि अनि उहाँले ताओइजम पढ्न थाल्नुभएछ, अनि उहाँको प्रभावमा मैले पनि ओशोको प्रवचनहरू सुने। त्यहाँ सुन्दाखेरि के भन्छ भने त ताओले लाओस्केले भने यो संसारका प्रतिस्पर्धा, यो संसार भनेको प्रतिस्पर्धा हो, यो प्रतिस्पर्धामा तिमी अरूले जुत्ता चप्पल खोल्ने ठाउँमा सबभन्दा पछाडि बस, तिमीलाई कसैले जित्न सक्दैन।
0: अरूले जुत्ता चप्पल खोल्ने ठाउँमा सबभन्दा पछाडि,
1: जुत्ता चप्पल खोल्ने पनि भनेको नखोल्ने, अझै त्योभन्दा पनि अझै पछाडि बस, तिमीलाई कसैले हस्तक्षेप गर्दैन, कसैले जित्न आउँदैन, तिमीलाई कसैले केही गर्दैन, तिमी कसैले जित्न सक्दैन तिमीलाई भन्ने उसको लाइन छ। जीवन आनन्दले बग्न देऊ, यो लछाबारी गरे पनि जे जे गरे पनि त्यही पुगिन्छ भन्ने जुन आदर्श एउटा चिन्तन त्यतापट्टि गइयो। अनि यो लेख्नुपर्छ, म भन्दा राम्रो लेखेकै छन् साथीहरूले, भइ त गयो, आखिर लेख्नु त छ, जसले लेख्नु लेख्नु त हो, मैले किन लेख्नु पर्छ, कसैले नलेखेर म क्षमता थियो अरू कसैले लेख्न सकेनन्, मैले लेख्नुपर्छ भन्ने हुन्थ्यो होला। दुनियाँ साथीहरूले राम्रो राम्रो लेखिरहेका छन्, राम्रा राम्रा गजलकारहरू छन्, आफूले कति भजन कति कविता प्रतियोगितामा जाँदाखेरि राम्रा राम्रा कविहरू सुनिन्छन्, यत्तिको भएस त भइगयो नि नेपाली साहित्यलाई, मैले किन लेख्नुपर्छ र भन्ने चाहिँ फिल पछिल्लो चरणमा भएको भएर पनि मैले छोडिन।
0: तपाईँले भनेकै सन्दर्भ ठ्याक्कै मलाई यहाँ जोड्न मन लाग्यो, अब कस्तो राम्रो सन्दर्भ कोटाइदिनु भयो कि, त्यो सबैजना जुत्ता खोल्ने ठाउँमा पछाडि बस्नु भयो तपाईँ अहिले, होइन, सबैजना त्यसरी पछाडि बस्थ्यो भने त मिल्दो रहेछ नि त।
1: मात्र
0: अब अहिले अघि तपाईँले हामी यो दोस्रो श्रृङ्खला आउनुभन्दा अगाडि कुरा गर्दै हुनुहुन्थ्यो, दाहाले किन दिदीले प्रश्न सोध्नुभयो गजलको बहर र गाईको बहरमा के फरक छ भनेर, भने जस्तै यहाँ बहर र गैर बहर भनेर जुधेर गाईकै बहर जुधे जस्तो भयंकरै जुध्ने चलन छ, होइन, तर तपाईँहरूले सुरु गर्दा त्यो चलन थिएन, सम्भवतः त्यो हिसाबले शालीन तरिकाले अगाडि बढ़िरहेको थियो। अब अहिले फेरि मैले नै यो पृथ्वी धानेको छु जस्तो सबैको आफ्नो आफ्नो अहमले गर्दा फेरि यो कहीँ पनि पुग्न सकेनौं हामी, तर जो ज्ञानी भएर बसिरह उसको फेरि आफ्नो ठाउँमा साधना थियो छ, जगायो भने अहिले पनि जग्ने।
1: के लाग्दो रहेछ भने मान्छेको एउटा एउटा क्षितिज हुँदो रहेछ क्या ज्ञानको, त्यो क्षितिजभित्रको कुरा चाहिँ सत्य हो, त्यहाँभन्दा पर चाहिँ सबै असत्य छ भन्ने लाग्दो रहेछ।
0: त्यो पनि एउटा उमेरसम्म लाग्छ कि के
1: होइन, त्यो समय अनुसार ऋतु अनुसार, फेरि रित भन्छ नि वैदको सिद्धान्तमा, रित सिद्धान्त भनिन्छ, संसार नियममा चलिरहेछ भने जस्तै नियमहरू त अटोमेटिक भइरहन्छन्, कुनै कुरा आउँछ त्यसको अवसान हुन्छ फेरि अर्को कुरा आउँछ, त्यस कारणले यो त्यो रीति सिद्धान्त जस्तै यो पनि मान्छेमा एउटा विचार आउँछ, यो यति बेला त भिड्नुपर्छ, मै हो नि सबै थाम्ने भन्ने लाग्छ, हाम्रो नेताहरूलाई राजनीतिमा लाग्ने पनि त्यही हो, साहित्यको राजनीतिमा,
0: संगीतमा पनि त्यही,
1: लेखक भन्ने पनि त समाजमा गर्ने राजनीति त हो, होइन, समाजमा उसले चाहिँ समाजको कुरूपताहरूबाट का विरूद्धमा आवाज उठाउँछ भने ऊ अगाडितिर बढ्न खोजिरहेछ, समाजका कुरो जस्तो छ समाजलाई त्यस्तै रूपमा बुझ्छ भने समाज ठिकै छ भन्ने सोचिरहेछ, समाजकै कुरालाई प्रशंसा गरेर लेख्छ भने त्यो चाहिँ सत्तापक्षीय छ।
0: दार्शनिक कुरा यो सन्दर्भ चलेको एकजना विद्वानले भनेको सम्झन्छु म, सर लेख्यो भने त कीर्ति बस्छ भने, मैले कीर्ति तपाईँले अहिलेसम्म कतिवटा कृति याद गर्नु भएको छ भन्नुहोस् त, त्यो लेखकको कृति पनि त्यही बाँचुन्जेल त हो नि, त्यसपछि के को कृति बस्छ, बर्पिपलको जति कृति बस्छ, बगिरहेको नदी जति कृति बस्छ, हेर्नु त कति शताब्दीदेखि नदीले हामीलाई जल दिइरहेको छ, हेर्नु त बर्पिपलले कति सयौं वर्षसम्म चाहिँ हामीलाई शीतल दिइरहेको छ, त्यो किताबले 100 वर्ष दिन्छ, कसरी कृति भयो भन्नुभयो कि उहाँले, भनेपछि त्यो त हामीले तपाईँले भनेको आफूले देखेको क्षितिजसम्मको कृति त रहेछ नि त्यो पनि।
1: अनि तपाईँलाई कसरी हेर्छ सोसाइटीले, तपाईँले कसरी व्यवहार गर्नुभएको छ समाजसँग भन्ने कुरा रहेछ। अब त्यही फेरि माधव ढुङ्गेललाई सम्झन्छु म, यहाँ चाहिँ
0: खेतीपाती एउटै शब्द मन पर्यो, काठमाडौँमा 1 लाखको जागिर छोडेर सर्लाहीको कुन ठाउँमा जानुभयो,
1: सर्लाहीको चाहिँ यो के राजघाट,
0: राजघाटमा, अनि के उहाँले चाहिँ त्यो
1: एउटा आश्रम बनाएर बस्नु भएको छ, उहाँ चाहिँ
0: अनि के फार्मिङ
1: गर्नुभएको छ,
0: अनि को
1: बागवानी, एक्लै बस्नुहुन्छ,
0: परिवार पनि कोही पनि छ,
1: परिवार त सबै यतै बस्नुहुन्छ, तर उहाँले के भन्नुहुन्छ भने सिर्जना एउटा बोट लगाएर हुर्केको एउटा महाकाव्य हो कि होइन,
0: कति राम्रो विचार,
1: होइन यो एउटा फल फलिरहेको छ, त्यसलाई हुर्काइरहेको छ, जल पानी दिइरहेको छ, त्यो शिल्प हो कि होइन? यो एउटा कृति हो, यो हेर्न आउनेले आफ्नो आफ्नो तरिकाले बुझ्न मिल्छ यसलाई पनि भनेर जुन भन्नुहुन्छ नि
0: विचार नै मोड दिनुभयो अत्तरिका श्रृङ्खलाबाट
1: केही छैन। त्यस कारण मलाई यो पछिल्लो गजलकै कुरामा पनि पछिल्लो के भयो भन्ने केन्द्रमा बहसमा चाहिँ म छैन, बहसमा छैन, किनभने त्यो त्यो युद्धमा त्यो लडाइँमा म पनि घम्सा घम्सी गरेर यही हो भन्न थाले भए बल्ल त्यसको बारेमा सम्पूर्ण नलेज हुन्छ, मलाई थाहा छैन। गजल लेखनको जुन बहर भन्ने कुरा छ, छन्द भन्ने कुरा छ, यो त शिल्पको कुरा हो, यो त प्रस्तुतिको कलाको कुरा हो।
0: म त तपाईँ संस्कृत पढेको मान्छे होइन रहेछ,
1: होइन नि संस्कृत पढेको
0: अनि बागलुङबाटै तपाईँ त बागलुङ हुँदै पाल्पा हुँदैबाट चाहिँ छन्दमा लेख्न थालिसक्नु
1: भएको रहेछ। बागलुङ हुँदै म पाल्पा हुँदै लेख्न थालेको थिएँ। त्यसो हुँदाखेरि छन्दमा त सबभन्दा सजिलो अनुष्टुपमा हो नि, अनुष्टुपमा लेखिन्थ्यो, अनि पछि शार्दूल विवृति त चाहिँ यो अन्ताक्षरी प्रतियोगिताको कारणले मैले अघिल्लो अङ्कमा पनि भनेको थिएँ यो कुरा जस्तो लाग्छ। शार्दूल विवृतिको त्यो लय चेतनाका कारणले त्यसमा पनि लेखियो यो शार्दूल, नेपाली लोक लय जत्तिकै भइसकेको भयो। जस्तै लेख्दै जाँदाखेरि कतै हेर्दा कर के नजर आइदी फर्के घर भनी छिटै आऊ प्यारी अटल लहरे त्यो बरमनी चमेलीले जेल्दै मधुर रस पिउँदै तन तनी लुका मारी खेल्दै रन बन डुलौला फन फनी भन्ने यस्तो लेखिन्थ्यो
0: कति मजाले। होइन अघि यहाँ माइक टेस्ट गर्दा यो पपिङ साउन्डमा गडबड आउँछ कि पको अनुप्रास मिलाएर तपाईँले भन्दाखेरि टेस्ट गर्दा कति मजासँग तपाईँ नेपालीको मास्टर जस्तो लाग्यो मलाई। ल त
1: यो चाहिँ यस्तो हुन्छ, हामी चाहिँ अलङ्कार पढाउँछौँ होइन, पढाउने बेलामा चाहिँ साहित्य शास्त्रमा हाम्रो पूर्वीय अलङ्कार अन्तर्गत शब्द अलङ्कार र अर्थ अलङ्कार हुन्छ। त्यसमा शब्द अलङ्कार शब्दमा पनि त्यो एउटै ध्वनिहरूलाई पटक पटक दोहोऱ्याएर रूपनारायण सिंहले लेखेको जस्तो लाग्छ मलाई। पोखराजका पिता पुष्पजीवी पिलपिलाउँथ्यो पिलन्दारी पुवाले पगरी र पछौरा परापूर्व देखेको पहिरन पोखराज
0: चाहिँ
1: परिजस्ती यस्तो
0: मैले भैरव बरियालको त्यो कपुरीकान्त बाजे कानलामुनि बसेर पढेको थिएँ।
1: यो चाहिँ मलाई लाग्छ त्यही राम रचना मिश्र नेपालीमा छ।
0: हजुर हजुर,
1: त्यसका केही भोकेको भएर पनि होला।
0: तपाईँलाई फेरि सानैदेखि राम्रो रचना मिठो नेपालीको प्रभाव
1: त्यहाँबाट लिन पाएँ, त्यहाँका छन्दहरू पढ्न पाएँ, त्यहाँको ग्रामरबाट नजिक भए
0: मलाई कस्तो
1: नेपाली टिचर पनि भएको भएर
0: कुरैको बीचमा दुई पंक्तिले अघिदेखि हिर्काइरहेको छ हामी यो दोस्रो बसाई अत्तरिका श्रृङ्खलाको बसेपछि आज भोलि मन भन्छ तिम्रै कमारो भनौ, मन भन्छ म तिम्रै कमारो भनौ, तिमी सुत्ने भुइँको कोठाको भुइँ बनो गाह्रो बनो। यो यति यति मिठो सिङ्गारिक सिङ्गारिक भनेर एकदमै छाडा लेख्छन् मान्छेहरूले अहिले। अब सिङ्गारिक भनेको पूर्ण छाडा होइन नि त, त्यो छाडा हो कि होइन कि जस्तो भयो भने अझ मिठो देखिन्छ। अनि सम्भवतः समयले त्यसलाई त्यति बेला शृङ्गारिक बनायो, अहिले चाहिँ साधारण पो बनाउँछ कि
1: त्यो पनि हुन सक्छ।
0: मलाई त्यो गजल तपाईँको आवाजमा सुन्न असाध्य मन छ।
1: धन्यवाद छ तपाईँ चाहिँ त्यो गजल
0: तिन चारवटा गजल चाहिँ पुरै दिमागमा यस्तो मस्तिष्कमा टाँसेर राखिदिनु भएको छ विष्णुजी। धेरै पटक नसुने पनि दिमागमा मस्त विष्णु गेवालीको गजल हो यो भन्ने कुराको एउटा साक्षी म बस्न सक्छु।
1: धन्यवाद छ। म चाहिँ त अब गजल नै अर्काको भइसकेको होइन, साथीहरूले चाहिँ यो त अर्कैले लेखेको भन्ने भइसक्दाखेरि पनि त्यो धेरै चिन्ता नमानिकन के फरक पर्छ त
0: त्यही ताओइज्म जस्तै तपाईँलाई
1: के फरक
0: जे भने पनि केही भएन।
1: मैले यो गजल सुनाएको अच्युतजी जिउँदै हुनुहुन्छ, उहाँले गर्नु होला प्रतिवाद, म किन प्रतिवाद गरिरहनु? अथवा चाहिँ मैले यो गजल सबभन्दा सुरुमा सुनाएको अम्बिका ढाङ्गीले गर्लान् प्रतिवाद, उनीहरू पनि त गर्ला।
0: फेरि त्यो पडकास्टमा जब मैले तपाईँको गजलको उच्चारण गरेँ त्यति बेला चाहिँ नाम बिर्से गजलकार भनेर, अनि पछिल्लो वाक्यमा भनेको छु
1: नाम बिर्सेर होइन गतिका कारणले त्यस्तो भयो जस्तो लाग्छ मलाई। मैले त्यो हेरेँ गतिका कारणले त्यो तपाईँ एउटा गजल भन्दा भन्दै अर्को गजल भन्न थालिहाल्नुभयो, अनि पछिल्लो गजलको चाहिँ नामतिरबाट जानुभयो गतिका कारण।
0: पछि चाहिँ विष्णुजी भन्नेसम्म सम्झे अझ गेवाली बिर्सेछु मैले, पछि त्यो क्लिप हेरेपछि याद गरेका थिएँ।
1: ल यो चाहिँ अचुजीले भने अनुसारकै गजल। आज भोलि मन भन्छ, आज भोलि मन भन्छ म तिम्रै कमारो भनौँ। कीर्तिपुरमा बस्थ्यौँ हामी, धारवली पर थियो, साथीहरू हुन्छन् अब यो कविहरू अब साहित्यकारहरूले आफ्नो आफ्नो मनभित्र भन्छन् भन्दैनन्, कतिले भन्छन् भन्दैनन्, एक किसिमको आत्मानुभूति होइन त्यो यो भित्रैबाट आफैले फिल नगर्दासम्म चाहिँ राम्रो हुँदैन भन्ने लाग्छ मलाई चाहिँ, कल्पना काल्पनिकता त्यहाँसम्म होला। आज भोलि मन भन्छ म तिम्रै कमारो भनौँ, तिमी सुत्ने कोठाको म भुइँ बनौँ गाह्रो भनौँ। आज भोलि मन भन्छ म तिम्रै कमारो बनौँ, थाहा छैन मन मरो कुन्नि किन यस्तो सोच्छ, थाहा छैन मन मरो कुन्नि किन यस्तो सोच्छ, तिमी एक्लै नुहाउने पँधेराको धारो भनौ, आजभोलि मन भन्छ म तिम्रै कमारो भनौ, तिमी सुत्ने कोठाको म भुइँ भनौ गाह्रो भनौ, जिस्क्याउन मन लाग्छ सँगै बस्दा तिमीलाई, जिस्क्याउन मन लाग्छ सँगै बस्दा तिमीलाई, पिटु पिटुन तिम्रा बाले ढुङ्गा भन्दा साह्रो भनौ।
0: यो चाहिँ पिट्यो पिटुन तिम्रा बाले,
1: अहिलेको चेतनामा हेर्दाखेरि मलाई यो अलिक कमजोर लाग्यो अहिलेको चेतनामा चाहिँ, तर चाहिँ त्यति बेला यो अलिकति हास्य पनि हुन्छ भन्ने हिसाबले भनियो होला। जिस्क्याउन मन लाग्छ सँगै बस्दा तिमीलाई, पिट्यो पिटुन तिम्रा बाले ढुङ्गा भन्दा साह्रो भनौ, हिजो गाउँभरि डुल्यौं आज ज्वरो आएको छ अरे।
0: यो यो शेर बहुत मन परेको मलाई त्यति बेला, थाहा छैन त्यो बलियोका हिसाबले के छ सिद्धान्तको हिसाबले,
1: ठिक छ बलियो यो नराम्रो छैन माथिल्लो चाहिँ मलाई अलि एउटा सिरियसमा गएको होला, हास्य बीचमा आएको भएर
0: पुरै कण्ठ थिएन तपाईँले भनेपछि फेरि 20 वर्ष अगाडि पुगेको
1: एकदम मलाई पनि त्यही 60 सालकै जस्तो अनुभूति भइरहेको छ है मलाई। हिजो गाउँभरि डुल्यौं आज ज्वरो आएको छ अरे, ज्वरो नापोस् थर्मोमिटर म त्यसैको पारो भनौ, कहिले होला घाम लाग्ने वैंश बित्न थालिसक्यो, कहिले होला घाम लाग्ने वैंश बित्न थालिसक्यो, कहिले होला घाम लाग्ने अङ्ग अङ्ग सिल्का हान्ने प्रेम रूपी तारो बनु, आज भोलि मन भन्छ म तिम्रै कमारो बनु, तिमी सुत्ने कोठाको म भुइँ बनु गाह्रो बनु, तिमी एक्लै नुहाउने पँधेराको धारो बनु, ज्वरो नापोस् थर्मोमिटर त्यसैको पारो भन।
0: कति राम्रो। तपाईँले बागलुङमा बस्दाखेरि यो सिंहारिक तपाईँको दिमागमा पहिलो कसले हालिदियो होला है, तपाईँको त्यहीँबाट आएको रहेछ नि त जागेर, सिंहारिक लेख्ने ज्ञान एउटा गुण भनौँ डेभलप भएछ
1: त्यो होला, त्यो त्यति बेला चाहिँ उमेर गत चेतना किशोर वय पनि होला त्यो होइन,
0: अहिले बैंस थियो मेरो
1: बैंस पनि हो, अब भर्खर भर्खर गधे बच्चिसी भन्नुहुन्थ्यो हाम्रो चाहिँ दाले गिनी गधे 25 उमेरको मान्छे, अब त्यो खालको चेतना अनि त्यो विपरीत लिङ्गीवर्तीको आकर्षण यी सबै कुराहरूले काम गरे होला, अनि साथीहरू पनि त्यही किसिमको रसरङ्गका साथीहरू अनि त्यो किसिमको साहित्यिक माहौल, अनि बागलुङ हुँदाखेरि पनि हामी कविता सुनाउनुभन्दा थुप्रै ठाउँमा बलेवादेखि लिएर बेनीसम्म कुस्मासम्म जान्थ्यौँ, अनि विभिन्न कार्यक्रममा सरिक हुन्थ्यौँ, बिउकोट जान्थ्यौँ होइन, अनेक कार्यक्रमहरू गरिरहेको हुन्थ्यौँ, अनि त्यो कार्यक्रममा साथीहरू केटी साथीहरू पनि सँगै जान्थे, तिनीहरूसँगको एक किसिमको त्यो माया प्रेम पनि
0: भइहाल्थ्यो,
1: फेरि हार्दिक श्रद्धा दाई भन्ने यसो यसो गर्ने त भइरहन्थ्यो, त्यो स्वाभाविक हो, त्यसको माया प्रेम प्रेमै फसेको भन्ने चाहिँ त
0: त्यस्तो अर्थ लगाउनु पर्छ,
1: त्यस्तो त्यस्तो थिएन नै थिएन नै होइन, तर चाहिँ त्यसरी त्यो मुड बनाएर लेखियो होला भन्ने लाग्छ मलाई चाहिँ।
0: यो अब भन्नु न 68 सालमा निस्केको किताब तपाईँको गेवालीका गजलहरू, जम्मा 30 वटा गजल यसमा संग्रहित छ, 4-5 वटा गजल मेरो मस्तिष्कमा छ, तपाईँका अरू फ्यानहरूको मस्तिष्कमा छ, सबैभन्दा पपुलर अझ प्रकट दाईको जस्तो शैली देखियो भनेर प्रकट दाई के हो कि भन्ने सन्दर्भ भयो हत्तेरीका गजल होइन, थोरै लेखे पनि पुग्दो रहेछ नि त, त्यसपछि त तपाईँले लेख्न छोड्नु भयो होइन, थोरै लेखे पनि त पुग्दो रहेछ नि त मान्छेलाई राम्रो लेख्न सक्यो भने, त्योभन्दा पछि कलम कहिलेकाहीँ चोबाउँ जस्तो एक्लै हुँदा पनि लेखाउँ जस्तो त्यही व्यक्तित्व त्यही बैंस फेरि कहिलेकाहीँ आएर ऊर्जा भरे जस्तो लाग्दैन विष्णुजी?
1: त्यो हुन्छ कहिलेकाहीँ, कहिलेकाहीँ लेख्न गजल
0: पनि भएको छ,
1: कविताहरू त केही छन् होला,
0: गजल त छोडियो नै, अब
1: गजल नै भनेर लेखेको छैन, त्यसपछि संग्रह निस्केपछि चाहिँ
0: त्यो सवारी साधन 20 वर्ष नचलाए नि हात बसेको मान्छेले फेरि जस्तै
1: लेखौँ भने सकिन्छ
0: सकिन्छ है,
1: त्यो लेख्छ सकिन्छ, तर त्यसको लागि चाहिँ अब साधना हो सबभन्दा महत्त्वपूर्ण कुरा भन्नु लाग्छ, साधना शिर नभएर जे आउँछ त्यो लेख्ने भन्दा पनि मलाई चाहिँ साँझ सुतिसकेपछि मेरो आफ्नो फिलको हिसाबले पढेर आफ्नो खानासाना खाइवरी साँझ सुत्ने एकदम शान्त घडीको छक आवाज मात्रै आइरहोस्, सुतिरहेको बेलामा गजलको लाइनहरू गजलका स्मरणहरू गजलका बिम्बहरू आयो भने अनि यसो बिउजेर आँखा चिम्लेकै हिसाबले कपीमा लेख्ने अनि भोलि बिहान त्यसलाई सम्पादन गर्ने एक हप्तासम्म त्यसलाई 10-15 दिनसम्म सम्पादन गरिरहने मुड लाग्छ, त्यस्तो मलाई रुचि लाग्छ।
0: यो फेसबुक यति धेरै पपुलर भएर अथवा यो सामाजिक सञ्जाल नआउँदै पनि मोबाइलमा तपाईँको हत्तेरीका गजल मान्छेले चाहिँ राखेर हिँडेको बेला भने त्यो त राम्रो फ्यान फ्लो थियो नि तपाईँको, अरू कुनै मेमोरी छ त्यस्तो तपाईँको गजलको फ्यान फ्लोको?
1: मैले त्यो केएमसी पढाउने बेलामा चाहिँ म कोअर्डिनेटर पनि थिएँ होइन, त्यो म्यानेजमेन्टको कोअर्डिनेटर पनि थिएँ कुनै बेला थाहै हुनुभन्दा अगाडि, अनि चाहिँ त्यहाँ म पढाउँदाखेरि त्यो वेलकम फेयरवेल प्रोग्राममा पनि मैले केही गजल सुनाएको थिएँ, त्यो एक त सरले नेपाली पढाउने सरले होइन मलाई त्यो यो परभो भनिन् भन्ने गजल सुनाउने मलाई मात्रै अन्तिममा त्यो त्यो काफियाका रूपमा चाहिँ अम्बिके आउँछ होइन जब जेसुके गर अम्बिके भन्ने आउँछ त्यो अम्बिके भन्दा विद्यार्थी मलाई काम अम्बिके भनेर है होइन मान्छे शान्त छ तर गजल चाहिँ अम्बिकेवाला लेख्छ भन्ने सिएलएम अम्बिके भनेर पनि नाम राख्थे होइन काम अम्बिके विथ अलवेज ढाका टोपी यस्तो के
0: काम अम्बिके
1: यस्तो भन्थे त्यस्तो उनीहरूको त्यो सोभिनियरहरूमा त्यस्तो आउँथ्यो त्यहाँ पनि मैले सुनाएको थिएँ विद्यार्थीहरू हुटिङ एकदम चाहिँ सायद तिनीहरूले त्यो पनि रेकर्ड गरे होला नि त्यस्तो केही भयो होला तिनीहरूले सुनाउँथे पछि केही साथीहरूले मलाई यहाँ सुरेशजी हामी पाटनमा सँगै पढाउँछौँ सुरेश हाँसेकाली अङ्ग्रेजीको अब अहिले डक्टर हुनुभएको छ सँगै पढाउँछौँ उहाँले पनि मलाई चाहिँ तपाईँले गजल लेख्न छोडेर यस्तो अझै तपाईँ एउटा केन्द्रमा हुनुहुन्थ्यो भन्ने भन्नुहुन्छ ठिकै छ कोही न कोही त केन्द्रमा छ गजल अगाडि बढिरहेकै छ यो एउटा निरन्तर परम्परा हो कोही गजल लेखाउन त भन्दाखेरि चाहिँ नलेख्न सकिने चाहिँ हुँदैन होला भन्ने लाग्छ
0: एउटा एउटा फेरि सुन्ने त हामी किनभने गजलकार ल्याएको छ अनि गजल कस्तो राम्रो लेख्ने भनेर नसुनाइकन राख्नु त भएन फेरि कुरा मात्रै गर्छ
1: शिल्पका सन्दर्भमा चाहिँ मलाई अहिले सुनाउन मन लागेको हामी 62-63 60-62 युगमा छौँ जति बेला चाहिँ राजतन्त्रको विरुद्धमा एक किसिमको आन्दोलन भएको थियो त्यो आन्दोलनमा हामी पनि सहभागी थियौँ किर्तिपुरमा विद्यार्थीको तर्फबाट हामीले अडिटोरियम हलमा बबावी भनेर बलभद्र भारती बालकृष्ण लामिछाने र विष्णु गेवाली तिनजनाले पहल लिएर बबावी मात्रै
0: होइन
1: हामी तिनजनाले अलि अरू साथीहरू पनि मैले यसमा अरू साथीहरू नजान्न खोजेको होइन तिनजनाले अलिक बढी पहल लिएर चन्दा सन्दा उठाएर एउटा अडिटोरियममा एउटा कार्यक्रम पनि गरेका थियौँ त्यसको सञ्चालन मैले गरेका थिएँ त्यस कारण त्यो त्यहाँ खगेन्द्र सङ्ग्रह लगायतका त्यति बेला चाम भएको मान्छेहरू श्याम श्रेष्ठहरू सबै हुनुहुन्थ्यो अनि त्यो बेलामा चाहिँ के हुन्थ्यो भने किर्तिपुरबाट त रत्नबाट त ओह्रालो पर्ने तल जानु पर्ने हामी किर्तिपुरमा बस्ने अनि आन्दोलनमा पनि त मायावृत्ति हुन सक्छ भन्ने पनि लाग्थ्यो अनि जाउन त ठिटी हो आन्दोलनमा भन्ने पनि त्यो भनिन्थ्यो पनि त्यो कुराकानी कि रसरङ्गमा मैले एउटा यो शार्दुल विगृहित छन्दमा एउटा गजल लेखेको
0: थिएँ
1: त्यो सुनाउँछ भनेको छन्दमा पनि लेख्न सकिन्छ भन्ने मलाई लागेको त्यहाँभन्दा अरूले पनि यस्तो लेख्नु भएको छ त्यस्तो केही कुरा छैन मैले नयाँ गरेको भन्ने पनि केही होइन शैली हो यो भन्ने लाग्छ ए नानी सुन रत्न पार्क दिउँसो सँगै झरे हुन्न र
0: सुनेको छु मैले यो पनि
1: ए नानी सुन रत्न पार्क दिउँसो सँगै झरे हुन्न र आँखा मात्र जुदाउँछौ कति सधैँ बोल्ने गरे हुन्न र आँखा मात्र जुदाउँछौ कति सधैँ बोल्ने गरे हुन्न र हाम्रो प्रेम फुलोस बनी मखमली सिन्दूर के चाहियो हाम्रो प्रेम फुलोस बनी मखमली सिन्दूर के चाहियो छौ आन्दोलनमा दुवै रगतले सिउँदो हरे हुन्न र ए नानी सुन रत्न पार्क दिउँछौ सँगै झरे हुन्न र लेउ पुग्न तिमी महान्द छुइटा ताकेर थाप्लो उही लेउ पुग्न तिमी महान्द छुइटा ताकेर थाप्लो उही पक्कै लग्दछ जेलमा पुलिसले सँगै परे हुन्न र ए नानी सुन रत्न पार्क दिउँसो सँगै झरे हुन्न र आफ्नो वैंश कतै तुहिन्छ कि भनी शङ्का गरे कि भए आफ्नो वैंश कतै तुहिन्छ कि भनी शङ्का गरे कि भए लाखौं चुम्बनका थुगा अधरमा आजै छरे हुन्न र ए नानी सुन रत्न पार्क दिउँसो सँगै झरे हुन्न र अंगालो भरि बाँधी जुलुसमा एउटै बनौला दुवै अंगालो भरि बाँधी जुलुसमा एउटै बनौला दुवै गोली चल्छ चलोस त्यही समयमा हामी मरे हुन्न र गोली चल्छ चलोस त्यही समयमा हामी मरे हुन्न र ए नानी सुन रत्न पार्क दिउँसो सँगै झरे हुन्न र आँखा मात्र जुदाउँछौ कति सधैँ बोल्ने गरे हुन्न र छौ आन्दोलनमा दुवै रगतले सिउँदो भरे हुन्न र पक्कै लग्दछ जेलमा पुलिसले सँगै परे हुन्न र
0: विष्णु गेवालीको गजल कति मिठो यो 62-63 सालको आन्दोलनमा चाहिँ यसो अब प्रेम हुन सक्छ नि त भनेर अफर गर्नलाई तपाईँले राख्नु भएको बनाउनु भएको गजललाई नि त
1: भनेको आन्दोलन छ साथीहरू त केटा साथी केटी साथी सबै गइन्छ आन्दोलनमा पनि त माया व्यक्ति भएर एउटा सम्बन्ध गाँसिएर अब जनयुद्धमा त मान्छेहरूले चाहिँ युद्ध लडेका मान्छेहरूले एक आपसमा बिहे गरेर चाहिँ जीवन चलाए भने यो त्यति बेलाको गणतान्त्रिक आन्दोलनमा चाहिँ मान्छेहरूको बीचमा प्रेमी प्रेमिकाका बीचमा सम्बन्ध भएर त्यही दुवै अगालोमा बाँधिरहेकै बेलामा मर्न पाऊ भन्ने चाहिँ एउटा बलिदानी चेत सहितको
0: मात्रै हजुर हामीले कस्तो मिठो यो कुराकानी पनि गर्न मन छ मलाई रचना पनि सुन्न मन छ यो 23 वर्षको ग्याप त एकदम यति ठूलो ग्याप भएछ कि वर्णन गरी साध्य छैन अहिले चाहिँ सानो एउटा हामी विश्राम गर्छौं केही सन्देशहरू सुन्छौं त्यसपछि विष्णु गेवालीसँगको यो कुराकानी हत्तेरीका श्रृंखलाको दोस्रो श्रृंखला आज यसको चाहिँ बाँकी भाग लिएर केही बेरमा आउँछौं
2: एउटा इरान चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति
3: bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com
2: bulbul bulbul bulbul euta iran chara मथाके नभन्नु घुमाउ सात फन्को मथाके नभन्नु घुमाउ सात फन्को बजोस बाँसुरीबाट आवाज उनको जहाँ पाउला स्वाद यो जिन्दगीले जहाँ पाउला स्वाद यो जिन्दगीले त्यहाँ तुच्छ लाग्नेछ आनन्द मनको बजोस बाँसुरीबाट आवाज जनको नहेरू भन्यो झन उतै पुग्छ आँखा नहेरू भन्यो झन उतै पुग्छ आँखा लुकी चाख्न मज्जा छ सौन्दर्य तनको बजोस बाँसुरीबाट आवाज जनको म संकेत हुँ सुस्तरी बोल प्यारी म संकेत हुँ सुस्तरी बोल प्यारी इशारा दिएमा हुरी हुन्छु बनको बजोस बाँसुरीबाट आवाज जनको म संकेत हुँ सुस्तरी बोल प्यारी इशारा दिएमा हुरी हुन्छु बनको कि भूल्नै नसक्ने भए त्यो जवानी कि भूल्नै नसक्ने भए त्यो जवानी यसो सम्झियो वैंशको चलचरणको म थाके नभन्नु घुमाउ सात फनको बजोस बाँसुरीबाट आवाज जनको गजलकार विष्णु गेवालीको गेवालीका गजलहरू गजल संग्रहमा संग्रहित यो गजल वाचनसँगै तपाईँलाई बुलबुलमा फेरि स्वागत छ आज हामी गजलकार विष्णु गेवालीसँग कुराकानी गरिरहेका छौं युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईँ यो कार्यक्रम रेडियो जाजरकोट रेडियो मकवानपुर गढ़ी सुर्खेतको रेडियो भेरी काठमाण्डुमा रहेको रेडियो काठमाण्डु बाँकेको रेडियो कोहलपुर हेटौँडा एफएम रूकुम पश्चिममा रहेको मौराखारा एफएम गोर्खाको चोइस एफएम रेडियो बैतडी नवलपरासीमा रहेको रेडियो सुनवल तनहुको रेडियो ढोरबाराही बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि तपाईँ यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ हामी गेवालीका गजलहरू पुस्तकका गजल पनि सुन्दैछौ र आजका हाम्रा पाहुना विष्णु गेवालीसँग कुराकानी पनि गरिरहेका छौं
0: विष्णु गेवालीसँग छौं गजलकार र अहिले उपप्राध्यापक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा पाटन संयुक्त क्याम्पसमा अध्यापनरत हुनुहुन्छ गुल्मी लिम्घा उहाँको जन्मस्थल पाल्पा त्यसै गरी बागलुङ बस्नुभयो साहित्यिक संरचनाहरू त्यहीँबाट सिक्नुभयो साहित्यमा रुचि त्यहीँबाट राख्नुभयो कसरी राख्नुभयो भन्ने कुरा हामीले गएको श्रृंखला र आजको श्रृंखलामा कुरा गरेर धेरै थाहा पाइसक्यौं उहाँका गजल सुन्दै उहाँसँग कुराकानी गर्दैछौ म फेरि जारी राख्छु कुराकानीलाई विष्णुजी कुरा गरौं कि गजल सुनाउने तयार पार्नु भएको छ आज के गरेर चाहिँ यो समयलाई सदुपयोग गरौं भन्ने खालको भइरहेको छ मलाई कविता चाहिँ अहिले पनि निरन्तर लेख्दै हुनुहुन्छ गजल चाहिँ कम भयो तपाईँले हरेक गजलको सन्दर्भ रहेछ क्या तपाईँ कति मजा छ सम्झेर भन्नु जस्तो मेडिटेसन गर्नु गयो त्यहाँ गजल फुर्यो घरभन्दा अलिक पर धारो छ एउटा त्यो धारो देख्यो
1: मेरो गजलसँग केही न केही आख्यान जोडिएको हुन्छ केही आख्यान तपाईँलाई भन्न मिल्ने हुन्छन् केही नमिल्ने
0: केही नमिल्ने पनि हुन्छन्
1: केही सार्वजनिक गर्न मिल्ने हुन्छन् केही नमिल्ने हुन्छ
0: हुँदा हुँदा आन्दोलनमा जाँदाखेरि पनि युवतीहरूले लौ
1: त्यो पनि
0: आन्दोलनमा निक्लन तिमीहरू जाउन केटी हो भन्ने खालको सन्दर्भ अब कुन सन्दर्भको एउटा सुनाउनुहुन्छ
1: एउटा चाहिँ सन्दर्भ के सुनाउनु होला बिहे नगर्दै लेखिएको गजल चाहिँ
0: हजुर हजुर
1: बिहे चाहिँ मेरो त्यो गजल लेखिएपछि भयो जति बेला होइन
0: गजल प्रेम विवाह भए त होइन गजलको माध्यमबाट
1: चाहिँ होइन गजल प्रेम गजल विवाह चाहिँ होइन
0: हजुरलाई
1: चाहिँ तर चाहिँ बिहे गरिसकेपछि पनि म यस्तै रहिरहेँ आँखा डुलाइरहेँ अब सबै जसलाई पनि प्रेम गर्न मन लाग्ने चेतना त्यो किशोर भयो त्यो गर्दै 25 जुन उमेर थियो जसलाई देखे पनि अलिकति पागल हुने भनौँ त्यसमा चाहिँ एउटा फिल मलाई दयाराम श्रेष्ठ सरले क्लास पढाउँदाखेरि भनेको भवानी भिक्षुले चाहिँ मञ्चमा गएर बसिरहँदा आफू अनुहार नराम्रो भए पनि बिफरका दागहरू भए पनि यसो केटीको अनुहारमा हेरिरहनुहुन्थ्यो भवानी भिक्षु पछि चाहिँ त्यो ठ्याक्क कथामा आउँथ्यो भन्नुहुन्थ्यो क्या त्यस्तै जस्तो त्यो त्यो गहिरोसँग सुन्दरतालाई पक्रिने प्रयास भने जस्तै मानौ पछि बिहेपछि पनि यसरी आँखा कसरी डुलायो भने त्यस्तो मान्छे के हुन्छ होला म त्यस्तो भएँ भने भन्नेलाई चाहिँ एउटा यो कसम खाने किसिमले यो पनि तपाईँलाई तपाईँलाई सबै गजललाई सुनाइएका छन् जस्तो लाग्छ मलाई त्यही पुरानै हुन् विद्या कसम अन्तै माया लागो भए मरिजानु
0: ओहो सुनेको छु यो पनि बिर्सेको रहेछु
1: विद्या कसम अन्तै माया लागो भए मरिजानु अरू छोडा कुरा मात्रै भएको भए मरिजानु मानव श्रीमतीले शङ्का गरिन् यो त चाहिँ मसँग बिहे गरेर चाहिँ यस्तो नगर्ने बाहिर बाहिर हिँड्ने भनिन् मानौ भने विद्या कसम अन्तै माया लागो भए मरिजानु अरू छोडा कुरा मात्रै भएको भए मरिजानु यस्तो पत्नी भक्तमाथि तिमी शङ्का मात्र गर्थ्यौ यस्तो पत्नी भक्तमाथि तिमी शङ्का मात्र गर्छौ डल्लीसँग घाँस काट्न गएको भए मरिजानु विद्या कसम अन्तै माया लागो भए मरिजानु पहिले जस्तो भए पनि बिहेपछि सध्य भएछु
0: पहिले जस्तो भए पनि बिहेपछि सध्य भएछु
1: पहिले जस्तो भए पनि बिहेपछि सध्य भएछु तिमी आयौ तरुनी कोही आएको भए मरिजानु विद्या कसम अन्तै माया लागो भए मरिजानु अरू छोड कुरा मात्रै लागो भए मरिजानु कहीँ कतै नभए कि कस्ती बुढी पार्यो दबा मनोवाद हो यो अघि चाहिँ कुराकानी थियो संवादबाट मनोवाद त्रिहले कहीँ कतै नभए कि कस्ती बुढी पार्यो दैव साथीसँगै भेट्न पनि पाएको भए मरिजानु
0: साथीसँगै भेट्न
1: पाएको भए मरिजानु पीर खप्न नसकेर घरबाट खुस्स निस्के अब तपाईँलाई सुनाउँदैछु पीर खप्न नसकेर घरबाट खुस्स निस्के एकै बत्तल भन्दा बढी खाएको भए मरिजानु
0: कति राम्रो
1: विद्या कसम अन्तै माया लागो भए मरिजानु अरू छोड कुरा मात्रै भएको भए मरिजानु
0: तपाईँले आफ्नो समकालीन साथीहरूको गजलमा कसको गजल मन पर्थ्यो
1: गजल त त्यति बेला त थुप्रो साथीहरू अब हाम्रो लामिछानेजीले पनि राम्रो लेख्नुहुन्थ्यो इन्दुजी होइन ताराजी हुनुहुन्थ्यो त्यति बेला हाम्रो अशोक थापाले राम्रो लेख्नुहुन्थ्यो किर्तिपुरमा रेणुगाजी हुनुहुन्थ्यो सुरेशजीहरू त्यस्तै राम्रो लेख्नुहुन्थ्यो होइन बुद्धिसागर चपाईका गजलमा गजल हुन्थे
0: उहाँ त पछि आख्यानकार भएर चिनिनु भयो पहिला त गजल
1: राम्रो गजल लेख्नुहुन्थ्यो
0: असाध्य राम्रो लेख्नुहुन्थ्यो
1: रारा जलेपछि यस्तो के गजल पनि
0: रारा जलेपछि
1: त्यस्तो लाग्थ्यो अब हाम्रो हामी त हामी आदर्शका हिसाबले चाहिँ अब मुद्रानाहरूका गजलहरू होइन मनुका जागीका गजलहरू मलाई त्यस्तो लाग्थ्यो मलाई चाहिँ यो ललिजनजी र ललिजन रावल अनि चाहिँ अर्को एकजना के हुनुहुन्थ्यो अनुहार सम्झिरहेको छ नाम
0: सनत कुमार वस्ती
1: सनत अझै अर्कोजना हुनुहुन्थ्यो मनोजराजीसँग नाम जोडिने शिखर पुरुष नै
0: ज्ञानुवाकर
1: पौडेल होइन ज्ञानुवाकर पौडेलकोमा चाहिँ मलाई के लाग्ने भने काफिया र रदीपको तालमेल ठ्याक्क नमिल्दाखेरि पुनः काफिया नहुँदाखेरि चाहिँ अलिक कस्तो कस्तो लाग्ने कि हाम्रो त्यो लडाइँ चेतनाले होला
0: सायद
1: किनभने म कुनै राजा हुर्के भने म एउटा गीत सुनाउँछु हजुरजीलाई मैले विद्यार्थीलाई पढाउने बेला नै भन्छु यो होइन मानौ मालडुङ्गामा पुल हाल्यो चाइनाले पुल हाल्यो चाइनाले जेरी भित्र रस पस्यो कसरी नरौ मयाल भन्ने हामीलाई गीत मन पर्दैन क्या कुरा त ठिकै छ होइन मालडुङ्गामा पुल हाल्यो चाइनाले जेरी भित्र रस पस्यो कसरी भन्ने त मिलेन नि त राइटिङ होइन त्यो अनुप्रास मिल्नुपर्ने भने जस्तै हामी गजलमा पनि त्यो काफी खोज्छौँ त्यसो भन्नुभन्दा त मालडुङ्गामा पुल हाल्यो चाइनाले जेरी भित्र रस मिठो पाइनाले भनेर गजल मिल्थ्यो होइन अनि यस्तो यस्तो बनाउने हिसाबले मनोज राजा कि मेची हो जिन्दगी काली हो जिन्दगी बग्न नजाने गन्दा नाली हो जिन्दगीवाला हो नि त बुद्ध यस्तो मन पर्थ्यो
0: अनि त्यो गजलले पनि साथीहरू बनायो त्यो जुन आजसम्म टिक्ने खालको साथीहरू छन् छन् को कोसँग सम्पर्कमा हुनुहुन्छ
1: जस्तै अहिले गजलकै हिसाबले मैले चाहिँ कविता हिसाबले भनौँ न अब संगीत श्रोता मैले बाग्लुङदेखि चिनेर आएको मान्छे होइन त्यो उहाँको त्यता के हुँदैछ यता बाढी बस्छ भन्ने
0: कति राम्रो पपुलर
1: त्यो लोकगीत भइसकेको जस्तो लाग्छ मलाई. त्यो स्रष्टा को हो भन्नेसँग त्यसमा सरोकार छ उहाँले लेखेको. अब सङ्गीतजी चाहिँ हामी बागलुङ पढ्दाखेरि सानो सानो फुच्चे प्लस टू पढ्दै गरेको हवाई पत्रिका लिएर कुद्नुहुन्थ्यो. यहाँ सङ्गीत श्रोता बाजुङपुर तिन के बाजुङपुकी पर्वत भन्ने उहाँको आउँथ्यो रेडियो कार्यक्रम आउँथ्यो. उहाँ अहिले पनि सम्पर्कमै हुनुहुन्छ. सुरेशजीहरू हुनुहुन्छ, कल्पना काफ्लेहरू हुनुहुन्छ, अब बालकृष्णजीहरू, बालकृष्ण अधिकारीजीहरू राम्रो लेखेर, अशोक थापाहरू लेखिरहनु भएको छ कथातिर लाग्नु भएको छ, सन्ताको धुनतिर, रामलालजीहरू बलभद्र भारतीर पनि लेखिरहनु भएको छ, साथीहरू छन् त्यति बेला.
0: यो साहित्यले कति राम्रोसँग सञ्जाल बनाएर जोड्छ.
1: सुरेशजीसँग पनि हामीसँग भेट्दाखेरि कुराकानी गर्न मिल्ने,
0: सुरेश वार्लेसँग कुरा हुन्छ
1: हुन्थ्यो, हामी सँगै सँगै बस्थ्यौँ. सुरेशजी जहाँ बस्नुहुन्थ्यो त्यतिको त्यसको पछाडि मैले घडेरी किनेको थिएँ.
0: त्यति बेला गायक शिव परियार पनि त्यति नजिक बस्नुहुन्थ्यो कि जस्तो लाग्छ मलाई, किनभने मलाई यहाँ भएन त्यति बेला सुरेशजीले जोड दिनु भएको जस्तो लाग्छ. अर्को एउटा सुनौ न, लयको छ,
1: लयको सुनाउँछु.
0: किनभने तपाईँको लय चाहिँ त्यो फेरि अर्काले टिप्नै सक्दैन, त्यस्तो खालको लय छ. त्यही भएर विष्णु केवाली भनेपछि लय आउँछ मलाई. त्यो
1: अलिकति वियोगमा पुग्नु लागेको
0: छ.
1: प्रेम भइसकेपछि अब नहुने भयो होइन. तिमी बन्द झोली, तिमी बन्द झोली बुझे आज भोलि, तिमी बन्द झोली बुझे आज भोलि, महँगो छ बोली बुझे आज भोलि, तिमी बन्द झोली बुझे आज भोलि, महँगो छ बोली बुझे आज भोलि, मनिस्तो थिए लोभिए फुलदेखि, मनिस्तो थिए लोभिए फुलदेखि, छुरा बोक्छ चोली बुझे आज भोलि, छुरा बोक्छ चोली बुझे आज भोलि, झुके हात मागे, झुके हात मागे डुबे कल्पनामा, बिरानो छ डोली बुझे आज भोलि, म दोभान खोज्थे बगी सिन्धु पुग्न, म दोभान खोज्थे बगी सिन्धु पुग्न, सुकेको छ खोली बुझे आज भोलि, बिना काम प्रेमी, बिना काम प्रेमी त्यसै मर्छ भन्थे, बिना काम प्रेमी त्यसै मर्छ भन्थे, कहाँ लाग्छ गोली बुझे आज भोलि,
0: कहाँ लाग्छ गोली
1: बुझे आज भोलि, तिमी बन्द झोली बुझे आज भोलि, महँगो छ बोली बुझे आज भोलि.
0: तेरिका श्रृङ्खलामा बडा गजब गजब सिङ्गारिक गजलहरू पनि सुन्न पाइयो. आज धेरै पछाडि यस खालका सिङ्गारिक गजलहरू सुन्न पाइरहेको छ बुलबुलबाट. साह्रै खुसी पनि लागेको छ. अर्को पनि तपाईँ तयार गरिदिनु हुन्छ पक्कै, किनभने हामीले गफ निकै गरिसकेका छौँ, सृजना पनि केही सुनाऊ भन्ने मलाई लाग्छ.
1: यो चाहिँ बहरमा लेखिएको, यो फारसी बहर नै हो. अन्तिम गजल हो मेरो यो सङ्ग्रहको, त्यसपछि बीचको फेरि पनि खोजेर गर्न सकिन्छ. अम्बिका,
0: फेरि अम्बिका होइन,
1: अम्बिका जी पढ्नुहुन्थ्यो हामीसँग सँगै. पर भो भनिन् नजिकै सरे अब जे सुकै गर अम्बिके.
0: ओहो, यो त भने एकदम अब्बल गजल.
1: पर भो भनिन् नजिकै सरे अब जे सुकै गर अम्बिके, अति पीरले पीरती छरे अब जे सुकै गर अम्बिके, पुतली डुले रसरङ्गमा भमरा भुले फलफूलमा, पुतली डुले रसरङ्गमा भमरा भुले फलफूलमा, मन आत्तियो हमला गरे, मन आत्तियो हमला गरे, अब जे सुकै गर अम्बिके, पहिले यसो चलखेल भो, पहिले यसो चलखेल भो, पछि अल्झिए उपहारमा, पहिले यसो चलखेल भो, पछि अल्झिए उपहारमा, तसला दिन मसला भरे, अब जे सुकै गर अम्बिके, अध बैं समय पहिरो गई गहिरो थियो जब जिन्दगी, अध बैं समय पहिरो गई गहिरो थियो जब जिन्दगी, रस भर दिन वशमा परे अब जेसुकै घर अम्बिके भुई टेक थिनौ अभिमानले म त चल दिए सुईको नदी भुई टेक थिनौ अभिमानले म त चल दिए सुईको नदी असमेल भेल थियो तरे अब जेसुकै घर अम्बिके पर भो भन्यौ नजिकै सरे अब जेसुकै घर अम्बिके अति पीरले पीरती छरे अब जेसुकै घर अम्बिके
0: कति राम्रो यो पनि सुनेको गजलमा थियो तर मलाई त्यति दिमागमा शब्दहरू कण्ठ रहन्छ त्यो फेरि तपाईँले लिएको रदीप चाहिँ त्यो क्याच हुँदो रहेछ अहिले म याद गर्दैछु हत्तेरीका श्रृङ्खलामा हत्तेरीका त याद भइगयो अब अम्बिके पनि याद भयो होइन अनि विभिन्न खालको रदीपहरू चाहिँ पछिसम्म क्याच गर्ने गरी तपाईँले ल्याएर राख्नु भएको छ अर्को पनि सुनाउन खोज्नु भयो
1: एउटा सुनाउनु भन्ने अझैसम्म एक्लो छ यो जिन्दगानी पुरानोतिर गयो
0: यो पनि मैले सुनेको छु
1: 60 सालतिर गयो अझैसम्म एक्लो छ यो जिन्दगानी उही घिड्की सोपो भयो जिन्दगानी
0: एकदमै झन् मिठो गजल यो
1: अझैसम्म एक्लो छ यो जिन्दगानी उही घिड्की सोपो भयो जिन्दगानी बिसाएर छाया कता पर्छ तिम्रो छाया चञ्चले भयो क्या घरि यता घरि उता पर्यो बिसाएर छाया कता पर्छ तिम्रो बिसाएर छाया कता पर्छ तिम्रो नजानेर बानी गयो जिन्दगानी अझैसम्म एक्लो छ यो जिन्दगानी म बन्दैछु निस्तो पर्यो बैंसा घाटा म बन्दैछु निस्तो पर्यो बैंसा घाटा नफर्क्यो लगानी नयो जिन्दगानी कुयो खोल मेरो बचे एक पन्ना कुयो खोल मेरो मानव म किताब हो कुयो खोल मेरो बचे एक पन्ना किचियातिर फालु म यो जिन्दगानी अझैसम्म एक्लो छ यो जिन्दगानी नजानेर बानी गयो जिन्दगानी उमारेर काँडा छिचोलेर हाँस्न उमारेर काँडा छिचोलेर हाँस्न भए पुग्छ रक्सी रह्यो जिन्दगानी अझैसम्म एक्लो छ यो जिन्दगानी नजानेर बानी गयो जिन्दगानी उही घिड्की सोपो भयो जिन्दगानी
0: कति राम्रो अचेलका गजलहरू पनि हेर्ने गर्नुभएको छ अरूका हेर्नुहुन्छ
1: खासमा के हुँदैछ भने यो प्राध्यापनतिर लागेपछि जे विषय पढाउने हो त्यसतिर चाहिँ अलिकति अनुसन्धान रुचि क्षेत्र हुँदो रहेछ गजलको म पठन पाठनमा नपर्ने भएको हुनाले मैले त्यहाँ नपढाउने भएको हुनाले र पाठ्यक्रमभित्र पनि गजल नै भनेर छुट्टै उपविधाका रूपमा यसलाई विश्वविद्यालयले स्वीकृत गरी नसकेको अवस्था छ एक दुईवटा गजल कुनै ठाउँमा पर्यो भने मात्रै हो गजल सिद्धान्तकै हिसाबले गजलको इतिहासका हिसाबले गजलकारहरूको जीवनीका हिसाबले कुनै ठाउँमा त्यस्तो राखिएको पाठ्यक्रममा पनि
0: जोसुकैले महफिल गरे पनि तपाईँ जानुहुन्न
1: रुचि लाग्दैन
0: त्यस्तो रुचि छैन
1: त्यति रुचि लाग्दैन अहिले अच्युतजीको त्यो एक किसिमको आत्मीयता 60 सालदेखिको त्यो एउटा सम्बन्ध र एक किसिमको आदर भावका कारणले म आएको हो म यसरी बाहिर हिँड्ने त होइन तर आजको कार्यक्रमले मलाई चाहिँ बिल्कुल 60 सालमै पुर्याइदिएको
0: जोस्याइरहेको छ
1: जोस्याइरहेको छ
0: दुई श्रृङ्खला तपाईँ र म बसेर यो हत्तेरीका श्रृङ्खलामा गजल वाचन गरिरह्यौँ नि मलाई पनि पुरानै फ्लेभरमा हामी पुग्यौं जस्तो लाग्छ यसरी तपाईँले यो 68 सालपछि कसैलाई बसेर गजल यति सुनाउनु भएको थियो ए भनेपछि गजल नै कुनै कुनामा लिएर गएर क्वारेन्टाइन गरेर राखिदिनु भएको थियो
1: बजारमा 500-700 प्रति कति उहाँले निकाल्नु भएको हो को कोसँग छ थाहा छैन बजारमा गयो गएन को कोले लानुभयो लानुभएन किन्नुभयो किन्नु भएन यहाँ यो भित्र यो गजलको शीर्षक नै हत्तेरीका राखेको भए बित्थ्यो होला बरु होइन गेवालीका गजलहरू राख्ने लाग्यो त्यस्तो तरिकाले गइयो त्यस कारणले चाहिँ
0: गजल सुनाएकै थियो जस्तो नयाँ गजल अहिले लेखिरहेका नयाँ पुस्ता मैले चाहिँ बुलबुलबाट के भन्ने गरेको छु भने हरेक 3-3 वर्षमा गजल सुन्ने मेरो श्रोताहरू सिफ्ट हुँदो रहेछ तपाईँहरू पनि त्यति बेलाको श्रोता हुनुहुन्छ 60 सालको फेरि 63-64 अर्को पुस्ता आयो फेरि 67-68 अर्को पुस्ता आउने गरेर 3-4 पुस्तामा बुलबुलमा चाहिँ श्रोता सिफ्ट भएको पाएँ मैले अब अहिले पछिल्लो पुस्तासम्म आउँदा त तपाईँहरूको एकदम कम टच छ कम भेट छ त्यो 60 सालको अग्रज गजलकारका हिसाबले के सन्देश रहन्छ
1: यो त निरन्तरता हो लेखन भनेको चाहिँ खासमा होइन अब हामी चाहिँ कस्तो भएको छौँ भने यो फेसबुकको लाइकमा अथवा चाहिँ त्यसको सब्सक्राइबमा अथवा चाहिँ हिट हुने मुडमा लेख्ने प्रयास गरिरहेछौँ। अब यसरी चाहिँ दिगो चाहिँ हुँदो रहेनछ होइन, मैले पनि त्यति बेला चाहिँ मासका लागि अथवा चाहिँ अरूलाई सुनाउनका लागि जुन गजल लेखेँ ती गजलहरू चाहिँ अहिले हेर्दाखेरि त्यो सार्वकालिक अथवा सदाबहार नहुन सक्ने पनि हुनसक्छ कि भन्ने लाग्छ। किनभने प्रेमका सम्बन्धहरू, प्रेम गर्ने तरिकाहरू हाम्रा पारामा जस्तो चिठी पत्रै लेख्ने त अहिले चलन रहेन, अहिले त अब कुनै कसैको घरमा इन्टरनेट नभएको कुरा भएन। त्यसभन्दा फेरि प्रेम गर्ने पद्धतिहरू पनि फेरिन्छन् समाज फेरिने सँगसँगै।

0: अन्तखेरि गजलका बिम्बहरू फेरिने, गजलका प्रतीकहरू फेरिने, त्यसमा चाहिँ अरूले सबैले लेखिरहेको हुन्छ नि एउटै भाव, तर त्यसमा चाहिँ अलिकति त्यो बिम्ब सम्झन लायक बनाउन सक्ने क्यापेसिटी चाहिँ हरेक गजलकारले बनाउनु पर्छ होला भन्ने लाग्छ। त्यस कारण त्यो अन्तर्वस्तु, त्यो त्यसको मूल थिम के हो भन्ने कुरामा अलिकति केयर गरेर रूपलाई पनि नछोडिकन दुइटालाई सँगैसँगै हिँडाउन सक्नु भयो भने राम्रो हुन्छ भन्ने लाग्छ। म आफू त लेख्न छोडेँ, तर अरूबाट त्यस्तो अपेक्षा गरिरहेको छु, किनभने
1: तपाईँ आफ्नै मात्रै उपप्राध्यापक एउटा नेपालीको प्राध्यापक पढाउनु भएको मान्छेले पनि तपाईँको त्यो सजेसन सबैको लागि महत्वपूर्ण हुन्छ सुझाव जस्तो लागेर मैले यति सन्दर्भ।
0: यसमा चाहिँ मैले एउटा सानो जोड्न खोजेको कुरा पनि के पनि हो भने हामी चाहिँ पिङ्गल मुनिले बनाएको छन्द शास्त्र वा चाहिँ फारसीबाट आएको यो बहर सँगसँगै हाम्रो नेपालीका लोक लयका चेतनाहरू छन्, जस्तै हाम्रा सेलोहरू छन् होइन, हाम्रा चाहिँ लोक लयहरू जुन छन् ती लोक लयहरूमा पनि हामीले गजलहरू गीतहरू हाम्रा कविताहरू त्यसमा लेख्दाखेरि त्यो चाहिँ जीवन्त अझै हुन्छ भनेर लाग्छ, किनभने हामी त्यससँग जोडिएका छौँ। जस्तै राजामतीको लयमा गजल लेख्न नहुने भन्ने के छ, त्यस्तो पनि त हुन सक्छ। त्यस कारणले त्यो लय चेतना त जुन मान्छेलाई क्याची हुन्छ, त्यो भाव अनुसार लय हुने हो, विषय अनुसार लयको चेतना हुन्छ भने त्यो लय चेतना चाहिँ समाजलाई पच्ने, समाजलाई रुचि हुने खालको लियो भने होइन भजनको ढाँचामा गजल किन हुँदैन,
1: लेखेका पनि छन्
0: होइन
1: भन्ने हिसाब। अब जाँदा जाँदै विष्णुजी, मैले तपाईँलाई खोज्न 23 वर्ष लागेछ होइन, त्यति बेलाका समकालीन साथीहरूले पनि बुलबुलमा सुन्नु भएर खोज्न खोज्नुभयो भने अथवा नयाँ पुस्ताले पनि तपाईँलाई चिन्न खोज्यो भने फेसबुकमा भेट्न सकिन्छ,
0: फेसबुकमा भेट्न सकिन्छ, तर नाम चाहिँ नेपाली विष्णु गेवाली राख्नुपर्छ,
1: नेपालीबाट सर्च गर्नु, कस्तो खालको प्रोफाइल फोटो छ,
0: तपाईँहरू केही छैन, प्रोफाइल फोटो त के छ मैले सम्झन छैन, तर चाहिँ तपाईँ भेट्नै चाहने साथीहरूलाई पाटन क्याम्पसमा नेपाली विभागमा म छँदैछु,
1: त्यहाँ आउँदाखेरि भेट हुन्छ,
0: पाटन ढोकामा आउँदाखेरि भेट भइहाल्छ, चिया खान मिलिहाल्छ।
1: त दुई बसाई खुब मिठो भयो हत्तेरीका श्रृङ्खलाको, जुन शब्द मैले यो राखेँ त्यो गजल तपाईँसँग अरू गजल नभएर 30 वटा गजल चाहिँ मैले फेरि अर्को वाचन गर्न लगाउन सक्थेँ, तर मलाई त्यो आजको कार्यक्रम बन्द गर्दा म आफू वाचन नगरेर आजको कार्यक्रमबाट विदा भएपछि तपाईँले नै वाचन गरेर हत्तेरीका गजल अर्को पटक, किनभने जसरी तपाईँ एचबीसीमा आउँदा पहिले प्रिपेयर्ड भएर हामी बस्यौं चिया खाजा खाएर अनि मात्रै स्टुडियोमा बस्यौं भने जस्तो, अब दुई अङ्क पछाडिको यो कन्फिडेन्ट लेभल बढेपछिको हत्तेरीका गजल एकचोटि सुन्दै हामी विदा हुन्छौं। तपाईँलाई कार्यक्रममा आउनुभएकोमा हार्दिक धन्यवाद।
0: हस् धन्यवाद धेरै धेरै।
1: अब यो गजलसँगै प्राविधिक साथी तपाईँसँगै म पनि आजको बुलबुलबाट बिदा हुन्छु र वाचन छोड्छु विष्णु गेवालीलाई।
0: खन्न भन्दा पनि रक्सी, खन्न भन्दा पनि रक्सी, के भरे कि हत्तेरीका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरीका, खन्न भन्दा पनि रक्सी, के भरे कि हत्तेरीका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरीका, तल्लो कोठा मेरो थियो, माथिल्लोमा तिमी बस्थ्यौ, दुनियाँको गाल पार्न के झरे कि हत्तेरीका, सँगै बस्दा गरुडको हुन्छु छाया परे जस्तो, त्यतै बस भन्दा यता के सरे कि हत्तेरीका, खन्न भन्दा पनि रक्सी, के भरे कि हत्तेरीका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरीका, मन थाम्न सक्दिन म भन्ने कुरा थाहा छैन, मन थाम्न सक्दिन म भन्ने कुरा थाहा छैन, आँगैभरि मगमगाउने के छरे कि हत्तेरीका, खन्न भन्दा पनि रक्सी, के भरे कि हत्तेरीका, जे जे भन्छौ त्यही मान्छु, पढ्दैछु म पर्ख भन्दा, जे जे भन्छौ त्यही मान्छु, पढ्दैछु म पर्ख भन्दा, अय्या अय्या जथा भावी, के मरे कि हत्तेरीका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरीका, सबै कुरा लेख्या छैन, लेखे तै गजल लेखे, सबै कुरा लेख्या छैन, लेखे त यही गजल लेखे, पछि बसी अहिले आँखा, के तरे कि हत्तेरीका, खन्न भन्दा पनि रक्सी, के भरे कि हत्तेरीका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरीका।
2: बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुल एउटा इरानी चरा। बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरका

0: पनि खेतीबारी गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
9: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
10: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98489 5076।
12: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजे को छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
15: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

सरकारले भगवान परमात्मालाई सम्पूर्ण फूलहरू चढाउने भनेर आज्ञा गरिसक्नु भएको प्रकरण छ। मेरो परमात्मा बेली पुष्प जुही लुवाङ स्वामी त्यस्तै प्रकारले दुबु दतुरो अगस्ती आ आग चमेली आदि गरिएका फूलहरू चढाउने बेल

0: जय हो
1: भगवान प्रभु परमात्माको यस्तो प्रकारले बेलका पत्रहरू अनेक प्रकारका पूजा गरिसकेपछि अत्यन्त प्रसन्न हुने भएको कारणले उनी प्रभु परमात्मालाई माल आदि गरेका सम्पूर्ण चीजहरू चढाएर भगवान प्रभु परमात्मा हरि शरणम शिव शरणम भनेर उनी प्रभु परमात्माको नाम संकीर्तन गर्नुपर्ने विधान आज्ञा गर्दा रुद्र संहिता सृष्टि खण्डको 14 अध्यायका कथा प्रवचनलाई नमो नमस्कार गर्दै हुनुहुन्छ भने श्रवणको चरित्र सिद्धबाट लौ त प्रभु अबको प्रकरणमा सृष्टि रक्षा गर्नको लागि एकचोटि विष्णु र ब्रह्मबाट बाराको र हंसको स्वरूप धारण गरेर ब्रह्माण्ड सृष्टि गरेको र रुद्रको अवतार भएको प्रकरण पनि हजुरले आज्ञा गरिसकिबसेको छ प्रभु। अब यसको बारेमा मलाई सुनाइ बक्सुने आज्ञा गरिदिनुभयो। त्यसै बेलामा सम्पूर्ण प्रकरण हजुरहरूले पहिलेको अध्यायमा सुनिसकेको कारणले एकचोटि ब्रह्माजीले हाँस भन्नुभयो, विष्णुजीले बदल भन्नुभयो र आफ्नो क्षेत्रमा जानुभयो। सृष्टि प्रकरण गर्नको लागि सम्पूर्ण रूपमा देवहूत मतलब आज मनु महाराज सबैभन्दा पहिला मनुष्यहरूमा सबैभन्दा जेठा मनु उनैकी पत्नी सतरूपा ब्रह्माजीले स्थापना गरिसकेपछि मतलब पृथ्वी खोजेछन्। लौन नि प्रभु परमात्मा सृष्टि गर्नेलाई पृथ्वी छैनन् र सातलमा छन् भनेर आज्ञा गर्ने बित्तिकै लौन कहाँ गइन् भनेर विचार गर्नुभयो, चिन्ता गर्नुभयो। भगवान स्वरूप ब्रह्माजीले नाकबाट बराको तोको स्वरूप नारायण आउनुभयो। एकैछिनमा हेर्दा बाख्राको पाटो जस्तो हुनुभयो, एकै क्षणमा गाईको गाई जत्रो, एकै क्षणमा एकदम ठुलो हात्ती जत्रो, एकै क्षणमा हेर्दा हेर्दै रसातलमा हम्फाल दिनुभयो नारायण भगवानको। उनी प्रभु परमात्माले रसातलमा भएकी पृथ्वीलाई नाकका ठुडामा राखेर आफ्नो मुखका ठुडामा राखेर ल्याउनु भएको थियो। आज बडो दिव्य रूपमा हिरण्याक्ष नाम गरेको राक्षसले भगवानलाई अनेक प्रकारका लाञ्छन लगाएर लड्न थालेको भगवानले हिरण्याक्षलाई एकचोटि मुर्की कसेर बजाइदिनु हो, गोविन्द नमो नमः। पृथ्वीलाई यथा स्थानमा ल्याएर मेरो प्रभु परमात्मा बडो दिव्य रूपमा राखिदिनुभयो। त्यहाँबाट सृष्टिको प्रकरण हुँदाखेरि उनी सामा सदा शिवजीको आज्ञाद्वारा यिनी विष्णु पनि आज बराहको स्वरूपमा जानु परेको थियो। यतातिर हंस अवतार लिएर ब्रह्माजीले सम्पूर्ण क्रियाकलाप गरिसकेको प्रकरण, यतातिर फेरि भगवान प्रभु परमात्मा ब्रह्माजीले आज्ञा गरिदिनुभयो, बाबु सनक सनन्दन सनातन सनन्दकुमार चार प्रकारका छोराहरूलाई सृष्टि गरे, बाबु विवाह गर, सृष्टि प्रकरण गर, अगाडि बढाउ भन्दा मरे मान्दैन, बिहा गरे न मान्ने। त्यसै कारण यस्तो किसिमको नमाइसकेपछि मेरो प्रभु परमात्मा ब्रह्माजीलाई रिस उठ्यो। रिस उठेपछि नाकको पालबाट भोले बाबाले आज्ञा गर्नुभयो, म तिमीलाई बचाउनको लागि नाकको पालबाट निस्किनेछु, मेरो अंश स्वरूप हुनेछ रुद्र स्वरूप भनेको यही हो भनेर भगवान प्रभु परमात्मा त्यसै बेलामा आँखाको बीचबाट प्रादुर्भाव मतलब दुई आँखाको बीचबाट भगवान साम सदाशिवजी ब्रह्माजीको दुई आँखाको बीचबाट रुद्र स्वरूप भएर प्रकट हुनुभयो। भले रुद्र भगवानको यिनैलाई अर्ध रुद्र स्वरूप मानेको छ। उनी प्रभु परमात्मा साम सदाशिवजीले सृष्टि प्रकरण गर्नको लागि अनेक किसिमको क्रियाकलाप गरेको छ। शिवजीको परम तत्व स्वरूप आज रुद्र स्वरूप भएको

कारणले आज पनि एकादशी रुद्रहरूको पूजन गर्ने चिन्तन गर्ने मनन गर्ने यस्तो किसिमको सम्पूर्ण अवतारहरूको व्याख्या गर्नुभयो भन्दा रुद्र संहिताको 15 अध्यायलाई पनि नमो नमस्कार गर्दै हुनुहुन्छ भने श्रवणको चरित्र सिद्धाबाट लौ त परमात्मा 16 अध्यायका कथा प्रवचनमा जानुभयो। अब भगवान परमात्माले ब्रह्माजीले सम्पूर्ण मरिची रत्रङ्ग रचौ पुलश्च पुलह कर्तु भेरुगुर वशिष्ठ दक्ष दशमम तत्र नारद भनेको छ। मरिची अङ्गिरस पुलच्च पुल करतो भृगु वशिष्ठ दक्ष नारद 10 प्रकारका छोराहरूलाई यो सम्पूर्ण सृष्टि गर भनेर आज्ञा गरिदिनु भयो। यिनीहरूले पनि विवाह गर्नको लागि नमानेको प्रकरण त्यसैबाट अब ब्रह्माजीले मनु र सतरूपालाई दायाँ र बायाँ शरीरबाट प्रादुर्भाव गरिसकेको हो। अब मनुले पृथ्वी रूपी मातालाई प्राप्त गरिसकेपछि अहिले नारायणको आज्ञा सामा सदा शिवजीको आज्ञाद्वारा सृष्टिको लागि तम तयार भइसकेर मैथुन धर्मको सृष्टि प्रकरण अगाडि बढाइदिनु भयो। उनै मतलब मनु र देववतीबाट मतलब मनु र सतरूपाबाट तीनटी छोरी दुईटा छोरा भए। आकुति देवहुती प्रसुति तीनटी छोरी उत्ताना पात्र प्रियवर्त दुईटा छोराहरूबाट यिनी सम्पूर्ण संसारको सृष्टि प्रकरण भएको भनेर आज्ञा गरिदिनु भयो। देवहुती नाम गरे कि कन्यालाई आकुति नाम गरे कि कन्या र प्रसुति नाम गरे कि कन्यालाई एक एकवटा वर खोजेर दिनुभयो। प्रसुतिलाई दक्षसँग विवाह भएको प्रकरण छ। दक्षबाट 24 कन्या र कल्पभेदको कारणले 60 कन्या भनेको पनि छ। सती देवी र शंकर उनै दक्षकी कन्या मध्ये कान्छी भने पनि उनै जेठी भने पनि उनै भनेको कारणले उनै कान्छी छोरी सती देवीलाई आज दक्ष दक्षले भगवान सामा सदा शिवजी शंकरलाई विवाह गरिसकेको प्रकरण त्यसैबाट सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्दै गएको सतीलाई बडो दिव्य रूपमा कुनै पनि सन्तान नभएको दक्षको यज्ञमा नै आफ्नो प्राणलाई मतलब विसर्जन गरिदिएको प्रकरण पनि आज्ञा गर्दा हे मेरो परमात्मा यो सम्पूर्ण कुरा बताइ बक्सोस्। भोले बाबालाई पूजन गर्ने चिन्तन गर्ने गर्दा अब अनेक प्रकारका फलहरू प्राप्त गर्ने हजुरले आज्ञा गरी बक्सेको छ प्रभु। हजुरलाई जसले दीप दान गर्छ जसलाई हजुरले शिवरात्रिमा दीप बालेर स्वागत गर्छ पूजा गर्छ मनन गर्छ हजुरले अत्यन्त प्रकरण अत्यन्त राम्रो तरिकाले आफ्नो पासर बनाउनुहुन्छ भनेर व्याख्या गरिसक्नु भएको छ प्रभु। त्यस्तो व्यक्ति बताउनुहोस् जसले शिवजीको बत्ती बालेर शिवजीको पूजन गरेर पार्षद भएर रहन सक्यो। कैलाश अधिपति भगवानको जय जय हो। शिव शरणम्।

भगवान सम्म सदाशिवजी अब रुद्र को स्वरूप बनाई सके फेरी कैलाश में कहिले जानु भो फेरी उन्हीं परमात्मा को साथी भएर कुबेर रहनु भएको भनेर पनि हजुरले भनी सक्नु भो। कुबेर कसरी साथी बने यिनी पूर्वजन्ममा कस्तो क्रियाकलाप गरेका थिए यसको प्रकरणमा मलाई सम्पूर्ण बताइबक्सुस। अब यहाँबाट

ब्रह्माजी ने नारदलाई बताउनु भयो, बाबु अलि ध्यान लगाएर सुन, कस्तो प्रकारको काम्पिल नाम गरेको नगरमा समायोजी कुलमा उत्पन्न भएका यज्ञमा अत्यन्त यज्ञ र विद्यामा अत्यन्त विशारद भएका नाम यज्ञ दत्त नाम गरेका ब्राह्मण थिए। अत्यन्त राजमान चतुर वेद शास्त्रमा वेदान्त जानेका कृतिभाजन गर्ने बोल्न पनि सिपालु अग्निको सेवामा अत्यन्त ध्यान रहने उनैका अत्यन्त राम्रो चन्द्रमाको बिम्ब जस्तै आकृति भएको एकदम किसिमको हेर्दामा सुन्दर गुणनिधि नाम गरेको छोरा थिए। अब कस्तो प्रकारको बेला भयो भने ती गुणनिधि नाम गरेका छोराले बेला बेलामा आमाबाट धन द्रव्य आदि लगेर अनेक ठाउँका साथीहरूलाई जोडेर जुवा जुवाडी आदिहरूसँग खेल्न थालेको प्रकरण अनेक प्रकारका कुसँग परिसकेको कारणले गर्दा आज ब्राह्मणको आचरण छोडेन धर्मशास्त्रलाई अत्यन्त नराम्रो तरिकाले पाखण्डी धर्ममा लाइसकेका यी आज गुणनिधि नाम गरेका आज यज्ञदत्त नाम गरेका ब्राह्मणका छोराले अनेक किसिमका नटु वा पाखण्डी र भाँडहरूसँग मेलमिलाप गरेर प्रेम सम्बन्धमा गाँसिन पुगे। लौ त प्रप्रमात्मा, आमाले बाबुले बारम्बार सोधिरहनुहुन्छ, बाबु मेरो छोरा यस्तो गर्नु हुँदैन, तिमीले अब यस्तो प्रकारले सम्पूर्ण सम्झाउँदै जान्छिन्। दीक्षितायनी नाम गरे कि आमाले सोधिरहेको बेलामा मैले आज कहाँ गएको छु आमा भनेर कहिले ढाँट्ने कहिले छल्ने किसिमका क्रियाकलाप गरिरहन्थे। बाबाले मतलब यज्ञदत्त नाम गरेका ब्राह्मणले तिम्रो छोरो कहाँ गयो, अहिलेसम्म किन आएन, रात्रिमा किन आएन, बिहानभरि कहाँ गयो, दिउँसो मण्डलमा कहाँ जान्छ भनेर सोधिराख्दा मैले आज मतलब बचाइराखेको छु तिमी कहीँ पनि नजाऊ भनेर छोरालाई बार बार सम्झाउँछिन्। तिम्रो यो कुचिष्टा तिम्रा बाबुको अगाडि मैले सधैँ डाकछोप गरिराखेको छु। तिम्रा बाबुको सदाचारले उहाँलाई सम्पूर्ण लोकले मान्दछ, तर तिमी भने यस्तो कुसङ्गमा लागेका छौ। बाबु मेरो छोरा तिमीले यो गर्नु हुँदैन, श्रोत्रिय भएर वेद ध्येय भएर दीक्षित भएर समयजी भएर पनि तिमीले सत्सङ्गलाई र विद्यालय पढ्नतिर मन नदिएको कारणले बडो चिन्ता छ। भएमा सय चिजको दुःख, नभएमा एक चिजको मात्रै दुःख। छोरो भएन भने छोरो भएन हो, मलाई छोरो भएन भन्ने मात्र त्यो, छोरो भएपछि यसले पढ्यो कि पढेन, राम्रो व्यवहार गर्यो कि गरेन, अब जागिर राम्रो पाउँछ कि पाउँदैन, फेरि अनेक किसिमका क्रियाकलाप नखाने चिजहरू खाने, नपिउने चिजहरू पिउन थाल्यो कि भन्ने पिर भए एक चिजको पिर, नभए सय चिजको पिर, मतलब भए सय चिजको पिर, नभए एक चिजको पिर भन्ने यस्तो किसिमको वेदान्त यस्तो किसिमको शास्त्र अनुसारको बातलाई आज्ञा गरिसकेपछि अब तिमीले बाबु यस्तो कुरा नगर भन्दाखेरि आमालाई कुनै पनि किसिमको नमानिसकेको आज गुणनिधि नाम गरेको ब्राह्मणले ये गिन्ता बाबाले राख्न दिएको आमाले राखेको अत्यन्त राम्रो औठीलाई लिएर जुवामा हारेछ, कौडामा हारेछ, पासामा हारेछ। साथीहरू खेल्दै थिए, बाटामा खेल्दै थिए उनका साथीहरू। यज्ञदत्त नाम गरेका ब्राह्मणले राम्रो तरिकाले यज्ञ गरेर पूजा गरेर मन्दिरमा गएर आउँदै लागेका थिए। त्यसै बेलामा अनेक प्रकारले ती जुवाडीहरूले सोधिदिएछन्, ए बाजे कहाँबाट आयो, कस्तो प्रकारले आयो भन्दा हातमा औँठी देखाउँदै भनेछन्। त्यसै बेलामा यज्ञदत्त नाम गरेका ब्राह्मणले भने यो औँठी त मैले ल्याएको, मेरो घरमा मैले पत्नीलाई राख्न दिएको थिएँ, आज तिमीहरूले कहाँबाट पायो भनेर आज्ञा गर्दा तत्कालै तिम्रो छोराले औँठीलाई बडो दिव्य तरिकाले मलाई ल्याएर हामीलाई ल्याएर यो पासामा कौडामा हारिसकेको छ, अब तिम्रो छोरो यही हो भनेर देखाइदिने बित्तिकै आज ती यज्ञदत्त नाम गरेका ब्राह्मण नबलिकन अब मैले गरेका सम्पूर्ण क्रियाकलापहरू नष्ट भइसके, मैले पूजा गर्नु चिन्तन गर्नु मनन गर्नु मेरो छोरोले यस्तो व्यवहार गर्नु मलाई धिक्कारै छ भनेर घरमा गएर आफ्नी पत्नीसँग बडो दिव्य रूपमा गाली गर्न थाले। अम्हो सत्पुत्र जननी नित्यम

हे दुष्ट छोरा कि आमा तिमी सधैं सत्य मात्र बोल्दैथ्यौ जब म तिमीलाई कोही छोरो भनेर कहाँ गयो भनेर सोध्दथे अहिले पढ्दैछ अहिले खाँदैछ अहिले भर्खर मात्र आएको अहिले साथीहरूसँग खेलेर आएको भनेर आज्ञा गर्दैथ्यौ तर छोरोले अदम किसिमका क्रियाकलाप गरिसकेको साडी लगाएर बेचिसकेको त्यस्तै प्रकारले मणिले जोडेको सुनको झारी पनि देख्दिन हात्तीको दाँत भएको अत्यन्त राम्रो खटिया थियो त्यो पनि लगाएर बेचिसकेछ औँठीलाई पनि बेचिसकेछ त्यस्तो धूर्त छोरो बनाउनेवाला तिमी हौ त्यसै कारणले तिमीलाई पनि त्याग गर्छु छोरोलाई पनि त्याग गर्छु भनेर तत्काल यज्ञ तत्त्वले आज छोरो र आमालाई एकैचोटि परित्याग गरिदिनुहुन्छ भने श्रमणको चरित्र

गुणनिधि नाम गरे कि छोरा कि आमाले बड़ो दे मेरो बाबु तिमीले अब थाहा पाइसकेका छन् बाबाले थाहा पाइसके मेरो छोरा आज तिमीलाई मैले अत्यन्त माया गरे त्यही मायाको वरदान मलाई यस्तो किसिमको दिँदैछौ तिमीले अनेक प्रकारका क्रियाकलाप गर्दा पनि मेरो छोरालाई बचाउनु पर्छ भनेर बचाए बाहिरबाट कसैले केही भन्यो भने पनि मेरो छोरो हो भनेर रहिरहे अब तिमीलाई सम्पूर्ण क्षेत्रबाट बचाएको यही भयो छोरो भन्नु पनि केही छ केही छ छोरो छोरो छोरो छोरो छोरो सेरो पिरो आखिरमा सम्झि ल्याउँदा

किसिमले छोरोलाई पनि आज छोरो भन्नु पनि केही पनि रहेन रहेछ भनेर गुणनिधि नाम गरेकी छोराकी आमाले तत्कालै छोरालाई पनि फेकिदिनु भयो। यतातिर पतिले पनि अर्की ब्राह्मण के कल्या कुलकी कन्यालाई विवाह गरेर रहिसकेको प्रकरण गर्नुभयो। लौ त मेरो प्रभु, अब गुणनिधि नाम गरेको व्यक्ति पहिला सम्पूर्ण नचाहिने व्यवहार गर्ने नचाहिने खाने चिज बाउको सम्पत्तिलाई उडाइसकेको यस व्यक्ति आज बडो दिव्य रूपमा बाउले घरबाट निकालिदिएपछि कहाँ जाउँ, के गरौं, कसो गरौं, के खाऊ? मसँग धन पनि छैन, अर्को देशमा जानलाई पनि पाइँदैन, धन भए पनि चोरेको डर जताततै विघ्न मात्र आउने, यसै कारणले कहाँ जाउँ के गरौं भनेर छटपटिँदैछ। बेलामा खान नपाउने मेरी आमाले मलाई सूर्योदय नहुँदै मिठो मिठो खानेकुरा दिनुहुन्थ्यो। साँझको बेलामा बेलैमा ल्याएर खान दिनुहुन्थ्यो, बाबु तातो दुध खाऊ भनेर दिनुहुन्थ्यो। त्यस्तो किसिमको अब कसले गर्ला? मेरो जन्म कस्तो किसिमको भएछ प्रभु? दिव्य रूपमा यस्तो प्रकारले सोच्दै गएको गुणनिधि एउटा वृक्षको नीचे गएर तल बसेर सोचिरहेको रहेछ। यतिकैमा सूर्यनारायण अति पनि अस्ताचलमा मतलब अस्ताउने बेलामा पुग्नु भएको एकजना शिव भक्तले चन्दन फूल धूप दीप नैवेद्यादि पूजा सामग्री लिएर पूजा स्थलबाट बाहिर निस्केछन्। ती गुणनिधि नाम गरेका ब्राह्मणका छोराले पनि अब खान्छु भनेर त्यही प्रसाद कति बेला दिन्छन् मैले बाहिर बसेर हेर्छु भनेर बडो दिव्य रूपमा पूजा गरेको हेरिराख्यो। शिवरात्रीको दिनमा ती ब्राह्मणहरूले ती यजमानहरूले पूजा गर्दै रहे। बाह्र बजिसकेपछि सम्पूर्ण पूजा गरे, कीर्तन गरे, मनन गरे, चिन्तन गरे, भोले बाबाको कीर्तन गरिसकेको गुणनिधिले बाहिर बसेर हेरिराख्यो। जब ती पार्षदहरू शिवजीको पूजा गर्ने सम्पूर्ण मतलब ती यजमानहरू आफ्नो क्षेत्रमा गइसके, अब गुणनिधि नाम गरेको व्यक्तिले अब शिवमाथि चढाएको प्रसाद खानु भनेर भित्र पस्यो। मन्दिरको भित्र पस्ने बेलामा अँध्यारो भएको कारणले कुनै पनि सामग्री देखेन, उज्यालो भएन। आफ्नो धोतीको आफ्नो कपडाको फोरको च्यातेर ती भएको कपडालाई च्यातेर बडो दिव्य रूपमा बत्तीमा बालेर सम्पूर्ण प्रसादका फलहरू खोज्यो। सम्पूर्ण सामग्रीहरूलाई अब बाहिर लिएर मैले खान्छु भनेर बडो दिव्य रूपमा खान्छु भनेर आज्ञा गरेको त्यस्तै बेलामा त्यहाँ भएका सम्पूर्ण शिवका अनुग्रहले त्यहाँ भएका दाजुदाजीहरूले त्यहाँ भएका शिवको वरिपरि रुङ्न उर्नलाई बसेका व्यक्तिहरूले चोरायो चोरायो भनेर बडो दिव्य रूपमा हल्ला गरे। एकैचोटि मुङ्ग्राले पासले डरलाग्दा तरिकाले हानिसकेका

त्यही स्थलमै मरिसकेको भगवान शिवको क्षेत्रमा मरिसकेको कारणले उताबाट यमका डर लाग्दा दूतहरू आइसके। उतातिरबाट अत्यन्त शिवका पार्षदहरू साना घण्टाहरू बजाउँदै सिंगारेको दिव्य विमान लिएर आए। त्यसै बेलामा यमका दूतहरूले यो गुणनिधिलाई हामीले लानुपर्छ भनेर भन्ने, उतातिर शिवका दूतहरूले हामीले लान्छौ भन्दा आपसमा मतलब छलफल हुन थाल्यो। शिवका दूतहरूले, यमका दूतहरू, तिमीहरूले शिवको तत्व बुझ्न सकेका छैनौ, तिमीहरूले धर्म भनेको के हो यसको बारेमा बताऊ भनेर

0: लक्ष्य सृष्टि दृष्टि धर्म भनेको तिमीहरूले बुझेका छौ कि छैनौ? त्यसै कारणले तिमीहरूले अनर्थ काम गर्दैछौ। तिमीहरूले रात्रिमा यसले फल प्रसादी खानको लागि बत्ती बालेको कारणले बत्तीको फल मिल्यो, प्रसादी ग्रहण गर्नको लागि क्षेत्रमा गएको कारणले प्रसादीको फल मिल्यो, चढाएको फल मिल्यो। त्यस्तै प्रकारले वल्ती र पल्ती र सम्पूर्ण नाना कीर्तनहरू मनन गर्न ध्यान गरेको देखिसकेको कारणले यसले सम्पूर्ण कथा प्रवचन पनि सुनिसक्यो। अब यसलाई शिवको क्षेत्रमा लानुपर्छ भनेर गुणनिधि नाम गरेको ब्राह्मणको छोरो अन्त्यागति सामती भन्ने शास्त्रको प्रमाण अनुसार अन्तिम समयमा शिवको चिन्तन मनन गरेर मरेको कारणले शिवको लोकमा आज शिवका दूतहरूले ल्याँदैछन् भन्ने समनको चरित्र गर्दा आज रुद्र संहिताको सृष्टिखण्ड 19 अध्यायको कथा प्रवचनलाई नमस्कार गर्नुभयो भन्ने समनको चरित्र
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर जोड़ीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड़ी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10, खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: पाइल्स र खिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश। शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
3: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एसबीजी एकेडेमी एन्ड रिसर्च सेन्टरका लागि रिक्त हुन आएको विभिन्न पदमा शिक्षक तथा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नागरिकहरूबाट यही साउन 11 गतेदेखि 25 गतेसम्म आइपुग्ने गरी आफ्नो शैक्षिक एवं प्राप्त गरेका अनुभवको प्रमाण पत्र सहित दरखास्त दिन हुन अनुरोध गर्दछौ।
7: विशेष शिक्षक कम्प्युटर विषय कक्षा 1-5 सम्म, आवश्यक संख्या 1 जना, आवश्यक न्यूनतम योग्यता कम्प्युटर विज्ञान, आईटी वा सम्बन्धित विषय अथवा त्यस क्षेत्रमा स्नातक तह अध्ययनरत, माथिल्लो योग्यता भएको, प्रथम श्रेणीमा उत्तीर्ण, अध्यापन अनुमति पत्र भएको, योग्य अनुभवी, प्रविधि मैत्री शिक्षणमा दक्ष, अंग्रेजी भाषामा दखल भएको व्यक्तिलाई ग्राह्यता दिइनेछ। लेखापाल 1 जना, व्यवस्थापन संकायमा +2 वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत, वाञ्छनीय योग्यता दैनिक वित्तीय कारोबार व्यवस्थापन गर्न सक्ने, लेखापाल एवं लेखाका अभिलेख व्यवस्थापन गर्न सक्ने, मासिक, त्रैमासिक, वार्षिक वित्तीय प्रतिवेदनहरूका साथै कर्मचारी तलब र बजेट विवरणहरू तयार गर्न सक्ने, मासिक शुल्क संकलन गर्ने तथा विभिन्न सप्लायर्सहरूलाई रकम भुक्तानी गर्ने एवं कर व्यवस्थापन सम्बन्धमा ज्ञान भएको व्यक्तिलाई विशेष ग्राह्यता दिइनेछ।
3: रिसेप्सनिस्ट 1 जना, आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +2 वा सो सरह उत्तीर्ण, नेपाली र अंग्रेजी भाषामा स्पष्ट रूपमा बोल्न, लेख्न तथा संवाद गर्न सक्ने, कम्प्युटरको आधारभूत ज्ञान, एमएस वर्ड, एक्सल, इमेल, इन्टरनेट आदि भएको, साथै शिष्ट, अनुशासित, जिम्मेवार तथा सकारात्मक व्यवहार भएको। रिसेप्सनिस्ट प्रशासन वा ग्राहक सेवा क्षेत्रमा 1-2 वर्षको कार्य अनुभव, कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन सम्बन्धी ज्ञान, टेलिफोन संचालन, पत्राचार तथा आगन्तुक व्यवस्थापनको अनुभव, नेपाली र अंग्रेजी बाहेक अन्य स्थानीय भाषामा समेत संवाद गर्न सक्ने, समय व्यवस्थापन, समस्या समाधान र टोलीसँग समन्वय गर्ने क्षमता, आकर्षक व्यक्तित्व, व्यावसायिक प्रस्तुति र उच्च नैतिक आचरण भएको। सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ।
7: दरखास्त फारम भर्ने तरिका र पेश गर्नुपर्ने कागजातहरू दरखास्त फारम विद्यालय वा बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको सेवा केन्द्रहरू वा संस्थाको आधिकारिक वेबसाइट www.bgmcl.com/career डाउनलोड गरी रितपूर्वक भरी संस्थाको पायक पर्ने सेवा केन्द्रहरूमा निम्न बोमोजिमका कागजातहरू र 300 रूपियाँ दरखास्त दस्तुर सहित यही साउन 25 गतेसम्म कार्यालय समयभित्र बुझाउनु पर्नेछ। आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, फोटो सहितको व्यक्तिगत विवरण सीभी र सम्बन्धित तालिमको प्रमाणपत्रको अनुभव पत्र। भर्ना छनौट प्रक्रिया यस पदका लागि योग्यता पुगेका उम्मेद्वारहरूबाट अन्तिम मितिसम्म रितपूर्वक आएका दरखास्त फारमहरू उप आवश्यक कार्यवाही गरी संस्थाको केन्द्रीय कार्यालयमा अन्तर्वार्ता एवं शीत परीक्षण कार्यक्रम आयोजना